0: स्वास्थ्य हाम्रो कामना
1: अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल असार 1 गते सोमबार, सन् 2026 जून 15 तारीख अधिक जेठ कृष्ण पक्षको सोमबार औंसी।
3: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
1: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
2: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
1: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
2: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले। आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। सातै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यसै आधारमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जीत बहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
3: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाट जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढ़ाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तला अधिकार हस्तान्तरण भएसँगै अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम

0: पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौं। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापी कार्यालयले दिइआएका सेवा प्रदान गर्नुपर्ने हुन्छ, तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले शुरूमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ,
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेण्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी, यूरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाई शुरू हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खापत्रले लेखेको छ।
0: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्, बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालू आर्थिक वर्षको पहिलो 6 महिना साउनदेखि पुषसम्म साना, मजौला र ठूला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि जगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको 6 महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यसैसँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायहरूले बताएका छन्।
1: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता, मालपत्र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने, निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै रासोपा पनि गुटबन्दी र पदको हानथापमा फस्न थालेको आभास दिन्छ। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। यसैबीच कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा आइतबार आयोजित इतर पक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका छन्। भनाईमा मात्र होइन, व्यवहारमै कांग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ। यस्तै एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटिसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो पहिले सुन्ने अनि मात्र थुन्ने, दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डीआईजी पितामर अधिकारी भन्नुहुन्छ, कुन कसुर फौजदारी हो, कुन देवानी हो भन्ने कानूनले स्पष्ट गरेको छ। त्यस अनुसार प्रहरीलाई काम गर्न स्वायत्त छोड्नुपर्छ। यस्तै प्रहरी प्रवक्ता अभिनारायण काफ्ले हामी प्राविधिक प्रमाणसहित निष्पक्ष अनुसन्धान गर्ने काममा केन्द्रित छौं भन्नुभएको छ भने राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले अनुसन्धान विशुद्ध प्रहरीको जिम्मेवारी हो भन्ने राजनीतिक नेतृत्वले बुझ्नुपर्छ भनेर लेख्नु भएको छ। पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति, शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
0: विवाहको कानूनी उमेर 20 वर्ष भए पनि लुकीछिपी गरिने बाल विवाह अझै कायमै छ। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक ठाउँमा पनि बहस चल्न थालेको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
5: हिजो आज शहरमा मात्र होइन गाउँ गाउँमा समेत बाल विवाह गर्न हुँदैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
6: विगतको तुलनामा विस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेषहरूमा चाहिँ धर्म संस्कृति र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ। अहिले
5: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानूनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल।
7: उमेर घटाएपछि त बाल विवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि। अहिले त 20 वर्ष छ र पो 20 वर्ष भन्दा मुनिकोले चाहिँ बाल विवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ। एउटा जनसंख्यालाई पनि वृद्धि गर्नलाई हो कि बाल विवाहलाई प्रशय दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। त्यही भएर चाहिँ बाल विवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्। धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त? किन कानूनहरू परिवर्तन गर्न खोजियो त? साँच्चै समाज भयावय अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्? प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि।
5: नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। प्रहरीमा उजुरी पर्ने बाल विवाहको घटनामा पनि पीड़ित समूह 16 देखि 18 वर्षका हुने गरेकाले विवाहको कानूनी उमेर घटाउनु पर्ने बहस चलिरहेको जानकारहरू बताउँछन्। विवाहको कानूनी उमेर घटाउनुभन्दा बाल विवाह रोक्न नै आवश्यक पहल थाल्नु पर्नेमा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी मिश्रको जोड़ छ।
6: विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करि करि पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जान सक्ने अवस्था जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करि करि पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जान सक्ने अवस्थाहरूको विषय एनालाइसिस पनि गर्न सक्ने भयो। अलिकति एवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानून र परम्परा बीच द्वन्द हुनसक्छ, कानून र चाहिँ सोसाइटी बीच द्वन्द हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानून, कानून र सोसाइटी द्वन्द हुने गरेको कानून बनिरहेको छ नि हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
1: नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि भइरहेको प्रयासको विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्र र राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव गीता कुमारी दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
9: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
14: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
15: रातो रंगको आकर्षक कोका कोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटनमा रहेको विशाल एटीएनटी स्टेडियमभित्र व्यस्त देखिनुहुन्छ। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको यो रंगशालाभित्रका उहाँका तस्विर र भिडियो पछिल्ला 3 हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िनुभएका उहाँ नेपालीका लागि गर्व बन्नु भएको छ। ती युवा हुनुहुन्छ 29 वर्षीय अश्विन राज पोखरेल। सन् 2018 अमेरिकामा बस्दै आउनुभएका पोखरेल विश्वकपमा कोका कोलाका लीड सुपरभाइजरका रूपमा डल्लास रंगशालामा कार्यरत हुनुहुन्छ। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन, सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए। आजको कान्तिपुर दैनिकले यो खबर लेखेको छ।
1: अब विदेशको खबर। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनानसहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी 9 सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम गरिबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्तामार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने पनि सहमति भएको छ।
15: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजयी शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डसले अंक बाँडेका छन्। डल्लासमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर 57 मिनटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए। त्यसपछि 64 मिनटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सिर्जना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान 1-1 बटुलेका छन्। यता ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो जित निकालेको छ। खेलको छैटौं मिनटमै फेलिक्स नेमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए, तर 81 मिनटमा लिभानो कोमेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पुनः नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो। निको स्लोटरबेक, काई हाइबर्ट्स, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिस उन्डाभले गोल गरेका छन्। हार्बर्ट्सले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। जोसुआ किमिखले दुई गोलका अवसर सृजना गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यो जितसँगै जर्मनीले समूह ईमा बलियो शुरूआत गरेको छ भने उराकाओले पहिलो खेलमै हाल ठूलो हार बेहोरेको छ। यसैबीच फिलाडेल्फियाले समूह ई अन्तर्गत आइभरी कोस्ट र इक्वेटर बीचको खेल अहिले चलिरहेको छ। 74 मिनट चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली विजय शुरूआत गर्ने लक्ष्यसहित मैदानमा छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। मेक्सिको मोन्टेरेमा हुने यो खेल नेपाली समय अनुसार आज बिहान 7:45 शुरू हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चीनिया विदेश मन्त्री याङ यीको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
15: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
1: नेपालले ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेल मार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खापत्रले लेखेको छ।
15: कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। डिभिजन वन कार्यालय धनगढ़ी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपूछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
1: नेपालको सबैभन्दा जेठो संवैधानिक अंग लोक सेवा आयोगले सार्वजनिक प्रशासनतर्फको पदपूर्तिलाई थप सुदृढ़ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढ़ाएको छ।
15: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण 126 उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालू आर्थिक वर्ष 82-83 पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो संख्याका नमूना परीक्षण गरेकामा 126 खान नहुने र 49 केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो।
1: काया कैरनमा अब पालो उखानको।
15: सोमबारे औंसी के बार पर्यो, काटेको बोको के बेथाले मर्यो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
15: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
1: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
15: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
1: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
15: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्याण्डसले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक शुरू हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्ट दिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ।
16: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
17: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैन।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
19: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
22: नेपाली जुत्ता घर
23: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
22: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
23: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
22: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
23: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
24: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
25: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
23: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
26: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-5-62-023 98-478-1817 र 98-478-3543।
27: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर छेपिचको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचोलीमा रहेको रेडियो बंगलाचोली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मगर समुदायको भूमि पर्व आजदेखि शुरू, दाङमा रगतको आपूर्ति संघ संस्थाको भरमा।
0: राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवा युक्त घोषणा। लुम्बिनी प्रदेशको बजेट आज प्रस्तुत गरिँदै कृषि रोजगारी र युवा उद्यमशीलतामा जोड़।
1: र जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्ला बाल भेला घोराहीमा सम्पन्न।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसूति, रेडियो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्षी राष्ट्रिय दैनिक गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको युगबोध दैनिकबाट पहिलो समाचार लिएका छौं
2: 2083 जेठ 30 गते तुलसीपुरमा नेपाल मानव धर्म सेवा समितिले रक्तदानको आयोजना गर्यो जहाँ 95 जनाले रक्तदान गरे फेरि जेठ 31 गते त्रिभुवननगर जेसिसले कुराहीमा रक्तदान कार्यक्रम आयोजना गर्यो त्यहाँ पनि 51 जना दाताले रक्तदान गरे अब असारको 3 गते दाङ देउखुरी होटल व्यवसाय समितिले गर्ने रक्तदान कार्यक्रममा पुग्ने रक्त संचार केन्द्र कुराहीको तालिका छ कुनै सन्दर्भ पारेर सामूहिक रूपमा रक्तदान गर्ने संघ संस्थाको यही प्रयासले दाङमा आवश्यक पर्ने रगतको आपूर्ति भइरहेको पाइएको छ दाङमा मासिक सरदर 850 देखि 1000 प्रिन्टसम्म रगतको खपत हुन्छ त्यसको 80% रगतको आपूर्ति संघ संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रम र नियमित दाताहरूबाट हुन्छ अरू 20% आपूर्ति भने बिरामीका आफन्तहरूबाटै शोध भर्ना गर्दै आएको रक्त संचार केन्द्रहरूले जनाएका छन् संघ संस्थाहरूले आफ्नो स्थापना दिवस वार्षिक उत्सव वा कुनै राष्ट्रिय सन्दर्भ पारेर रक्तदान कार्यक्रम गरिरहेका छन् यदि संघ संस्थाहरूले विश्व सन्दर्भमा अरू सामाजिक गतिविधि गरेर रक्तदान कार्यक्रमको विकल्प खोजे भने दाङमा रगतको अभाव सिर्जना हुने जोखिम रहेको रक्त संचार केन्द्रहरूले बताएका छन् अहिले रेड क्रसको मातहतमा दाङमा रक्त संचार केन्द्रको राही तुलसीपुर लम्हीबाट ब्लड बैंक सेवा सञ्चालन भइरहेको छ पछिल्लो पटक निजी क्षेत्र संजीवनी शिक्षण अस्पतालबाट पनि यो सेवा थालिएको छ यस्तै थोरै भए पनि नियमित रक्तदान गर्नेहरू पनि धेरै पनि छन् दाङमा जसले रगतको आपतकालीन आपूर्ति मात्रै होइन मृत्युको मुखमा पुग्न थालेका बिरामीहरूलाई नयाँ जीवन दिलाउने काम गरिरहेका छन् दाङमा सबैभन्दा धेरै रक्तदान गरिसक्नुभएका घोराई उपमहानगरपालिका 14 का 40 वर्षीय वीरेन्द्र आचार्यले अहिलेसम्म 60 पटक रक्तदान गरिसक्नु भएको छ 5 पटक जिल्ला बाहिर रक्तदान गर्नुभएका आचार्यले 55 पटक त घोराहीमै रक्तदान गरेर बिरामी बचाउनु भएको छ बी पोजिटिभ रक्त समूहका आचार्यले दाङका अथारू समुदायमा देखिएको सिकल सेलका बिरामीका लागि आफूले धेरै रक्तदान गरेको बताउनु भएको छ आजको नयाँ राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट असार 1 गते अर्थात आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ संवैधानिक व्यवस्था अनुसार असार 1 गते प्रदेश सरकारले बजेट ल्याउने गर्दछ प्रदेश सभाको 8 औं अधिवेशन अन्तर्गत 9 औं बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्ने कार्यतालिका छ प्रदेश सरकारले सीमित स्रोत साधन बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी प्रदेश गौरवका आयोजना बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरिएको सामाजिक विकास मन्त्री जन्मजय तिमिर सिन्हाले बताउनु भएको छ
3: साथीहरूले मतदान गरेर लुम्बिनी प्रदेशका समग्र जिम्मेवार प्रतिनिधि साथीहरूबाट जुन एउटा जिम्मेवारी लुम्बिनी प्रदेश सभापतिको रूपमा जिम्मेवारी प्रदान गर्नुभएको छ यसलाई मैले
4: 83-84 को बजेट ल्याउँदै गर्दा हामीले सर्वप्रथम त सबभन्दा पहिला लुम्बिनी प्रदेशका प्राथमिकतामा रहेका आयोजनाहरूलाई अगाडि बढ़ाएका छौं र सबभन्दा पहिला खानेपानीमा चाहिँ सम्पन्न भएका आयोजना जो 80% भन्दा बढ़ी सम्पन्न भइसकेका छन् तिनलाई पूर्ण रूपमा भुक्तानी दिने पहिलो प्राथमिकता दिएका छौं शिक्षामा पनि प्राविधिक विश्वविद्यालयलाई पहिलो प्राथमिकताको रूपमा अगाडि बढ़ाउने भनेका छौं स्वास्थ्य क्षेत्रलाई पनि त्यही रूपमा लिएका छौं भौतिक पूर्वाधारतिर बहुवर्षीयलाई प्राथमिकीकरण गर्ने पुराना भुक्तानी बाँकी रहेका दायित्वलाई चाहिँ भुक्तानी गर्ने र अन्य शहरी विकासतिर शिक्षातिर पर्यटनतिर कृषि सिंचाइ सबैलाई चाहिँ प्राथमिकरण गरेर अगाडि बढ़ाउने भन्ने किसिमको सबैको अपनत्व हुने गरी यो भूगोलको प्रतिनिधित्व हुने गरी बजेटले सम्बोधन गरोस् भन्ने धारणा राखेर हामीले लुम्बिनी प्रदेशको बजेटलाई अगाडि बढाएका छौं।
1: यसै गरी प्राविधिक शिक्षा, सूचना, प्रविधि मैत्री शिक्षा प्रणाली लगायतमा पनि बजेटले आफ्नो प्राथमिकता केन्द्रित गरेको छ। चालू आर्थिक वर्ष 2082-83 का लागि प्रदेश सरकारले 38,91,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। उक्त बजेट मध्ये 23,47,00,00,000 पूँजीगत तथा 15,43,00,00,000 चालूतर्फ विनियोजन भएको थियो। आगामी आर्थिक वर्षको बजेट घटाएर ल्याउने प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य तथा समृद्ध लुम्बिनी सुखी नागरिकको दीर्घकालीन सोचलाई आधार मानेर बजेटको तयारी गरेको बताइएको छ। आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ। संस्थागत प्रसूति सम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि आइतबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति सेवा मुक्त पालिका घोषणा गर्नुभएको हो। निर्धारित प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउने दर 79.6%, तीन पटक उत्तर प्रसूति जाँच गराउने दर 79.3%, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर 7% तथा घरमा हुने प्रसूति शून्य रहेको पाइएको छ। गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका सबै 577 जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै प्रसूति सेवा लिएका थिए। तीमध्ये जटिल अवस्था भएका 48 जनालाई थप उपचारका लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा रिफर गरिएको छ। राप्ती गाउँपालिकाले विगत केही वर्षदेखि कर्मश विभिन्न ओडालाई पूर्ण संस्थागत प्रसूति ओडा घोषणा गर्दै आएको थियो। आजको नयाँ राष्ट्रिय दैनिकमा थुलबहादुर कुँवर मगरले खबर लेख्नु भएको छ।
1: मगर जातिको मुख्य पर्व भूमेको रौनक शुरू भइसकेको छ। आज विभिन्न कार्यक्रम गरी भूमे पर्व मनाउँदै मगर समुदायले मनाउँदैछ। घोराईमा पनि यसको रौनक शुरू भएको छ। मगर जातिले परापूर्व कालदेखि आफू बसेको ठाउँ अर्थात भूमि र भूमि देवतालाई पूजा गरेर यो पर्व मनाउने गर्छ। यसै सन्दर्भमा कुराकानी गर्नका लागि नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलु प्रसाद पुन हाम्रो अहिले प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
5: धन्यवाद यहाँहरू सबैलाई भूमि पर्वको शुभकामना।
1: यहाँलाई पनि शुभकामना। आज यो खास गरेर यो मगर जातिले अलि विशेष रूपमा मनाउने भूमि पर्व, यो पर्व के हो, कसरी मनाउँदै हुनुहुन्छ?
5: यो पर्व प्रापूर्व कालदेखि मनाइँदै आएको छ। खास गरी यो पर्व भूमि पूजा गरेर यो भूमि देवतालाई खुसी बनाएर हामीलाई चाहिँ अबदेखि कुनै किसिमको रोग व्याधि नलाग्ने, अनिष्ट नहुने, जनधनको क्षति नहुने र कुनै किसिमको दैवी प्रकोप नहुने विश्वास गरिन्छ यो पूजा गरे पश्चात। र अहिले चाहिँ मगर
1: बीचमा अलिकति टेलिफोन सम्पर्कमा खराबी आएका कारणले उहाँसँग कुराकानी टुट्न गएको छ। हामी पुनः यो प्रसंगमा जोडिनेछौं। न्यायिक समितिका 9 वर्ष मेलमिलाप कि न्यायिक इजलास, खेमराज रिजालले आजको गोरक्षीय दैनिकमा खबर लेख्नु भएको छ। पुनः कुराकानीलाई जोड्न चाहन्छौ। अलिकति टेलिफोनले हामीलाई बीचमा धोका दियो। अहिले लुम्बिनी प्रदेशका कहाँ कहाँ जिल्लामा यो कार्यक्रम कुन तरिकाले मनाउँदै हुनुहुन्छ?
5: लुम्बिनी प्रदेशको रोल्पा, रुकुम, प्युठान, दाङमा चाहिँ हामी भव्य रूपले मनाउँदैछौ र पूर्वतिरका हाम्रा पाल्पा, गुल्मी, अराखाँसी, नवलपरासी, हाम्रो रूपन्देही, बर्दिया लगायतका बाँकेका जिल्लाका साथीहरू अहिले देवखुरीमा जम्मा हुँदैछौ र हामी प्रदेश स्तरकै भूमि पर्व देवखुरीको राप्ती गाउँपालिकाको 3 वडामा हामी श्रीचौरमा मनाउँदैछौँ। यो अरू जिल्लामा पनि व्यापक हुँदैछ र भइरहेको छ।
1: त्यो भूमि पूजा गर्ने भावनाले भूमि पर्व भनेर भनियो, त्यो भूमि पूजा गर्दाखेरि चाहिँ त्यसको विधि प्रक्रियाहरू चाहिँ के हुन्छ, के गर्नुहुन्छ त्यसमा?
5: यो पर्वलाई कसैले भूमि, कसैले भूम्या, कसैले नामकर, कसैले भयार पनि भन्ने गरिन्छ। आखिर यो चाहिँ एउटै नै हो। यो पूजा गर्दाखेरि हामी पहिलो दिन एक गते भन्दा अघिल्लो दिन जेठको अन्तिम दिन हामी बुकी फुल्ने लेखमा गएर चोखो फुल टिप्ने प्रचलन छ। जहाँ हामी फुल टिप्ने ठाउँमा पनि हामीले थान बनाएका हुन्छौँ र त्यो थानको ढुङ्गा र चोखो फुल सुरुमा कन्याले टिप्ने प्रचलन छ।
1: हजुर,
5: कन्या चेलीले टिप्ने चलन छ। त्यसपछि मात्रै अरूले फुल टिपेर फेरि त्यहाँबाट आफ्नो पूजा गर्ने थानमा ल्याएर त्यो फुल, त्यो ढुङ्गा चढाएर पूजा गर्ने प्रचलन छ। र त्यो सँगसँगै बलि दिने पनि छ। हामी कतै कुखुराको बलि, कतै बोकाको बलि र कतै साँडाको बलि दिने गरिन्छ।
1: ए, अब यो आज चाहिँ भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा पनि दिएको छ केही जिल्लाहरूमा। यहाँहरूले यो पर्व मनाउँदै गर्दाखेरि वास्तविक रूपमा यो पर्वको भाइचारा, मेलमिलाप, एकता र जस्तो यसको अर्को पाटो पनि होला, के छ यसमा?
5: हजुर, यो पर्व मनाउनको लागि लुम्बिनी प्रदेश सरकारले रोल्पा, रुकुम, दाङ र प्युठानमा एक दिन मगर समुदायको लागि मात्रै भनेर बिदा गत वर्षदेखि भनेको छ। तर यो चाहिँ पर्याप्त छैन। हामी चाहन्छौँ एक गते सार्वजनिक बिदा देशैभरि हुनुपर्छ, के अरे यो प्रदेशैभरि हुनुपर्छ, बाह्रवटै जिल्लामा हुनुपर्छ भन्ने हाम्रो माग छ। प्रत्येक वर्ष हामी यो मागपत्र लगेर प्रदेश सरकारका जाने गर्छौँ र अहिले पनि गएका थियौँ। यो सीमित मात्रै यो बिदा हुँदैन हामीलाई। हामी चाहिँ प्रदेशैभरि एक दिन पूरै सार्वजनिक बिदाको माग गर्छौँ भनेर गएका थियौँ, तर सुनवाई भएन। र स्थानीय पालिका घोराई उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकाले सार्वजनिक बिदा एक दिन दिनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। हामी जनस्तरमा सबै जाति समुदाय सहकार्य भाइचाराको भावना गरिरहेका छौँ, तर हामीलाई राज्यले विभेदको नीति अझै पनि अप्नाइरहेको कारण एक दिन पनि सार्वजनिक बिदा सबै जिल्लाहरूमा सबैलाई दिन सकेको छैन।
1: हुन्छ, समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
5: धन्यवाद यहाँहरूलाई।
1: उहाँ हुनुहुन्थ्यो खलु प्रसाद पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष। आज भूमि पर्व यसका बारेमा कुराकानी गर्दै
6: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा।
7: दन्तरोग विशेषज्ञ डा

0: डाक्टर अजय रेग्मी
1: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
3: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
4: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
5: अब अन्य खबर प्रसंग जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्ला बाल भेला गोराहीमा सम्पन्न भएको छ समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्माको अध्यक्षता एवं गोराही उपमहानगरपालिकाका उपप्रमुख उमा कुमार डीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो बाल विवाह लागोस दुर्व्यसन जस्ता समस्या रहेको बाल बालिकाले रिपोर्ट गरेका थिए केहीले स्थानीय पालिकाले खेलकुद सामग्री दिएको बताए सबै पालिकामा जेहेन्दा छात्रवृत्तिको अवस्था बाल अधिकार सम्बन्धी नियमित सचेतना कार्यक्रम हुनुपर्ने माग राखे भेलाले तुलसीपुरका मनिषा ओलीलाई संयोजक चयन गरेको छ सदस्यमा दंगेश्वरणका सन्ध्या ओली लम्हीका नवीन घरती मगर बंगलासुलीका वीरेन्द्र राणा घोराहीका मेनुका भूषाल र गढ़वाका हेमन्त थापा चयन हुनुभएको छ
6: साहित्यकार माधव प्रसाद न्यौपानेद्वारा लिखित मनका उद्गार कृतिको विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको अध्यक्ष एम रेग्मीको अध्यक्षतामा भएको थियो भने वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरूषोत्तम खनाल तथा र प्राध्यापक डाक्टर लेखनाथ आचार्य लगायतको उपस्थिति रहेको थियो कार्यक्रममा अतिथिहरूले संयुक्त रूपमा कृतिकार माधव नेउपानेको मनको उद्गार कृतिको विमोचन गर्नुभएको थियो कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै मनको उद्गारले सोही मूल्य लाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो उहाँले भौतिक विकाससँगै मानवीय मूल्य नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनु पर्ने आवश्यकता उल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन विश्वास व्यक्त गर्नुभएको थियो आजको राप्ती पोस्ट दैनिकबाट यो खबर लिएका छौं
5: साझेदारी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूका लागि वृहत रूपमा सहकारी शिक्षा कार्यक्रम आयोजना गरेको छ संस्थाका शिक्षा उपसमिति संयोजक नवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार माधव प्रसाद शर्माले सहकारीमा तरलता बढ़ी भएकोतर्फ ध्यानकर्षण गराउँदै बचत संकलनलाई अभियानका रूपमा अघि बढ़ाएको सहकारीले अब लगानीलाई अभियानका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो संस्थाका अध्यक्ष नारायण प्रसाद अधिकारीले सहकारी नियमन प्राधिकरण गठनसँगै एक व्यक्ति एक सहकारीको बाध्यात्मक प्रावधान आएपछि सहकारीहरूमा तरलता बढ़न गएको धारणा राख्नुभयो चुनौती धेरै भए पनि साझेदारी सहकारी अहिले पनि समस्यामा नरहेको उहाँले जानकारी दिनुभयो कार्यक्रममा बोल्दै गोराही उपमहानगरपालिका सहकारी प्रवर्धन शाखा प्रमुख प्रेम केसीले शेयर सदस्यहरूलाई सहकारी शिक्षा पुर्याउनु पर्नेमा जोड़ दिँदै सहकारी क्षेत्रमा विकराल रूपमा समस्या बढ़नुमा सहकारी शिक्षाको कमी पनि कारण भएको धारणा राख्नु भएको छ। संस्थाका कोषाध्यक्ष हुमलाल पुसालले थोरै सहकारीले सहकारी क्षेत्रको वातावरण धमिल्याएको बताउँदै नियमसंगत रूपमा चलेका सहकारीले शेर सदस्यहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा खबर छ।
6: विश्व रक्तदाता दिवसको अवसर पारेर दाङ महिला जेसिसद्वारा

0: राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। प्रतिष्ठानमा उपचार गराइरहेका 250 जना बिरामीलाई दाङ महिला जेसिसले फलफूल जूस र पानी वितरण गरेको थियो। दाङ महिला जेसिसी कार्यवाहक अध्यक्ष भीमा डीसीको अध्यक्षता, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सीका प्रमुख डाक्टर मदन थपलियाको प्रमुख आतिथ्य एवं बैल डाँडा चौतारी क्लबका अध्यक्ष नारायण भूषालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, त्रिभुवन नगर जेसिसका अध्यक्ष मिनराज भाट लगायत उपस्थिति रहेको थियो। गणतन्त्र दैनिकबाट यो खबर लिएका छौं।
1: कोराही 10 नारायणपुर थारू गाउँको जरूवा नजिक क्रियापुत्री बस्ने घरको शिलान्यास गरिएको छ। कोराही उपमहानगरपालिकाका उपप्रमुख उमा कुमारी डीसीले भवनको शिलान्यास गर्नुभएको हो। मृत्युपछि गरिने 13 दिने कर्म गर्न घरमा असहज हुने, भाड़ामा बस्ने र अप्ठ्यारो अवस्थामा रहेका घर परिवारका लागि सहजता प्रदान गर्ने उद्देश्यले घर निर्माण थालिएको हो। क्रियापुत्री घर शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि डीसीले समाजका लागि आवश्यक पर्ने यस्ता पुण्य कामका लागि समाज नै अग्रसर हुनुपर्ने बताउनु भएको थियो। नारायणपुर क्षेत्रमा हुने विकास निर्माणको काममा यहाँका संघ संस्थाहरूको सामूहिक एकता बोलियो देखिने गरेको भन्दै यो काम पनि सबैको सहयोगबाट सम्पन्न हुने बताउनु भएको थियो।
0: तीव्र शहरीकरण, बढ़दो जनसंख्या र खानेपानीको बढ़दो मागलाई दृष्टिगत गर्दै लमै खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले 35 करोड़ 35 लाख रूपियाँको लागतमा वृहत पाइपलाइन विस्तार आयोजना शुरू गरेको छ। नेपाल सरकारको 70% र संस्थाको 30% लगानीमा संचालन हुने आयोजना अन्तर्गत करिब 210 किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिने भएको छ। 2 वर्षभित्र सम्पन्न गर्ने गरी आयोजनाको निर्माण कार्य कुलमोहर क्षेत्रबाट शुरू भएको संस्थाले जनाएको छ। हाल विभिन्न स्थानमा नाला खन्ने तथा पाइप जडानको काम भइराखेको छ। संस्थाका अध्यक्ष सनम कुमार पौडेलका अनुसार आयोजना संचालनमा आउँदा 2679 उपभोक्तालाई सेवा दिएकोमा हाल उपभोक्ताको संख्या 5600 नागिसकेको छ। नगर विस्तार र नयाँ बस्ती विकाससँगै आगामी वर्षमा खाने पानीको माग थप बढ़ने अनुमानका आधारमा दीर्घकालीन स्रोत सहित पाइपलाइन विस्तार गरी अगाडि बढ़ाइएको उहाँले बताउनुभयो। लमहीमा खाने पानी पाइपलाइन विस्तार, टेकबहादुर पुनले आजको गोरक्ष दैनिकमा यो खबर लेख्नु भएको छ।
1: ज्ञानसिन्धु एजुकेशनल एकाडेमी कोराहीमा विद्यार्थीहरूका लागि आँखा जाँच शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङको आयोजनामा शिविर सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत 430 जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको एकाडेमीका प्रिन्सिपल हेमराज पौडेलले जानकारी दिनुभएको छ।
0: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा देश र फेरिएको परिवेश, नारायण प्रसाद पौडेलको विचार छापिएको छ। रक्तदाताहरूको निरन्तरता, डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने रक्तदानलाई सामाजिक संस्कार बनाउन आवश्यक शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा दुःखले दिने आनन्द, अशोक सोकीको विचार छ, सरकार ठूलो कि नागरिक, केशव दाहालको विचार छ भने सरकार बदल्न भन्दा संस्कार बदल्न रहेछ, सकस केपी सुवेदीको विचार छ, किसानले तत्काल मलको व्यवस्था गर, गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
0: यसै गरी आजको गणतन्त्र दैनिकमा सबै नेपालीलाई सबै ठाउँमा अवसर, समृद्ध नेपालको आधार, सविन प्रियासनको विचार छापिएको छ। विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान रगत आपूर्तिको एकमात्र विकल्प, सुरभि शर्मा रेग्मीको विचार पनि आजको गणतन्त्र दैनिकले छापेको छ भने रक्तदानको महत्व, जीवन बचाउने महान अभियान शीर्षकमा सम्पादकीय लेखेको छ।
1: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा फुटबलको विश्वकप र नेपालीको चासो, शरद अधिकारीको विचार छ, प्रशासनिक गतिशीलता, सम्पादकीय राप्ती पोस्टमा प्रकाशित छ।
0: हवस् त, यिनै खबरसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर सिटिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौं। नमस्कार।

0: ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट तो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: सभामा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षक माथि आज देखि छलफल शुरू होने आज सब प्रदेश सरकार बजेट ल्याउँदै मधेश प्रदेश का संपूर्ण घरधुरी में विद्युत पुगे तथ्यांक अमेरिका र ईरान बीच युद्ध विराम समझौता घोषणा कच्चा तेल को मूल्य में भारी गिरावट र फीफा विश्वकप में आइवरी कोस्टसंग इक्वेडर पराजित जापान र नेदरलैंड्स को खेल बराबरी में जर्मनीसंग कुराकाओ सात एक गोल अंतर ले पराजित
2: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
1: समाचार विस्तारमा प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आज र भोलि छलफल हुने भएको छ मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको पर्सी तीन गते र चार गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ आज युवा श्रम तथा रोजगार उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण सूचना तथा संचार संस्कृति पर्यटन तथा नागरिक उड्डयन शिक्षा तथा खेलकुद स्वास्थ्य तथा खाद्य स्वच्छता भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको नियोजन शीर्षकमाथि छलफल हुनेछ त्यसैगरी भोलि विज्ञान प्रविधि तथा नवप्रवर्तन कानून न्याय तथा संसदीय मामिला पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा रक्षा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ पर्सी युवा श्रम तथा रोजगार उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण सूचना तथा संचार संस्कृति पर्यटन तथा नागरिक उड्डयन शिक्षा तथा खेलकुद स्वास्थ्य तथा खाद्य स्वच्छता भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुनेछ यस्तै असार चार गते विज्ञान प्रविधि तथा नवप्रवर्तन कानून न्याय तथा संसदीय मामिला पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय लगायतबारे उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची छ चीनको चार दिने औपचारिक भ्रमणका क्रममा चीन पुग्नुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ उहाँले आज चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ हिजो अपरान्ह परराष्ट्र मन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभयो कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो साथै उहाँले नेपाली समुदायले मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गर्नुभयो मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो साथै उहाँले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्य सम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो यसअघि परराष्ट्र मन्त्री खनालले राजदूतावास परिसरमा बिरूवा रोप्नु भएको थियो। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्यूरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा बेइजिङ पुग्नु भएको हो। आज असार एक गते संविधान तह सबै प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूले बजेट तयारी अन्तिम चरणमा पुर्याइएको जनाएका छन्। संघ सरकारको अनुदान, प्रदेशहरूको आमदानी, राजस्व लगायत स्रोत समेटेर प्रदेश सरकारहरूले बजेट ल्याउँदैछन्। मध्य प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 136 पालिकाको 1271 वडाका सबै घरधुरीमा विद्युत सेवा पुगेको जनाइएको हो। आर्थिक वर्ष 2082-83 लागि हिजो प्रदेशसभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रूपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रूपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फण्डिङ, विपदबाट क्षति भएका आयोजनाको पुननिर्माण तथा मर्मत सम्भार र अफ ग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083मा अर्थमन्त्री वाग्ले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1,00,000 कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री वाग्ले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। महोत्तरीको भङ्घा नगरपालिकामा बाढ़ीबाट प्रभावित भएका 73 परिवारलाई घर हस्तान्तरण गरिएको छ। गत असोज 19 र 20 गते रातो खोलामा आएको बाढ़ीका कारण घरबार विहीन भएका बंगाहा नगरपालिकाका दलित, गरीब र अति विपन्न 73 परिवारलाई नयाँ घर निर्माण गरी हिजो हस्तान्तरण गरिएको हो। 1,01,71,000 रूपियाँ खर्च गरेर निर्माण गरिएका 73 घरबाट 375 जना प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ। बंगा 4 मा हिजो आयोजित घर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख संजीव कुमार शाहले पालिकाभित्रका दलित, गरीब र अति विपन्न बाढ़ी पीड़ित 73 परिवारलाई घर बनाउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको हिजो काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूले बताउनुभयो। औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 8 ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेशा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 बुदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा हिजो आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति कार्यक्रम पेश गर्नुभएको हो। त्यस्तै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै फोहोरलाई निशुल्क सशुल्क न्यूनीकरण सृजनात्मक पुनर्चक्रिय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख गरिएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 2004 असार 1 गते तीन धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी गणित विज्ञान भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासक विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब रिपोर्ट। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किँदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै आजदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
3: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2,00,000 केजी होल्ड गरिएको छ भने करिब 7,00,000 केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएशनका अध्यक्ष दिली राम श्रेष्ठ:
4: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3,00,000 केजीसम्म, नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5,00,000-7,00,000 केजीसम्म गोदाममा थन्किएको छ।
3: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई:
5: अब यत्रो हजारौं किसान मजदूरको चाहिँ अब हामीले समयमा भुक्तान दिन नसक्ला जस्तो छ। प्रमाणकारले गयौं, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छौँ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
3: नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3-7 यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एकपटक नमूना परीक्षण पास भएपछि 20 गाड़ीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाड़ीको नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पूनम राई:
5: भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ, गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसे कम 30-40 दिन लाग्छ, त्यसपछि पनि फेरि दोस्रो स्याम्पल भएपछि 30-40 दिन कुर्ने 60 दिन कुनै पनि चिया त्यहाँ रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन, हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ विश्वास गर्दैनौ, रिपोर्ट छ, यिनीहरू 22 रिपोर्ट छ।
3: उद्योगीहरू कारखाना धान नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल:
6: यदि गभर्मेन्ट लेभलमा पनि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अपनाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामीसँग विकल्पहरू छैन, हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
3: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच युद्धविराम सम्बन्धी सम्झौताका लागि सहमति भएको घोषणा गर्नुभएको छ। दुवै पक्षका अनुसार यो समझदारी पत्र आगामी शुक्रबार औपचारिक रूपमा हस्ताक्षर भई कार्यान्वयनमा आउनेछ। ट्रम्पले अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने र विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग शुक्रबारदेखि पुनः खुला हुने बताउनु भएको छ। यद्यपि सम्झौताको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन। इरानका उपविदेश मन्त्री काजिम घारिबाबादीले सम्झौतामा हस्ताक्षर भएपछि स्विजरल्याण्डमा थप वार्ता हुने जानकारी दिनुभएको छ। यता अमेरिका र इरानबीच युद्धविराम सम्झौताको घोषणा भए लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट भएको छ। होर्मुज जलमार्ग विश्वको प्रमुख तेल ढुवानी मार्ग भएकोले यसको पुनः सञ्चालनलाई विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: वाणिज्य बैंकहरूको निषेद संकलन र सम्पत्ति बढ़े पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा बैंकहरू पूँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य बैंकहरूको कुल निषेद 13.63% बढ़ेर 6,541 खर्ब 65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा बैंकहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963 खर्ब 15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र बैंकले बैंकहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न बैंकहरूलाई सचेत गराएको छ। वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अंकले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रूमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रूम अल्लो कपड़ा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपड़ा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपड़ा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रुपियाँका दरले अल्लोको कपड़ा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
1: भुवन आचार्य। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत एसियाली देश जापान र नेदरल्याण्डस बीचको खेल बराबरीमा सकिएको छ। गैराति भएको खेल 2-2 गोलको बराबरीमा सकिएको हो। खेलको 51 मिनटमा नेदरल्याण्डसका भर्जिल भान डाइकले पहिलो गोल गरेर आफ्नो टोलीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 57 मिनटमा जापानका केइतो नाकामुराले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि 64 मिनटमा नेदरल्याण्डसका क्राइसेन्सियो समरभिलले गोल गरेका थिए। यद्यपि 89 मिनटमा गोल गर्दै जापानले खेललाई बराबरीमा टुंग्यायो। त्यसअघि भएको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले कुराकावलाई 7-1 को विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। जर्मनीले पहिलो हाफमा 3 गोल गर्यो भने दोस्रो हाफमा 4 गोल थप्यो। जर्मनीका लागि काई हावार्ड्जले 2 तथा फेलिक्स एनमेसा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिस उन्ढाबले समान 1-1 गोल गरे। कुराकाओका लिभानो कोमेनेन्सियाले 1 गोल गरे। यस्तै आज बिहान भएको खेलमा इक्वेडर विरूद्ध आइभरी कोस्ट 1-0 गोल अन्तरले विजयी भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशका पनि 1-2 स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.4 र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:08 हुनेछ।
9: कस्तो राम्रो जुत्ता लगाएको,
10: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825-63-775।
10: सम्पर्क नम्बर 98-4-78-26-873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
16: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: किराले खाएको दाँत निकाल्ने,
18: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
17: खाली ठाउँमा दाँत राख्ने,
18: दाँतको जरैदेखि उपचार गर्ने,
17: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
18: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
16: सम्पर्क फोन नम्बर 0825-90-466 98-29-81-50-53।
20: आया, मम्मी मम्मी दाँत दुख्यो।
21: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
22: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
23: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
16: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
24: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
26: सम्पर्क फोन नम्बर 0825-90-222।
21: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
27: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
28: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
27: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
18: शुद्ध महका लागि कहाँ जाने त?
29: ल घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
18: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
30: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राचो। सम्पर्क व्यक्ति राम हरि शर्मा।
18: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
30: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
29: खुशीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
0: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुने
1: सक्कुजे लौ खबर सुने
0: 300 सयकी सञ्जीवनी टिचिङ अस्पताल आप अपनो सनक सेवा म
1: आप बिराम पर्ल से बिरुवा करकला डाङ से बाहर जाइनि पर्ना
0: छुटी छुटी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करकला ई सञ्जीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
1: हमार सञ्जीवनी टिचिङ अस्पताल के सेवा करना असिन मेरके बा
0: ओपीडी सेवा भर्ना सेवा
1: सक्कु मेरक अपरेशन सेवा
0: आईसीयू सेवा रेडियोलोजी सेवा
1: अस्पताल रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा सम्पर्क करना अस्पताल के ठेगाना
0: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बर्गदुआ दाङ सम्पर्क फोन नंबर 97090-65225
1: 082-591-101
0: 591-102
1: 082-591-103
0: 591-104 ओ 591-105
2: सीता के भो तिमलाई गुम्सेर बसेछौ
3: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिक चलेन अब त आस्तै मरिसक्यो
2: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
14: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
14: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
11: उपचार हुने रोगहरू: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
11: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
11: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15, विपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौ।
3: यसै गरी यो साता हामीले बदेल र खाने पानीको समस्याले गाउँ रित्तिदै सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका दुई रामपुर भट्टेटार निवासी नारायणी पौडेलसँग विशेषतः कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ घर घरमा पुगेर स्वास्थ्य सेवा सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ बदेल र खाने पानीको समस्याले गाउँ रित्तिदै सम्बन्धी खोजमूलक समाचार।
4: खोटाङको सामावेशी गाउँपालिका 4 डुम्रे धारापानी स्थित डाँडा गाउँ र कोट गाउँका 75% भन्दा बढी परिवार बसाईसराई गरेका छन्। खानेपानीको चरम समस्या र जंगली जनावरको बढ़दो आतंकका कारण गाउँ रित्तिदै गएको स्थानीयवासी बताउँछन्। साविक डुम्रे धारापानी गाविस 7 अन्तर्गत पर्ने डाँडा गाउँ र कोट गाउँमा एक समय करिब 100 घरधुरीको बसोबास रहेको थियो। हाल भने 23 घरधुरी मात्र बाँकी रहेका छन्। गाउँमा रहेका परिवार समेत खानेपानी अभाव र बदेल तथा बाँदरको समस्याले आजित बनेका छन्। कोट गाउँका खुम बहादुर निरौला हरेक दिन आफ्नो मकै बारी पुगेर नष्ट भएको बाली हेर्दै चिन्तित हुनुहुन्छ। यस वर्ष पनि उहाँको मकै बारीमा बदेलले क्षति पुर्याएको छ। डाँडा गाउँका भूपदोज निरौलाको राम्रोसँग हुर्किएको मकै समेत बदेलले भाँचेर नष्ट गरेको छ। स्थानीय सरोज निरौलाका अनुसार डाँडा गाउँका केही परिवारले मिलेर 20 गाउँमा गोठ निर्माण गरेका छन्। त्यही गोठमा बसेर उनीहरू रातभर बदेल धपाउने काम गर्छन्। राति 11 बजेदेखि बिहान 3 बजेसम्मको समयमा हुल बाँधेर आएका बदेलले मकै सखा पार्छन्। भूपदोज निरौलाले भन्नुभयो, स्थानीयका अनुसार करिब 8 वर्ष अघि बदेलका साना बच्चा गाउँ वरपर देखिन थालेका थिए। अहिले ती ठूला भइसकेपछि 28 देखि 30 वटा सम्मको समूह बनाएर गाउँ पस्ने गरेका छन्। बदेलले मकै, कोदो, जुनेलो, दाल लगायतका बाली खाएर भाँचेर र उखेलेर नष्ट गर्ने गरेको छ। बाली जोगाउन कठिन भएपछि कतिपयले खेती गर्नै छाडेका छन् भने कतिपय परिवार गाउँ नै छाडेर बसाई सरेका छन्। 100 घरधुरी रहेको गाउँ अहिले 23 घरधुरीमा सीमित भएको छ। यसै वर्ष मात्र कोट गाउँबाट 2 परिवार बसाई सरेका छन्। करिब 15 घरधुरी रहेको कोट गाउँमा अहिले 3 घर मात्र बाँकी रहेका छन्। स्थानीय पुष्पलाल निरौलाका अनुसार माथिल्लो भेगमा बदेल र तल्लो भेगमा बाँदरले खेतीपाती नष्ट गर्न थालेपछि थप परिवार गाउँ छाड्ने सोचमा रहेका छन्। बदेलले खेतबारीका बाली मात्र नभई घरभित्र राखिएको अन्न समेत खाने गरेको उहाँले बताउनुभयो। खानेपानी र जंगली जनावरको समस्याबाट आजित भएर गाउँ छाड्नेहरूको घर अहिले भग्नावशेषमा परिणत भएका छन्। खेतीयोग्य जमिन कर्मश झाडी र वनमा परिणत हुँदै गएको छ। खानेपानी समस्या समाधानका लागि छिमेकी एसएलु खर्चक गाउँपालिका 6 ज्यामिरेबाट पानी ल्याइएको भए पनि पर्याप्त छैन। धेरै बस्तीमा एउटै स्रोतको पानी वितरण गर्नुपर्ने भएकाले दैनिक केही घण्टा मात्र धारा चल्ने गरेको स्थानीयले बताउँछन्। हिउँदमा भने पानीको चरम अभाव हुने गरेको छ। धारामा पानी नआएको बेला गाउँको एउटा कुवाबाट पालै पालो लाइन बसेर पानी भर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। खानेपानी समस्या समाधानका लागि दुधकोशी नदीबाट लिफ्टिङ खानेपानी आयोजना निर्माणाधीन रहे पनि ढिलासुस्तीका कारण हालसम्म सम्पन्न हुन सकेको छैन। यता डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिम प्रसाद राईले जिल्लामा बदेलको अवस्थाबारे आधिकारिक अध्ययन नभएको बताउनुभयो। उहाँका अनुसार जंगली जनावरबाट भएको क्षतिपूर्ति पाउने व्यवस्था भए पनि हालसम्म कार्यालयमा कुनै औपचारिक निवेदन परेको छैन।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले अतिथि निम्ताएका छौं घोराई उपमहानगरपालिका 2 रामपुर भट्टेटार निवासी नारायणी पौडेल। सर्वप्रथम नारायणजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: धन्यवाद।
3: के छ, सन्चै हुनुहुन्छ?
5: हजुर, सन्चै छु।
3: हजुर, अरू त ठिकै छ। हजुर, अलिकति हजुरसँग जीवन अनुभूतिहरूलाई जोडेर हामी कुराकानी गर्दैछौ। सर्वप्रथम हजुरको बाल्यकाल कस्तो रह्यो?
5: बाल्यकाल
6: कहाँ हो र कस्तो?
5: बाल्यकाल जन्म ठाउँ चाहिँ प्युठान, अनि आएर 10-11 वर्षमा लेउखुतिर आइयो, अनि पढ्ने रहर हुँदा हुँदै पनि अब उहिलाको जमाना बिहा गर्ने हो भनेपछि नै मैले बिहा गर्दैन भन्न सकेन, 16 पुगेर 17 लाग्दा बिहे भयो। आफ्नो इच्छा आकांक्षाहरू आफूसँगका साथीहरूले पढेर केही गरेको देख्दाखेरि मैले पनि केही गर्दा हुँ भन्ने मलाई पश्चाताप जस्तो लाग्छ यता आएर।
6: विवाह गर्ने बेला मेरो विवाह हुँदैछ, मैले यस्तो मान्छेसँग विवाह गर्छु भनेर देख्नु भएको थियो कि, अथवा कस्तो मागी विवाह हो कि, भागेर विवाह गर्नुभयो कि, कसरी गर्नु भयो
5: बिहे चाहिँ? मागी विवाह हो। अब बाबाको केही पनि थिएन त्यतिखेर, दाइले अब योसँग बिहा गर ठिक छ भनेपछि मैले चाहिँ अब हेरे पनि नहेरे पनि ओके भने नहेर्दैछु, ठिकै छ भन्ने भयो। अब बुद्धि चाहिँ कम भयो, उमेर पनि कम भयो, त्यही भएर त होला।
6: त्यो त ठिकै हो, त्यो बेलाको 16 वर्ष पुगेर 17 लाग्नु भएको थियो, कति कक्षामा पढ्नुहुन्थ्यो?
5: मैले 8 पास गरिथेँ।
6: 8 पास गरेर विवाह भयो, त्यहाँदेखि घर आएपछि विवाह भएर रामपुर भट्टेटारमा आउनुभयो। विवाह भएपछि पनि त कति महिलाहरूले पढ्नुहुन्छ होइन, आफूलाई आफ्नो क्यारियर अगाडि बढाउनुहुन्छ होइन, तपाईँले पढ्ने अवसर दुरेन कि कस्तो भयो?
5: म चाहिँ अब ससुरा नभएको घरको जेठी बुहारी भए 5 भएकी, अनि घर आएर अब काम गर्न पो बिहे गरेको, कहाँ पढ्ने समय अरे फुर्सद छ र भनेर सासूले आज्ञा भयो सासूको मुखबाट। त्यहाँदेखि श्रीमानले पनि अब ठिकै छ आमाले त्यो भन्नुभयो भने अब पढ्ने हुन्न भन्नुभयो, त्यहीमा चाहिँ स्थगित भयो जीवनचक्र, अब गृहस्थीमा गयो।
6: विवाह भएपछि मान्छे सन्तानको रहर पनि जाग्छ, सन्तानहरू जन्मेपछि पढाइ रोकिया हो कि अथवा वातावरणै बन्दै भनेन कस्तो भयो?
5: पढ्ने वातावरणै मिलेन, सन्तान जन्मेर नै पढ्ने वातावरणै मिलेर।
6: त्यहाँदेखि त्यो बेला जान पाए हुन्थ्यो अथवा पढ्दा पढ्दै विवाह भएको मान्छे जान पाए हुन्थ्यो, अथवा माइतमा गएर म पढ्दा पढ्दै विवाह भयो मैले पढ्न पाइनँ भन्ने खालको गुनासो गर्नुभयो कि गर्नु भएन?
5: माइत गुनासो गरेपछि अब घर खान सकिन्छ, खानी नसकिन्छ अब आफ्नो हिसाबले चल्ने भन्ने आज्ञा भयो।
6: त्यस्तो खालको भयो नि, त्यसो भए त्यस्तै त्यस्तै अब मैले गर्ने यही हो, म छोरी मान्छे भन्ने खालको सोचाइ आयो कि के भयो?
5: अब के गर्ने यस्तै भयो, अब यहीमा जो जिन्दगी जानिरहेछ, अब गृहस्थितिर चाहिँ लाग्यो, पढ्न पाइएन भन्यो, अब गृहस्थितिरको मेलोमा गइयो।
6: पढ्ने भन्ने कुरा त पढेर मात्रै सब चिज जानिन्छ भन्ने कुरा त छैन, शिक्षा एउटा पाटो त हो तर व्यावहारिक पक्ष फेरि धेरै छन्। वर्षपछि यहाँका अहिले कति हुनुहुन्छ, कति छन्?
5: मेरा दुईटा बाबु एउटा नानी छिन्, श्रीमान टिचर हुनुहुन्थ्यो, अहिले रिटायर हुनुभएको छ। म चाहिँ जब सब केही गर्दैन, घरमा अब घरैसी काममा व्यस्त भएर मेरो जिन्दगी गयो लगभग।
6: ओ केटाकेटीहरूलाई जस्तै पढाउँला ठुलो मान्छे बनाउँला भन्ने खालको मनोभावना आयो, गृहस्थीमा लाग्नुभयो होइन?
5: मैले पढ्न नपाए पनि छोराछोरीलाई चाहिँ राम्रो लक्ष्य, राम्रो बाटो र आफ्नो खुट्टामा आफै उभिनी गराउँला भन्ने लक्ष्यले छोराछोरीको जीवनतिर अघि बढे म, मेरो जीवन स्थगित राखेर।
6: त्यस्तो कतिपय आमाहरूले बाबाहरूले आफ्ना सपनाहरू मारेर छोराछोरीको सपनालाई देखिन्छ, त्यो मध्ये तपाईँ पनि एउटा उदाहरण हो होइन?
5: हजुर हो, मलाई त्यही जो चाहना थियो, मैले पढ्न नपाए पनि मेरा छोराछोरी र अथवा बुहारीहरू पनि आफ्नो खुट्टामा आफै उभिउन्, जब सब गरून्, घर आएपछि गृहस्थीमा केही उपलब्धि छैन, दुई चारवटा कुरा सिकुन्, पढुन् लेखुन्, ठुला मान्छे हुन् भन्ने मेरो अति चाहना।
6: त्यो चाहना त स्वाभाविक हो, राम्रो हो, आफूले गर्न जब पुरै गर्न नपाएको अनुभूति भएको छ त्यो बेला त्यो चाहना जाग्नु ठिकै हो। आखिर गृहस्थी गर्न पनि त अनिवार्य छ नि होइन र, चाहिएन र, परिवार चाहियो, छोराछोरी चाहियो, बाबाआमा चाहियो, भाइ बहिना चाहियो होइन र?
5: हजुर, अब त्यहीमा व्यस्त भइयो, अब त्यो पाटोबाट त सबै काम सिद्धियो, अब सबै काम भयो, अब सन्तुष्टै हुन पर्यो, अब के गर्ने, पहिलेका पढ्न पाइन, नगरी खान पाइन भनेर पश्चाताप गरेर पनि के रहेछ र, अब एउटो पाटो चाहिँ सक्यो, एउटो पाटो अब अलिकति अधुरै रह्यो, अब छोराछोरीले पूर्ति गर्छन् कि भन्ने आशामा छु अझै पनि।
6: अझै छोराछोरीका यहाँले अलिकति कुरा जोड्न खोज्नुभएको थियो, मैले नदेखेर पनि हुन्छ भने माइतीमा विवाहको प्रस्ताव आइसकेपछि मैले देखेको थिइनँ भन्नुभयो, त्यसो भए विवाह भएर दुलाई भएर आएपछि बल्ल आफ्नो दुलालाई देख्नुभयो त यहाँले?
5: मैले त साँच्चै भन्न पर्दा पनि स्वयम्वर गर्ने बेला मात्रै दुलाको फेस देखेको साथी।
6: ए त्यस्तो भयो नि, स्वयम्वर गर्ने बेला मात्रै देख्नुभयो?
5: हजुर।
6: त्यसो घर आएपछि राम्रै त त्यसै घर आएपछि देख्नु?
5: हजुर हजुर, राम्रै त घर आएर देख्यो, श्रीमान मेरो श्रीमान यही हो भन्ने त अब त्यो स्वयंवर गर्ने बेला चिन्यो, फेस चाहिँ घर आएर देख्यो।
6: बोलचाल सुरु सुरुमा त दुला दुले राम्रै बोल्न पनि लाज हुने, यस्तो हुने हुन्थ्यो नि, यहाँहरूको कस्तो थियो?
5: भयो, त्यो त डर भयो, लाज भयो, मान्छे नभएला बोल्ने, मान्छे भावेला एकदमसित अनुशासनमा रहेर बुढाबुढी नबोल्ने जमानामा चले म।
6: कि हजुरको घरको कुन बुहारी भएर आउनु, जेठी हुनु हो कि कान्छी बुहारी भएर आउनु, कसरी आउनु?
5: म जेठी बुहारी भएर आएँ। हजुर,
6: त्यो लाज मानेर त्यहाँदेखि त्यसो भए दुईजना नबोल्ने सम्म पनि भयो होइन?
5: भयो भयो, श्रीमान पनि त्यस्तै, म पनि श्रीमान तर्केपछि म पनि अब बोल्न हुने हुन्छ दुईजना भन्ने अनुभव भयो, मलाई पनि त्यस्तै भयो, त्यही वातावरणमा म पनि गएँ।
6: आखिर श्रीमान त स्थायी टिचर पनि हुनुहुँदैछ, पढाउनु हुँदैछ, श्रीमानको जागिरको सिलसिलामा घर छोडेर कतै जानुभयो कि जानु भएन? श्रीमानको जागिर कहाँ थियो?
5: घर पाइकै नोकरी थियो श्रीमानको, म घर छोडेर श्रीमानसँग साथै गइन, घर पाइको नोकरी भावना।
6: सधैँ घर पाइको नोकरी भयो?
5: हजुर, सधैँभरि घर पाइको नोकरी।
6: फेरि भाग्यमानी हुनुहुँदैछ, धेरैका श्रीमान श्रीमती सँगै बस्न पाउनुहुन्न, अलग अलग बसाई हुन्छ जागिरी सिलसिलामा, विभिन्न कारणले बाहिरिनु भएको छ, कोही त विदेशी पुग्नु भएको छ, तर यहाँ अहिलेसम्म अहिले पनि सँगै सँगै बसिरहनु भएको छ?
5: हजुर, सँगै बसेर जो घरपाईबाट जो रिटायरमेन्ट हुनुभयो, अब झन् बुढेसकालमा त साथैमा हुनुहुन्छ, साथै छौँ, साथै बस्न पाइयो सदाभर भन्ने इच्छा छ।
6: छोराछोरीको विवाह गरिदिनु हो कि गर्नु भएको छैन?
5: छोराको दुई भाइ छोराको बिहे भएर पनि चारवटा नानातिना छन्, म चाहिँ अहिले 52 वर्षकी भएँ, पछिबाट छोरी जन्मिछे, त्यसले चाहिँ 12 पढ्दैछ। हजुर हजुर, त्यसको बिहे भएको छैन।
6: आखिर जीवन के रहेछ त, यसरी बुझ्दै जाँदा जन्म मृत्यु विवाह यी सबै सामाजिक प्रक्रियाका नियमहरू हुन्, आखिर के रहेछ जस्तो लाग्यो तपाईँले आफूलाई यसरी अहिले 52-53 वर्षको बाट हेर्दाखेरि कस्तो लाग्छ?
5: जीवन एउटा सङ्घर्ष रहेछ, कहिले आधी कहिले बेरी कहिले हावा कहिले हुरी जस्तै एउटा सङ्घर्षमय जिन्दगी हो छ। दुःख पनि आउँछ, सुख पनि आउँछ, यिनी सबै सहन गर्न सक्ने मान्छेमा एउटा क्षमता हुनुपर्ने रहेछ भन्ने अनुभव।
6: त्यो सहन पनि निकै गाह्रो कुरा हो नि, होइन र?
5: हजुर, निकै गाह्रो कुरा नि, डिप्रेसन होला जस्तो भयो नि त मलाई त साथी, के गर्ने अब, सहन सक्ने क्षमता चाहिँ आफै निकाल्न पर्ने रहेछ, आफ्नो इच्छा आकांक्षा थाँती राखेर अब सन्तानको लागि भए नि म जिउने हो, मैले बाँच्ने हो, म सङ्घर्ष गर्ने हो, अहिले दुःख भए पछि सुख होला भन्नेतिर मेरो मोड बदल्यो, र अहिले चाहिँ म आफैले आफ्नो आफैलाई सन्तोष ल्याउन पर्ने रहेछ भन्ने क्षमता ममा जागेको छ।
6: हजुरको विवाह कति सालमा भएको?
5: मेरो विवाह भएको म 46 फागुन 21 गते।
6: त्यो बेलाको 46 फागुन 21 गतेको परिस्थिति, सामाजिक उत्तरदायित्व त सामाजिक अवस्था र अहिलेको अवस्थामा हुन्छ नि, तपाईँले धेरै चिज भोग्नुभयो, जस्तै श्रीमान श्रीमती पनि राम्ररी नबोल्ने अवस्थाबाट अहिले आइपुग्दाखेरि अब अहिले कस्तो देख्नुहुन्छ, कस्तो महिलाहरूको क्षेत्रमा कस्तो विकास भएको पाउनुहुन्छ, समाजको कस्तो विकास भएको पाउनुहुन्छ?
5: धेरै परिवर्तन भयो अब हाम्रो जमाना कि त म खासै पुरानो जमाना कि त होइन, अहिले हेरेर चाहिँ पुरानै जमानाको व्यवहार गरिरहेछ भन्ने लाग्छ। अहिले त धेरै विकास भएको छ, पुरुष महिला एकै हो, काम पनि पुरुष महिला सबैले गर्नपर्छ, माथि नोकरी सम्बन्धी पनि पुरुष महिला सबैले गर्नपर्छ, महिलामा पुरुषमा हुने बुद्धि महिलामा पनि छ, महिलाले जे पनि गर्न सक्छन् भन्ने अब अहिले त्यो आउँछ, उठेर त्यो मेरो त्यो बुद्धि आइन कि जमाना त्यस्तै भयो कि ठिकै छ बिहान मैले गर्दैन म मेरा खुट्टामा उभिन्छु भन्न सक्या भएपछि बिहे पनि हुने थिइनँ, अब बिहे गर्दैनन् भने त मेरो बिहा हुन्न भन्ने पो मेरो मनस्थिति भयो त्यतिखेर।
6: विवाह गर्नु नै ठिक हो भन्ने आयो,
5: होइन मैले विवाह दाइले गर्दैनन् भने त मेरो बिहै हुन्न कि भन्ने मेरो दिमागमा आयो, त्यस्तो आयो।
6: श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौँ घोराई उपमहानगरपालिका 2 रामपुर भट्टेटार निवासी नारायणी पौडेल, उहाँसँग हामीले उहाँको जीवन भोगाई अनुभूति अनुभवहरूमा आधारित रहेर विशेष त कुराकानी गर्दैछौ, र यति बेला प्रविधिमा साथ दिनुहुन्छ प्राविधिक साथी शालिक राम चौधरी, र विशेष त नारायणीजी मैले यहाँसँग जिज्ञासा राख्न खोजिरहेको के भने, मान्छेको जीवनमा धेरै खालको परिवर्तन हुन्छ, होइन ती परिवर्तनहरूलाई स्वीकार्न धेरै गाह्रो हुँदैछ भन्ने कुरा यहाँले गर्नुभयो। तर अहिले पनि कतिपय महिलाहरू दुःखमा छन्, आँसु पिएर बाँचेका छन् र केही गर्ने आधार नभएर अगाडि बढ्न सकिरहेका छैनन्। गाउँघरमा अथवा सहर बजारमा पनि त्यसरी महिलाहरू घरभित्रै थुनिएका छन्। ती महिलाहरूलाई दुई चार कुरा सिक्न जान्नको लागि कस्तो खालको प्रेरणा दिन चाहनुहुन्छ?
5: मैले त अब म जस्तै पीडित घरेलु हिंसाबाट पीडित अरूहरू नहुन् महिलाले पनि अधिकार पाउनुपर्छ, महिलाले पनि दुई चारवटा कुरा सिक्नुपर्छ, महिलाले पनि केही काम गर्न सक्छ समय मौका मिले वातावरण मिले त्यही भएर महिला पनि अघि सर्नुपर्छ भन्ने मैले मेरो चाहना छ।
6: चाहना छ यहाँले जस्तै एउटा मान्छेको जीवनमा कस्तो हुन्छ भने समयले त पर्खिँदैन, अनि हिजो पढ्ने बेला विवाह भयो भन्दा हजुरले जस्तै पछुताएर कुरा गर्नुभयो त्यस्तै गरी फेरि अहिले पनि त छ, यहाँले पनि त अहिले जीवनलाई सक्रिय बनाउन सक्नुहुन्छ। अरू जीवन बाँकी जीवन बिताउन धेरै छ, 50-52 वर्षमा जीवन सकिएको छैन, बाँकी जीवन केमा लगाउने मन गर्नुभएको छ?
5: बाँकी जीवन अब अलिअलि सत्सँगै जाने, धर्म कर्मतिर गर्ने, अब यस्तै कार्यक्रममा जाने, अगाडि गएर दुई चारवटा कुरा गर्न सिक्ने, अझै पनि त्यो आँट मलाई गर्न पाउन्थ्यो भन्ने जस्तो लाग्छ। अब जब सब गर्न नपाए पनि, पढ्न नपाए पनि गर्न पाए हुन्थ्यो, दिदीबहिनी चिन्न पाए हुन्थ्यो, दुई चारवटा कुरा आफ्ना मन्तव्य राख्न पाए हुन्थ्यो भन्ने चाहिँ चाहना आउँछ।
6: लेख्न पढ्न त अब यहाँले आठ कक्षा पास गरिसक्नु भएको छ, त्यो भनेको आधारभूत शिक्षा जानेकै हो, थाहा भएकै कुरा हो। त्यहाँ यहाँले आफूले घरमै आफै सो अध्ययन गरेर पढाइ लेखाई साहित्य कला गीत संगीतमा त लाग्न सकिन्छ नि, होइन र?
5: हजुर सकिन्छ,
6: त्यतातिर पनि लाग्ने मन गर्नुभएको छ?
5: हजुर।
6: अरू गीत सीत गाउनुभयो कि गान भने एउटा उमेर हुँदा अथवा अहिले विवाह भएर घरमा आइसकेपछि, रामपुर भट्टेटार आइसकेपछि अथवा देखुरी कौडिया हुँदा गीत गाउने भन्ने गर्नुभयो गर्नु भएन?
5: कौडिया हुँदा त पढ्नेतिर ध्यान भयो, माइत बिहे नहुँदासम्मको समयलाई, घर आएर अब दुःख भोग्दाखेरि गृहस्थीमा डुब्दाखेरि जेठो बाठो भएर आफ्ना कर्तव्य जिम्मेवारी वहन गर्दाखेरि मैले एउटा डायरी बनाएर त्यो डायरीमा मेरा दुःखका कहानीका कविताहरू गीतहरू मैले पुरै डायरी भरि गरिथेँ, अनि आफ्ना मनका पीडाहरू छोरी मान्छे भएपछि यति भोग्न पर्ने रहेछ भने सबै मैले लेखिथेँ। त्यो मध्ये थोरै एक दुईटा गीतका टुक्काहरू सुनाउन चाहन्छु।
6: सुनाउनु अनुरोध गरे।

0: पाइन, मैले मौका पाइन, घर धन्दा वनपात खेतीपातीमा म सीमित भएँ, मैले मौका पाएपछि मलाई केही हुँदा हुँ भन्ने लक्ष्य त मलाई अझै पनि आउँछ। हेर्नुहोस्
1: हजुर, अझै पनि यहाँले एउटा यसरी प्रकाशन गर्नको लागि तयारी जस्तै डायरीमा लेख्नु भएको रहेछ, त्यसलाई अलिकति सबै मिलेर प्रकाशन गर्ने हो भने, परिवार सबै मिलेर गर्ने हो भने यहाँको साहित्यमा राम्रो छ, थप लेख्दै जाने, पढ्दै जाने, लेख्दै जाने, थप्दै जाने, अन्त साहित्य त यही नै हो। साहित्य भनेको लुकेको सिर्जना यहाँसँग रहेछ।
0: हजुर, मसँग थुप्रै छ, मैले व्यक्त गर्न नपाएको मात्रै हो, घर परिवारबाट सपोर्ट पनि भएन, आफ्ना इच्छा आकांक्षा एकातिर थाँती राखेर घरासी काममा म व्यस्त जान परिवारलाई कसरी खुसी गराउने हो भन्नेतिर गइयो, आफ्ना इच्छा आकांक्षा त एकातिर गए, त्यहीमा म अलिकति अझै पनि दुखी छु, अझै पनि मौका मिले केही गर्न सक्छु कि भन्ने मेरो लक्ष्य, मलाई चाहना छ।
1: यहाँको लक्ष्य चुम्ने जुन इच्छा छ त्यो लक्ष्यमा पुग्नु छ, हाम्रो शुभकामना पनि छ। यहाँलाई असाध्यै भन्न मन लाग्यो र मैले यहाँलाई जिज्ञासा राख्न सोध्न छुटाएको केही छ कि, हामी यो कुराकानीको श्रृङ्खलाबाट अर्को श्रृङ्खलामा जानुपर्छ, केही छ कि?
0: मलाई यो रेडियो मध्यपश्चिममा बोलाएर मेरो ठेगाना पत्ता लाएर मेरो मनका बहभरी दुई चारवटा शब्द मैले यहाँ मार्फत व्यक्त गर्न पाएकोमा म धेरै आभारित छु। मलाई फेरि पनि यस्तै फेरि मैले मनका कुराहरू व्यक्त गर्न पाऊँ भन्ने आशामा मैले कुरो टुङ्गाउँछु। हस्त, धन्यवाद।
1: धन्यवाद। उहाँ हुनुहुन्थ्यो घोरा उपमहानगरपालिका दुई रामपुर भट्टेटार निवासी नारायणी पौडेल। उहाँसँग हामीले उहाँ व्यस्तताका बावजुद पनि उहाँलाई स्टुडियोमा निम्ता गरेर उहाँसँग विशेष त उहाँको अनुभव अनुभूति जीवन के रहेछ त भन्ने सेरोफेरोमा रहेर कुराकानी गर्यौं। उहाँलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरोकारको तर्फबाट धेरै धेरै धन्यवाद छ। यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौं। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौं घर घरमा पुगेर स्वास्थ्य सेवा सम्बन्धी जानकारीमूलक सामग्री।
2: धनुषाको छिरेश्वरनाथ नगरपालिकाले नागरिकको घर घरमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरेको छ। नगरपालिकाले आफ्ना नगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिँदा यो अभियान सञ्चालन गरेको हो। नगर प्रमुख सुखदेव यादवले अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाई हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी एवं अशक्त नागरिकलाई लक्षित गरी अभियान सञ्चालन गरिएको बताउनुभयो। अभियान मार्फत स्वास्थ्य कर्मीले घर दैलोमै पुगेर रक्तचाप, मधुमेह, श्वास प्रश्वास सम्बन्धी समस्या लगायत विभिन्न रोगको परीक्षण गरी आवश्यक परामर्श र औषधि समेत वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख यादवले नागरिकको स्वास्थ्य नै समृद्ध नगर निर्माणको आधार भएकाले स्वास्थ्य नगर समृद्ध नगर भन्ने नारालाई व्यवहारमा उतार्न यो अभियान सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो। उहाँले यो सँगै गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नगरभरिका गर्भवती महिलालाई झूल वितरण गरिएको बताउनुभयो। लामखुट्टेको टोकाईबाट हुने रोगबाट बच्न र सुरक्षित मातृत्व प्रवर्धन गर्न झूल वितरण गरिएको उहाँको भनाइ छ। नगर प्रमुख यादवका अनुसार झूल वितरण कार्यक्रमले विशेष गरी गर्मी तथा वर्षायाममा फैलिने डेंगु, मलेरिया लगायतका सरुवा रोगको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने छ। गर्भवती महिला र गर्भमा रहेका शिशुको स्वास्थ्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो।
1: यो जानकारीमूलक सामग्रीसँगै
3: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार्ग, घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
1: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
4: प्राविधिक साथी शालिकराम चौधरीलाई
1: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
1: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त, नमस्कार।
5: यो दाँत दुख्यो, मर्नु भयो। आई आई आई आई। दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
6: अस्ति भर्खर त औषधि गरेको।

0: इसको उन्नीस भाग होइन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिन दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराइदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: कार्यक्रमहरू
10: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
11: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
12: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
13: फोन नम्बर 082-5-62-601, 98-578-35-990, 98-578-31-84, 98-512-32-328
10: र 98-578-37-255।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
15: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
17: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। दाङ देउखुरी होटल व्यवसाय समितिले रैथाने खाना प्रवर्तनका लागि एक दिने खाना महोत्सव गर्ने भएको छ। समितिको 32 स्थापना दिवसको अवसरमा एक दिने खाना महोत्सव गर्न लागि हो। असार 3 गते कोराहीको कर्मचारी मिलन केन्द्रमा हुने महोत्सवमा नेवारी, थकाली, मगर, थारू जातिको रैथाने खानाहरूको प्रदर्शनी गरिने कार्यक्रम रहेको आयोजक दाङ देउखुरी होटल व्यवसाय समिति का अध्यक्ष ईश्वर बुढाले जानकारी दिनुभएको छ। समितिले आजको राहीमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी तथा पर्यटकहरूलाई आकर्षण गर्ने र उद्योग व्यवसायको प्रवर्तन गर्नका लागि महोत्सव गर्न लागेको समितिले जानकारी दिएको छ। दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जात जाति र उनीहरूको संस्कार संस्कृतिसँग जोड़िएका विभिन्न रैथाने महोत्सवमा राखिने र अवलोकनकर्ताहरूलाई त्यसको स्वाद चखाउने कार्यक्रम पनि रहेको छ। रैथाने खाना महोत्सवमा विभिन्न जात जाति सांस्कृतिक प्रस्तुति पनि रहने पनि आयोजकले बताएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिया पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ़ बनाउने महत्वपूर्ण सन्देश दिएको बताउनु भएको छ। भूमिया पर्व 2083 का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरण प्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गर्नुभएको हो। उहाँले विशेष गरी दाङ, रोल्पा, प्युठान तथा रूकुम पूर्वी भाग लगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूमिया पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ़ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबूत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानको लागि प्रहरीले वन कार्यालयका 12 जना कर्मचारीलाई पक्राउ गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटना बारेमा अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरेको हो। वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वनका कर्मचारीले शुक्रबार दिउँसो कैलालीको गोदावरीका स्थानीय 44 वर्षीय धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त रूपमा हस्ताक्षर गरी आफ्नो बचाव गर्ने प्रयास गरेका थिए। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। विश्व रक्तदाता दिवस नेपालमा हिजो दाङसहित नेपालभर देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा घोराहीमा त्रिनगर जेसिसले खुला रक्तदान कार्यक्रम गरेको छ। रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ त्रिभुवननगर जेसिस घोराहीको आयोजना तथा रक्त संचार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको जेसिस सचिवालयमा खुला रक्तदान कार्यक्रममा 49 युनिट रगत संकलन भएको थियो। त्रिभुवननगर जेसिस अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऊ अभियानका संयोजक सबिन प्रियासनको प्रमुख आतिथ्यता एवं रक्त संचार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदान कार्यक्रममा सहभागी बढ़ाउनका लागि सचेतनामूलक कार्यक्रममा जोड़ दिनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रियासनले रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर रक्तदानका कार्यक्रममा सहभागी बढ़ाउनु पर्ने उहाँको भनाइ थियो। त्रिभुवननगर जेसिस घोराहीका अध्यक्ष मिनराज भाटले
मानव जीवनमा रगतको महत्वबारे प्रकाश पार्दै समयमै रगत नपाएर कसैको पनि अकालमै ज्यान नजाओस् भन्ने उद्देश्यले खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा श्री सन अधिकारीले जेसिस आस्था गराउनु भएको थियो। कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसिसका सचिव रणबहादुर खड्काले गर्नुभएको थियो। साहित्यकार माधव प्रसाद न्यौपानेको कृति मनका उदागारको हिजो एक कार्यक्रमको आयोजना गरी घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद दाङको आयोजनामा भएको कार्यक्रममा पुस्तक विमोचन कार्यक्रममा लेखक न्यौपानेको सरल लेखनशैली शब्द तथा भावको गाभीयता र वर्तमान परिवेशको चित्रणको प्रशंसा गरिएको थियो। राप्ती साहित्य परिषद दाङका अध्यक्ष एम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा राप्ती साहित्य परिषदका सल्लाहकार पुरूषोत्तम खनाल, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य तथा साहित्यकार उत्तम कृष्ण मजगैया रहनु भएको थियो। राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा साहित्यकार कपिल अन्जान, लेखक संघदाङका अध्यक्ष खगराज नेपाली, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, नेपाली लेखक संघका अध्यक्ष हिमलाल पन्थी, भरतपुर खानेपानीका अध्यक्ष शंकर गौतम, साहित्यकार नारायण तर्ताल, कीर्तिकारका परिवारका तर्फबाट यशोदा नेपाली भट्टराई लगायतले कीर्तिकार माधव न्यौपानेको साहित्यिक यात्राको शुभकामना दिनुभएको थियो। साहित्यकार माधव प्रसाद न्यौपानेको विमोचित कीर्ति मनका उदागारको उद्गारको समीक्षा साहित्यकार पद्म प्रसाद शर्माले गर्नुभएको थियो। त्यस्तै धन्यवाद मन्तव्य सरिता न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद दाङका कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो। सामाजिक सेवाका विविध गतिविधि मार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको लायन्स क्लब नारायणपुरले घोराही उपमहानगरपालिका नौ स्थित लरेना वासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतीक्षालय निर्माण गरेको छ। मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतीक्षालयको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 एनका गवर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो। लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय प्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्स कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अवस्था बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
4: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
3: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
4: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
3: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
4: छालामा बाघहरू आउने, कपाल झर्ने,
3: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
4: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
3: बारम्बार गर्भपतन भएमा,
4: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
3: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
4: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
3: बिना कारण शरीरको तौल घटेमा,
4: ढाड दुखेमा, कम्मर दुखेमा,
3: गाउट तथा युरिक एसिडको समस्या,
4: बारम्बार आँखा रातो भएमा,
3: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
4: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
3: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
4: लामो समयदेखि छाला कडा भएमा,
3: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
4: युवा अवस्थामा पक्षघात भएमा,
3: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
4: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
3: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
4: सबै समस्याको समाधान हुन्छ, आउनुहोस्।
3: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
4: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: फोन नम्बर 0825-91-670,
3: मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
7: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
6: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
7: यौन उत्तेजना नहुने,
6: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
7: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
6: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98 1 28 89

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै शिकारी हुँ शिकारी पूरै दैलेख मलाई चाहियो
2: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
7: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र भित्री लिन आउनेछ
6: लाली बजार र मिज्यू
8: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
9: के टेन्सन लिएर
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज
11: गिराउने जम्मा गर्न लागि कारवाहीको दायरा लिएर आएको अवस्था थियो त्यो स्थिति अहिले छैन छैन तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी अवेरनेस कार्यक्रमहरू दिनुपर्छ हामी कानुनी व्यवस्था यो छ तपाईँहरूको धर्म भन्न अब कतिपय धर्म सारिया ल भन्छ विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरेको छ हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन् तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ के अरे मतलब कानुनलाई छोडेका छैनौँ भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति अवेरनेसको बाटोमा जानुपर्छ कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन र सोसाइटी द्वन्द हुने गरी कानुन बनिरहेको छ नि हामीलाई यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ अवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ
12: हामी यतिखेर कार्यक्रम बद्दिदो नेपालमा छौं कार्यक्रम बद्दिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा यो विषयमा कुराकानी गर्नको लागि छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु अहिले चाहिँ जस्तो कानूनले के भन्छ जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानूनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ त
11: बाल विवाह सम्बन्धमा बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ पाइँदैन गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गरेछ कानूनले
12: होइन
11: 20 वर्ष मुनि यस्तो छ त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गर्यौँ नि नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ अब यहाँ क्वेर के नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो त्यसो विवाहको एज चाहिँ किन 20 राख्न पर्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्छन् अनि विवाहको लागि किन हुन्नन् कानूनले 18 वर्ष पुगेकोले चाहिँ दुईटाको मन्जुरीले शारी सम्पर्क राख्न पाइने भनेर चाहिँ व्यवस्था गरिदिने विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल ऊ भएन भन्ने खालको चाहिँ यो अहिले अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनल्ली र इन्टरनेसनल्ली धेरै सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ हाम्रो कानूनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौताभन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन अब हाम्रो मूल कानूनलाई पनि हेर्नुपर्छ, संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ। अब यो विधायकको रूपमा जुन बहस गरिरहेको छ, यो बहस भइरहेको छ, यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिसभामा बहस होला, छलफल होला, केही कुराहरू आउलान्, केही केही कानूनहरू बन्लान् होइन, त्यो त्यो जे भन्छ त्यसबाट हामी कार्यान्वयन गर्ने पाटोमा हाम्रो छँदैछ। तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेर पछि नै बिहा गरिदिन पाए भने त्यो खुकुले नै छ नि। 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल बिहा गर्यो भने त उसको त्यति धेरै कडा कानून पनि देख्दिनँ म कि अब त्यसलाई कि अब अलिक टाइटली जानु पर्यो। अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खास खासमा भन्ने भने त्यो हेर्दाखेरि 18 र 20 को मान्छेको डिफरेन्स पनि खासै देखिँदैन, उस्तै उस्तै लाग्छ हामीलाई हेर्दा पनि। त्यो स्थिति यो छ, तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ जस्तो लाग्छ। यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ, त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गरौँला।
12: मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडे, जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बीचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ?
9: हजुर, सरले भन्नुभयो अनुसार अब हाम्रो कानूनले बालबालिका सम्बन्धी ऐन 2075 चाहिँ 18 वर्ष मुनिका चाहिँ बालबालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिक हो भन्ने कुरो देखिन्छ। हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ, तिनीहरूलाई नागरिक मानिन्छ। अनि यो भनेको हाम्रो एउटा परिचयको लागि हो होइन, आइडेन्टिटीको लागि हो। अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने, यो कानूनहरूले त भन्यो, संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 बालबालिकाको हक छ, त्यसले भन्छ बाल विवाह कसैलाई बन्धक अनि बालबालिकालाई ओसार पसार तीनटा कुरा गर्न पाइँदैन है भन्छ। अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मुलुकी अपराध संहिता 2074 चाहिँ के भन्छ भने यही संविधानकै कुरालाई लिएर संविधान 2072 आयो। यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो, 20 वर्ष भन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यसमा मैले यहाँ के जोड्न चाहेँ भने यी कुराहरू सबै राखेर बाल विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले अहिले भनेअनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो स्वास्थ्यको अधिकार होइन, मानसिक अधिकार, आर्थिक अधिकार, क्यारियर सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यत्रो यस्तो विषय हो, यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार, रोजगारको अधिकार, आर्थिक अधिकार, सामाजिक अधिकार, राजनीतिक अधिकार सबै अधिकारको चाहिँ यो एउटा घैँटो होइन, एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ मलाई लाग्दैन। त्यसै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ भने त ऊ त 16 वर्ष विवाह गर्नलाई चाहिँ उचित भयो नि, उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन, किनभने त्यो विषय र यो विषय फरक कुरा हो भनेर मैले यसरी चाहिँ यहाँलाई प्रश्न पार्न खोजेँ। यसलाई हामीले एउटै बास्केटमा राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय, व्यक्तिसँग जोडिएको विषय, प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो, रोजगारसँग, आर्थिकसँग र देशको समृद्धिसँग, किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
12: अब हामी बाल विवाह सँगसँगै मानव बीच विखण्डलाई पनि अलिकति जोडौँ, यो दुईटा बीचको सम्बन्ध के छ? मैले अहिले गौतम सरलाई नै सोधेँ।
11: अब यो दुईटा बीचको अन्तर सम्बन्धको विषय हेर्दाखेरि बाल विवाह र मानव जीवन दुइटैका पीडितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुइटैका पीडितहरू महिला र बाल बालिकाहरू नै धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव जीवनमा पनि विशेष गरी महिला अशिक्षा शिक्षा कम भएका त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका अथवा यी बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका, त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर विदेश जागिरखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानवीय जीवनको शिकार भन्छन् धेरै जसो। त्यो कारणले दुईटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि, जस्तो आर्थिक अवस्थाको कुरामा, पारिवारिक बेमेलको कुराहरूमा, त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर तस्करहरूले चाहिँ बेचबिखन गर्ने अपराधीहरूले बेचबिखन गर्ने कुराहरू नै मानव बेचबिखनभित्र पर्छन्। त्यो भएर यसको टार्गेट ग्रुप चाहिँ तिनै बाल विवाहबाट आएका ग्रुपहरू नै यसको यो मानव बेचबिखनका सञ्जालमा चाहिँ छिर्ने र फस्ने सम्भावना धेरै हुने देखिन्छ। अब मानव बेचबिखन चाहिँ अब अलि भेग विषय छ, यसलाई चाहिँ अब अहिले अहिले आएर चाहिँ गर्दाखेरि हजुरको चाहिँ मान्छे किन्ने र बेच्ने डाइरेक्ट खरिद बिक्री हुन्छ नि, हजुरको पैसा लिएर खरिद बिक्री गर्ने कुराहरू पनि मानव बेचबिखन परि शरीरका अङ्गहरू झिक्ने, भित्री बाहिरी अङ्गहरू जुन अङ्गहरू ट्रान्सप्लान्ट गर्न सकिन्छ त्यस्तो अङ्गहरू झिक्ने कुराहरू मानव बेचबिखन भित्र परे, वेश्यावृत्तिमा लगाउने भनी जो भन्छौँ हामी, जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने र शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानव बेचबिखनभित्र परे, जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने, स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्ने भनेर कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने, ग्राहक भएर जानेलाई व्यवसाय गमन पनि मानव बेचबिखनभित्र समेटिया छ। अब अहिले आएर हामीले मानव बेचबिखनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कार्यवाही गर्ने व्यवस्था छ। अब अहिले नयाँ ट्रेन्ड पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू, यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरे हो। पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो, बजारै हुन्थ्यो, बजारमा गएर यो बलियो छ यसलाई यति पैसा, यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे। त्यो परम्पराहरू थियो हाम्रै पनि, यो बाधा राख्ने पहिला थियो नि नेपालमा, अनि हलि राख्ने, बाधा राख्ने, काम गर्ने घरमा चाहिँ बालिकाहरू राख्ने प्रथा थियो, त्यो पनि मानव बेचबिखनको एउटा पार्ट हो त्यो त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै हुँदै गएको छ। तर अर्को के ट्रेन्ड बढ्याएको छ भन्दाखेरि त्यो राख्ने त घट्यो, राख्ने र चाहिँ नियुक्ति गर्ने, अब बाधा राख्ने हलि राख्ने त घट्यो, बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त्यो महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढिरहेको छ, जस्तो
9: तरिका
11: फरक हिसाबमा, जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा चाहिँ खाजा घरमा राख्यो, खाजा घरमा राखिसकेपछि खाजा घर बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ, तिमीलाई साहुले उसमा बस, सँगै बस, अँगाल हालेर बस्थ्यो अथवा चाहिँ के गरेर बस, तिमीलाई अलिकति पैसा पनि टिप्स पनि आइहाल्छ, यता पनि आइहाल्छ भन्दा पनि हुँदाहुँदै पछि गएर छुट्टै व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यौन धन्दाको लागि, अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साहुले खाने, जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500 रुपियाँ बाँडेर खाने, यो हिसाबको ट्रेन्ड चाहिँ जुन देखियो, यो चाहिँ न्यू ट्रेन्ड हो, यो यस्तो भइरहेछ। अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने, मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको भित्र अन्य धन्दा सञ्चालन गर्ने जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेका छ, यो केसहरू पनि अहिले धेरै देखिरहेका छ। त्यो भएर मानव बेचबिखनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र चाहिँ अहिले पनि भइराखेका छ, लुकेर बसिया छ, बाहिर आँखाले देखेन भने त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ। अहिले हामी यहाँ पनि जिल्ला परिवार कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव बेचबिखनको। एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर, त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ इमाडोलतिर एकजना बस्ने एकजना नानीलाई त्यही माया जालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यु गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर आएर मानव बेचबिखन मुद्दा चलाएको छ, अहिले रनिङ छ, 7 बाटोमा चलिरहेको छ मुद्दा छ एउटा।
9: भनेको त्यो मानव बेचबिखन हो कि प्रेम हो त त्यो?
11: त्यो प्रेम होइन, बेचबिखन हो त्यो, कतै प्रेमको मानव बेचबिखन गर्नको लागि त त्यसको केही त्यसलाई लोभ र लाभ त दिनु पर्यो नि त, बिहा गर्ने बहानामा, कोहीले रोजगारीको बहानामा, कोहीले जागिर दिने बहानामा, कोहीले चाहिँ प्रेम गरेको बहानामा लिएर गएर चाहिँ यसलाई चाहिँ बो कुनै एरिया बोर्डरहरू कटाएर चाहिँ लगेर चाहिँ त्यहाँनिर गएर त्यस्तै बन्दक बनाएर काममा लगाउने, त्यस दास दासीहरू बनाउने, लगेर कुनै ब्रोसेलतिर लिएर गएर बेचिदिने, सप्लाई गरिदिने आदि इत्यादि उद्देश्यले जुन लिएर गइरहेको छ नि यसलाई मानव बेचबिखन भनिन्छ हजुरको। त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेछ। अर्को एउटा यही सानेपाको एउटा स्पाभित्र चाहिँ 17 वर्षको केटीलाई जुन अन्डरएजको हामीलाई पहिला पनि भनेका छौँ त्यस्तो केटीहरू राखेर चाहिँ यौन जन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्जालकलाई समातेर मुद्दा चलिरहेको छ अहिले। यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव बेचबिखन केसहरू भइरहेको छ।
9: दोस्रोलाई चाहिँ मैले छोडे पहिलो केसमा, जस्तो पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ, अनि कहिले कहिले चाहिँ
12: साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौं कि भन्ने त्यस्तो कतिको हुन सक्छ?
11: त्यसमा अब प्रेम कहाँबाट शुरू भयो भन्ने कुराहरू पनि आउँछ। हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो, कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो, त्यो गर्दाखेरि अर्धनग्न कपडाहरू, कपडा नलागेको अवस्थाहरू, के अवस्थाहरूमा त्यहाँदेखि फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई। केटीलाई बार्गेनिङ गर्न थाल्यो, केटी एकदम धेरै गाह्रो, सोसियल मिडिया हालिदिन्छु के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो। त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म तँसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु, अब त्यसले त्यस्तो गर्दैन म छु भनेर ऊ अर्को चाहिँ फेरि सिनमा आएको देखिन्छ। भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्क ले चाहिँ सञ्जाल सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा भइ नै हाल्छ। हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लगाएको छ, त्यसको कतिको थ्रेड दिएर लगाएको छ भन्ने कुरा सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएको छौँ। जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने त हजुरले भनेको जस्तो केसहरू आउन सक्छन्। नत्र भने यसरी देशको सीमा नै नगाएर लिएर जाने हिसाब लिएर फेरि लाँदाखेरि कसरी लगिया छ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिया छ, ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाइदिएर लिएर गएको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य यसको चाहिँ तरिका यो हेर्दाखेरि मानव दृष्टिकोणबाट
12: हजुर तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव वेशभिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती, दम, निमोनिया, खोकी, छेरो,
16: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
17: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
16: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
16: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
17: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
16: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
17: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
16: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
17: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
16: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
17: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
16: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
17: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
18: हेलो पिंकी,
19: बोल दिन।
18: एलईडी टीवी किन्न नजाने?
19: जान्न।
18: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
19: जान्न।
18: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
19: जान्न।
18: किन?
19: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
18: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
19: पाइनी भएर त जान लाग्यो नि।
18: हो र? कहाँ?
19: भन्दिन के?
18: सत्य भन्दिनौ?
19: आई लभ यु पिंकुली भनेको?
18: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
19: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
18: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
20: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
19: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
18: फोन नम्बर
19: 082-562-452
18: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
18: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराहीदान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: दलालहरू बिचौलियाहरू त्यसमा संलग्न रहेका छन् र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन। उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर होटलमा अथवा कुनै घरमा राखेर सेल्टरमा राखेर तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर भिजा लगाइदिएर हातमा डलर थमाइदिएर टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ के अरे ऊ भिजामा के अरे हजुरको पर्यटक भिजामा टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइने, पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ। जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को, काठमाडौँबाट चाहिँ एयरपोर्टसम्म पुर्याउने को, र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइदिने को, र दुबईको एयरपोर्टमा रिसिभ गर्ने को, र त्यहाँबाट सप्लाई गर्ने को, यिनीहरूको चेन हुन्छ। यो चेनभित्र चाहिँ यिनीहरूले चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली भनौँ न, 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिए हुन्छन्। त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो जो यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने, काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि त्यहाँ त्यति हजुरको करिब करिब 2.5 लाख रुपियाँ 3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदैछ त्यो मान्छेको हातमा, यो मान्छे पुर्याइन्जेलसम्म। जस्तो यहाँ काठमाडौँ लिएर खुवाउने पिलाउने टिकट काट्ने हातमा $500 दिएर पठाउनु पर्छ, फेरि त्यो पैसा पनि उहाँ गएर तानिदिन्छ। त्यो लिएर गर्दै गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ, रिसिभ गरेर एक ठाउँ लिएर जान्छ, लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ मेन पावर, कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ, कसलाई किचनमा काम गर्ने मान्छे चाहियो, त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो यो पठाइदियो यति पैसा भनेर ट्याक्का चाहिँ डिलिङ गरिसकेपछि अनि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन्, केहीले पैसा पनि पठाइ पनि राखेका हुन्छन्। तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ, तर त्यहाँनिर के काम लगिरहेछन् त हाम्रो महिलाहरू कति पीड़ा भोगिरहेछन् त भन्ने कुराहरू हामी त पत्ता साक्षात्कार भोगेका छौँ, हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ, उहाँहरूको चाहिँ पीड़ितको बनाएर हामीले मुद्दा चर्चा गरेका छौँ, कतिपय मान्छेहरूले थुनेका छौँ पनि त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने, सम्पर्क गर्न नदिने, त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने, एउटा एउटा एउटा विचारको विदार कथा पनि सुनेका थियौँ हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले त्यस्तो हिसाबको चाहिँ उहरू पनि हुने कायौँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने 24 घण्टा काम गर्ने खाना तल्लो स्तरको खानाहरू दिने मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेको छ. यसरी फ्री भिसा फेरि टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेन्ड यो देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेको छ. यो हिसाबले मानव व्यक्तिमा चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ. यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव व्यक्तिको नयाँ स्वरूपहरू हुने.
0: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
1: बिहे गर्न जाने त एउटा छँदैछ, अहिले सरले भने जस्तो के छ नि बाल विवाह हुने यो पनि जोडिन्छ कि, फेरि बाल विवाह हुने बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिने यस्तो कारणले गर्दाखेरि अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग शिक्षा पनि हुँदैन रोजगार पनि हुँदैन अर्थ पनि हुँदैन छोराछोरीको माया हुन्छ नि फेरि पालन पोषण गर्नु पर्यो जिम्मेवारी हुन्छ अनि महिला चाहिँ महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ होइन गल्फ कन्ट्रीमा गएको त्यस्तो डाटाहरू देखिन्छ. अनि त्यसमा जाँदाखेरि फेरि पीड़ित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँगबाट पीड़ित हुने चाहिँ यो एकदमै यो समस्याहरू छ. उसले उद्धार गरिएका घटनाहरू पनि छन् र यसमा चाहिँ म अझ के भन्छु भने हामीले राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ. यसमा पनि अझ सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त कति महिला छन् कति पुरुष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ होइन.
0: मैले
1: त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई त्यो रिपोर्ट उपलब्ध गराउँला छ. त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव अधिकार मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ त्यो जान्छ अनि पीड़ित हुन्छन्.
0: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले यो पछिल्लो समयमा चाहिँ?
1: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन, यो यो चाहिँ एउटा चेन सांगठनिक अपराध हो. यहाँबाट गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर लान्छन् होइन. त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पर्यो यसलाई होइन, कति सक्छ हामी गाउँघरमा पुग्न सक्नु पर्यो. अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा. अर्को चाहिँ हामीले यसमा कानूनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउन पर्यो, प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ. होइन भनेदेखि फेरि त्यो त्यहीमाथि त इन्टरनेसनल जालको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, दण्डहीनता मौलाउँछ, दण्डहीनता मौलाउन दिनु भएन. प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पर्यो अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौँ, अपराधीहरूलाई चाहिँ कानुन बमोजिम सजाय दिन सकिन्छ र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोअर्डिनेसन गर्नुपर्ने हुन्छ. कुन कुन देशमा जान्छन् त होइन, त्यो त हाम्रो रिपोर्टले पनि भन्छ. त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गर्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ.
0: गौतम सरलाई नै जोड्न चाहे, जस्तो पीड़ितहरू आउँछन् अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बेचबिखनको प्रसंगमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
22: यस्तो छ, अब वास्तवमा मानव बेचबिखनका केसहरू प्रहरी अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसल केस हो यो होइन, यसको लागि छुट्टै कानूनी व्यवस्था पनि छ, अब प्रहरी अनुसन्धान गर्ने केसभित्र पर्छ. यो केस चाहिँ हामी कहाँ डाइरेक्ट चाहिँ पीड़ितहरू आएर पीड़ितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले इमेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ, पहिला त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ, अभियुक्त पक्राउ गर्ने कुरा गर्नुपर्छ। सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट सुरु हुन्छ। हामीलाई पीड़ित आइसकेपछि पीड़ितलाई हामी पीड़ितकोले भनेका कुराहरूलाई पाका सूचनाहरूलाई हामी लेखित लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ। जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ। उहाँसँग भएसम्मका थप प्रमाण प्रहरीले आफै जुटाउँछौँ। टेक्निकल कुराहरू पनि छन्, कतिपय सिडिआरका कुराहरू होलान् अथवा सिसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान्, त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ। खोजिसकेपछि अब हामी चाहिँ पीड़ितलाई पीड़ितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ, पक्राउ गर्छौँ, ल्याउँछौँ, अभियुक्तको बयान गराउँछौँ, अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ, छानबिन गर्छौँ, उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था, कानूनले गरेको क्षतिपूर्तिको व्यवस्था, जुन पीड़ितबाट बढाउने र पीड़ितबाट बढाउन नसकेको राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले होइन। त्यो सबै व्यवस्थाहरू छ। अब समस्या कहाँनिर छ भन्दाखेरि अब यहाँ पीड़ितहरूलाई वास्तवमा दुईचोटि तीनचोटि चाहिँ बेचिन्छ क्या। पहिलोचोटि चाहिँ पीड़ितलाई दलाल तस्करहरूद्वारा बेचिन्छ, दोस्रोचोटि पीड़ितलाई चाहिँ आफन्तहरूले बेच्छन्। यो नराम्रो सुनिन्छ भन्दाखेरि आफन्तले बेच्छन् भनेको कुरा के छ भन्दाखेरि कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर उसको प्रलोभन परेर उसका चाहिँ छलछाममा लागेर कतै उसँग चाहिँ केही मालाफाइल इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने खै प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी गएको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि, त्यो खालको चाहिँ अलिकति होस्टार हुने प्रहरीले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले चाहिँ निर्णय आउने पनि गरेका छ। त्यो भएर हामीले पीड़ितलाई चाहिँ सेक्युरिटीको कुराहरू, पीड़ितलाई होस्टाइल नहुने वातावरणका कुराहरू, त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ।
3: मैले गीता म्यामलाई जोड्न चाहे, यहाँ आयोगको समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त
4: यस सम्बन्धमा? हाम्रो राष्ट्रिय मानवाधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पर्यो भनेर पनि हुन्छन्, उतैबाट सम्पर्क हुनेहरूले उद्धार गर्नु पर्यो भनेर आउँछन्, त्यसको लागि हामीले त्यो सम्बन्धित निकायहरूसँग कोअर्डिनेसन गर्छौँ, पत्रचार पनि गर्छौँ, किनभने हाम्रो राष्ट्रिय मानवाधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ, यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले त्यो केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ, त्यसरी पनि हामी गर्छौँ। जस्तो कोरिया पनि भयो होइन, मलेसिया भयो, उहाँहरू आएपछि त पहिलाचोटि त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि, उहाँहरू विचित्त भएर आउनुहुन्छ, मानसिक रूपमा पनि विचित्त, शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ, अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन, अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ, उहाँहरू त एकदम पुरै खाली यात आउनुहुन्छ। र यस्तो अवस्थामा हामीले संघ संस्थाहरूसँग कोअर्डिनेसन पनि गरिदिन्छौँ, उहाँहरूलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ, यसरी हामीले गर्छौँ। र हामी राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैन, हामीले समन्वयको भूमिका निभाउँछौँ।
3: हामी समस्याको बारे त थुप्रै चर्चा गर्यौं कार्यक्रममा होइन, अब अलिकति समाधानतर्फ लागौं, समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर। मानव बीच विखण्डमा परिसकेपछि जहाँबाट भए पनि विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस्, कहाँ कसरी उजुरी गर्ने त गौतम सरबाट नै?
22: विदेशमा चाहिँ मानव बीच विखण्ड परिसकेपछि विदेशबाट नै हामीलाई कतिपय मेलहरूबाट जानकारीहरू प्राप्त भइरहेको हुन्छ। म फलानो मान्छे यो देशमा अहिले चाहिँ छु, त्यसपछि मेरो अवस्था यस्तो छ, मेरो आफन्तहरू फलानो हुनुहुन्छ, उहाँहरू त्यहाँसम्म आइपुग्न सक्नु भएको छैन, सरहरूले हामीलाई उद्धार गरिदिनु पर्यो भनेर कतिपय मानव बेचिखाने ब्युरो, हाम्रो ब्युरो पनि छ यसको लागि छुट्टै स्पेसल ब्युरो, मानव बेच ब्युरोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा चाहिँ मेलबाट हामी सूचना प्राप्त गर्छौँ बाहिर रहेको हकमा। र कतिपयले चाहिँ म बाहिर छु भनेर उहाँको आफन्तहरूलाई प्रहरीको सम्पर्कमा पठाउनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर, उद्धार गरिदिनु पर्यो भनेर आएको केसहरूको हकमा चाहिँ हामीले परराष्ट्र मन्त्रालयका हाम्रा एजेन्सीजहरू छन्, परराष्ट्र मन्त्रालयमा हाम्रो राजदूतहरू हुनुहुन्छ सम्बन्धित देशहरूमा नै त्यहाँ पहल गर्छौँ हामी, हाम्रो आफ्नो च्यानल हुन्छ, हाम्रो च्यानल वाइज चाहिँ पहल हुन्छ। त्यसपछि कतिपय हाम्रो चाहिँ ऊबाट जस्तो खोज तलासमा पनि हामीले कर्नर नोटिसहरू हुन्छ, येलो कर्नर नोटिस भन्छौँ हामी, खोज तलासको लागि चाहिँ इन्टरपोलको येलो कर्नर नोटिस पनि हामीले जारी गरेका हुन्छौँ कतिपय ठाउँमा। र अर्को चाहिँ के गर्छौँ भन्दाखेरि लाने पीड़ित जो अभियुक्त हुन्छ, अभियुक्तलाई सम्पर्कमा लिएर आएर पहिला चाहिँ त्यो मान्छेलाई यहाँ रेस्क्यु गरेर उद्धार गर्छ, जुन माध्यमबाट तैँले लिएर गएको थिइस् त्यही माध्यमबाट चाहिँ फिर्ता गर पहिला भनेर उहाँलाई झिकाउँछौँ, झिकाइसके बुझिसकेपछि अनि त्यसपछि चाहिँ कानुनी प्रक्रिया अगाडि बढ्छ। यो चाहिँ मैले उद्धारको कुराहरू गरेँ। अब अर्को मुद्दाका कुराहरू गर्दाखेरि अब इन्टरनली र एक्सटर्नली दुईटा हिसाबले मानव बेचबिखन भइरहेको छ, एउटा देशभित्रै हुने र एउटा विदेश पुर्याएर बेचबिखन गर्ने कुराहरू छन्। यी दुईटै कुराहरूमा हामीले कोसिस गरिरहेछौँ र सफलता पनि प्राप्त भइरहेको छ। र यो विशेष गरी अब चाइनामा त अझै श्रीमती बनाएर लिएर गएर बेचबिखन गरेका केसहरू पनि छन्। अब नेपालमा बिहा गर्न आउने, घुम्न भनेर आउने, यहाँ केही काम गर्ने, काम गरिसकेपछि नेपाली केटीहरूलाई मायाजालमा फसाउने, फसाइसकेपछि त्यसलाई बिहा गरेर लिएर जाने, बिहा गरेर लिएर गएर त्यहाँ लिएर गएर एक्सप्लोइटेसन गर्ने चाहिँ ऊ पनि भइरहेको छ। यो चाइनामा धेरै छ यो चाहिँ, किनभने चाइनामा केटी भन्दा केटाको जनसङ्ख्या धेरै छ, त्यहाँ बिहा गर्नलाई धेरै नै खर्च हुने, धेरै महँगो भएको कारणले ऊ श्रीमती खोज्दै नेपाल आइपुगेको पनि छन्।
5: विशेष गरेर यसरी मानव बेचबिखन र बाल विवाह यो न्यूनीकरण गर्नको लागि चाहिँ विशेष गरेर सरकारी जुन प्रयासहरू छ नि त्यो कतिको पर्याप्त छन्?
6: अब सरकारले पनि यसमा प्रयास गरिरहेको छ, नगरेको त भन्न मिल्दैन, किनभने अब कानूनहरू पनि हामीसँग प्रशस्तै छन्। अहिले मैले भनिसकेँ, त्यस्तै गरेर बाल यो जुन छ अहिले अर्को एउटा यो यस सम्बन्धमा सरकारले चाहिँ बाल विवाह अन्त्यको लागि भनेर राष्ट्रिय रणनीति 2072 पनि बनाएर लागू गरिरहेको छ, यसलाई अगाडि बढ़ाइरहेको छ। केही न्यूनीकरण त भएको छ, नभएको त भन्न मिल्दैन, तर पनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन। यसको कारण भनेको अहिले पनि आइसक्यो गरिबी, अशिक्षा, बेरोजगारी, होइन, सामाजिक दबाव, त्यस्तै गरेर दाइजो प्रथाहरू, विविध कारणले गर्दाखेरि पनि यो बाल विवाह र यो मानव अधिकार मानव बेचबिखन घटनाहरू घटिरहेको अवस्थाहरू छ विविध कारणले गर्दाखेरि। त्यही भएर अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अब यो यतिले मात्रै पुगेन, अब यसको लागि सरकारले अझ अर्को खालको पहल कर्मी यति स्टेप अगाडि बढ्नुपर्ने हुन्छ। जस्तो अब बाल विवाह र यो नाबालिग बीचहरूको जुन अलिक खानपानले गर्दाखेरि नाबालिगहरू पनि अलिकति अलिक धेरै उमेरको देखिन्छन् नि, अब विवाह बाल विवाह र यौन सम्पर्क सम्बन्ध भनेको त्यसलाई पनि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ, त्यसलाई कसरी गर्ने के गर्ने भन्ने कुराहरू त्यसलाई वर्कआउट गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर बाल विवाहको लागि रोकथाम एकदमै जरुरी छ, होइन, अनि त्यस्तै गरेर यो बेचबिखन सेलिब्रिटी बेचबिखन मानव बेचबिखन छ त्यसको लागि पनि अवेरनेस एकदमै जरुरी छ, उजुरी संयन्त्रहरूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ। अनि अर्को कुरो चाहिँ बाल विवाहको सम्बन्धमा अझ मलाई भन्न मन लाग्छ, किनभने मानव बेचबिखनसँग पनि जोडेको हुनाले यो एउटा समुदायमा गएर मात्रै गरेर हुँदैन, यो समुदाय पछि फरक फरक छ नि त, होइन, यसको यो सांस्कृतिक रूपसँग जोडिएको हुनाले समुदाय, परिवार, धार्मिक संघ संस्थाहरू, होइन, यिनीहरू जात जाति यिन सम्पूर्ण कुराहरूमा चाहिँ गएर अनि यसलाई चाहिँ एउटा पोलिसी बनाएर अगाडि बढाउनु पर्ने हुन्छ। यसै सम्बन्धमा यहाँलाई के जानकारी दिउँ भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले यो विषयलाई

0: अरे भनेर होइन नि, त्यो त त्यो भित्र छिर्न पर्यो समुदायमा जहाँ धेरै बालविवाह
1: भयो। यही मैले जोड्न खोजेँ गौतम सरलाई, जस्तो समुदायको कुरा छ। अब यो मानव बेचबिखन रोकथामको लागि प्रहरीबाट, आयोगबाट, सरकारबाट मात्र गरेर सम्भव छैन, समुदाय, विद्यालय, पालिका तहमा चाहिँ के कस्ता काम चाहिँ हुनु जरुरी छ, बुँदागत रूपमा छोटकरीमा भनिदिनु होला।
2: यसमा पनि यो मानव बेचबिखन अपराध रोकथामको लागि चाहिँ हामीले सबभन्दा ठुलो कुरा भनेको एवेरनेस नै हो, यो म्यामले भन्नुभयो, त्यही हिसाबले एवेरनेस नै हो हामीलाई। यो यसरी तपाईँ मानव बेचबिखन पर्नुहुन्छ भनेर जानकारी गराउन नसकेको कारणले नै मानव बेचबिखन भइरहेको छ। र अर्को चाहिँ निमावी स्तरदेखि नै हामीले अलिकति मानव बेचबिखन अपराधका सम्बन्धमा सम्बन्धित कोर्समा चाहिँ यो विषयवस्तु समावेश हुनुपर्छ। मानव बेचबिखन भइरहेको, मानव बेचबिखन भनेको के हो, यसको कारण व्यवस्था के छ, यसको अहिले ट्रेन्ड कसरी अगाडि गइरहेछ, मान्छे कसरी बेचबिखन परिराखेका छन्, तपाईँ कसरी बेचबिखन पर्न सक्नुहुन्छ, बेचबिखन नपर्नलाई के गर्ने भन्ने विषयमा अलिकति चाहिँ एवेरनेसको चाहिँ हामीले पाठोमा विशेष ध्यान दिनुपर्छ। स्थानीय तहहरूले भए अनि चाहिँ स्थानीय तहले नै अहिले कतिपय पाठ्य सामग्रीहरू निर्माण गर्ने हुँदाखेरि चाहिँ आफ्नो जिल्लामा भएका समस्याहरू के छन्, आफ्नो पालिकामा भएका समस्याहरू के छन्, त्यो समस्यालाई हेरेर त्यो सोसियल कुराहरू र यो अपराधिक कुराहरू र अपराधबाट बच्नको लागि उपायका सम्बन्धमा।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-7707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
10: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका

0: ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: सीता के भो तिमलाई, घुम्सेर बसेछौ?
2: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
1: के कुरा गर्छु निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जानका धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: होइन, कसलाई के भयो?
6: हजुर बुबा अलि सिरियस हुनुभयो, आईसीयू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
5: कहाँ नेपालगंज दौड़ाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि, अनि किन कुरै नबुझी दौड़ेको?
6: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
5: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
6: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
7: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
8: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच्ने मिति यही असार 6 शनिबार।
10: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825-62-23, 9478-18-617 र 9478-35-645।
11: मध्य पश्चिम ट्राङ्क्याक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको घुराही तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलामा निर्माणाधीन 4 लेन पुलको ठेक्का अवधि सकिँदा आधा काम मात्र सकिएको छ। 3 वर्षमा पुल निर्माणको काम सक्ने गरी ठेक्का जोता भएको पुल निर्माण व्यवसायको ढिला सुस्तीका कारण 3 वर्षमा मुस्किलले 55% मात्र काम भएको हो। घुराही उपमहानगरपालिका 16 स्थित सेवार खोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौडाईको पुल निर्माणका लागि 2080 जेठ 30 गते एमएस राईमाझी कन्स्ट्रक्सन जेबी काठमाडौँसँग 23,22,43,300 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर रामकिशन चौधरीले सम्झौता अनुसार 2083 जेठ 28 गतेभित्र पुल निर्माणको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब 55% काम भएको जानकारी दिनुभएको छ। समयमै काम सम्पन्न गर्न पटक पटक ठेकेदारलाई ताकेता गरिएको भए पनि काममा ढिलाइ गर्दा समयमा पुल निर्माण हुन नसकेको इन्जिनियर चौधरीको भनाइ छ। अनुसार सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माणको काम गर्न नसकेपछि चैत्र मसान्तसम्म म्याद थपका लागि फाइल तयार गरेर पुल विभागमा पठाइएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेशसभाको 8 औं अधिवेशन अन्तर्गत 9 औं बैठकमा साँझ 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारले सीमित स्रोत साधन बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई ध्यानमा राख्दै बजेटको खाका कोरेको छ। यसपटक दायित्व भुक्तानी प्रदेश गौरवका आयोजना बहुवर्षीय तथा कर्मागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयार गरिएको सरकारले जनाएको छ। आगामी बजेट विशेष गरी उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित रहने गरी सरकारले तयारी गरेको छ। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्न लागेको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल शुरू हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहगत रूपमा छलफल हुनेछ। कार्यसूची अनुसार आज युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ। त्यस्तै गरी राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुने कार्यसूची रहेको बताइएको छ। र दाङदेखुरी होटल व्यवसाय समितिले रैथानी खाना प्रवर्धनका लागि एक दिने खाना महोत्सव गर्ने भएको छ। समितिको 32 औं स्थापना दिवसका अवसरमा एक दिने खाना महोत्सव गर्न लागि हो। असार 3 गतेको राहीको कर्मचारी मिलन केन्द्रमा हुने महोत्सवमा नेवारी, थकाली, मगर, थारू जातिका रैथाने खानाहरूको प्रदर्शनी गरिने कार्यक्रम रहेको आयोजक दाङदेखुरी होटल व्यवसाय समितिका अध्यक्ष ईश्वर बुढाले जानकारी दिनुभएको छ। समितिले आज घुराहीमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने र उद्योग व्यवसायको प्रवर्धन गर्नका लागि महोत्सव गर्न लागेको समितिले बताएको छ। दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरूको संस्कार संस्कृतिसँग जोडिएका विभिन्न रैथाने महोत्सवमा राखिने र अवलोकनकर्ताहरूलाई त्यसको स्वाद चखाउने कार्यक्रम पनि रहेको छ। रैथाने खाना महोत्सवमा विभिन्न जातजाति सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले बताएको छ। अब बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिबी सर खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
5: के गर्ने बाबु?
8: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
10: सम्पर्क मोबाइल 98478-27-977
11: र 98578-30-689।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक खोराहीदाङमा।
15: उपचार हुने रोगहरू:
14: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
15: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98686-61-694।
16: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
17: बिमा गराउन जाँदैछु।
16: बिमा?
11: किन गर्नु पर्यो सर बीमा?
16: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
11: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
16: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
11: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
17: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
11: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
16: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
11: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
19: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
23: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
24: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
23: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
24: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, क्षेत्र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
23: तालिममा दिइने विषयहरू
24: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
23: स्पेशल सेफ तालिम,
24: जापानिज सुशी तालिम,
23: वेट्रेस,
24: टुरिस्ट गाइड।
23: हाम्रा विशेषताहरू,
24: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
23: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
24: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
23: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
24: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
0: सम्पर्क मोबाइल 98410170 98410170।
24: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
3: सौराहा भन्दा अल्ली पर जंगल छेउमा रामुगज नामको हात्ती एक्लै बाँधिएको छ। रामुलाई उसको माहुते सुजन चेपाङले खान दिइरहन्छन्। आज भन्दा 18 वर्ष अघि ओम रिजाल र छुना रेग्मीको परिवारमा भित्रेको थियो रामु। रामु एउटा सपना थियो, भरोसा थियो र यो परिवारको भविष्य थियो। रामु उनीहरूको पहिलो हात्ती थियो।
4: रामगजको कथा सुनाउनु त हामीलाई।
6: हामी एकपल्ट हात्ती किन्ने भनिरहेको थियो। एकजना मान्छे आएर चाहिँ नानी सफारीको नि हात्ती बिक्रीमा छ भनेर सुन्यौँ। हात्ती हेरौँ त एकपल्ट भनेर गएको। यो भर्खर मस्त नुहाएर आएको, एकदम यङ के 17-18 वर्षको, एकदम राम्रो हात्ती देखेर दारा छुट्टो भएको। हुन्छ ए आँटी भनेर चाहिँ ब्याङ्कबाट चाहिँ लोन लिएर चाहिँ हामीले त्यो खरिद गर्यो।
4: अनि सुरुमै हात्ती पाल्नु पर्यो अब भन्ने चाहिँ कसरी आयो त तपाईँहरूको दिमागमा?
6: हामीले त्यो डुङ्गा ठेका गर्दै थियौँ, त्यहाँ चाहिँ म्याक्सिमम टुरिस्टहरू चाहिँ हात्ती चाहियो भनेर खोजिरहने, जहिले पनि हात्ती नपुग्ने। डुङ्गा छोडेर हात्ती गर्नेपट्टि हामी दिमागमा गयो। अनि त्यसपछि चाहिँ दिमागमा ल हात्ती चाहियो चाहियो चाहियो, अनि हात्ती ल्यायो। ल्याएपछि एक्लै नहिँड्ने यो हात्ती, यसलाई साथी चाहिने रहेछ। यसलाई चाहिँ पहिला चाहिँ के गरे रहेछ भने त्यो जङ्गलमा लगेर चाहिँ बेसमरी पिटेर उसलाई तालिम दिएको रहेछ क्या। ऊ एक्लै चाहिँ जङ्गल जानुपर्छ, डराउँछ।
4: सिङ्गल चल्दैन भन्ने नि थाहा भएन, भाले भन्ने नि थाहा भएन, ल्यायो। एउटा सहकारी संस्था छ, उहाँहरू चाहिँ धेरैजना मिलेर एउटा सहकारी गराउनु भएको, त्यसमै हाल्ने भन्ने सोच भयो हाम्रो। हात्ती ल्याएपछि कुराजना गएको, तपाईँले कसलाई सोधेर लिएर आइस भन्नुभयो? हामीलाई त्यो नि ज्ञान भएन क्या, सोध्नु पर्छ भन्ने कुरा। हामी त अब सबैले गरिखाने त आफ्नो अधिकार, आफूले गरिन्छ भन्ने भयो। हामीलाई त्यो कुरा नि थाहा नै भएन, ए अन्जानमै भयो। अनि हालिदिनु भएन, नहालिदिनु भएपछि अनि अब एक्लै चलाउनु पर्यो नि त।
3: चार पाँच वर्षसम्म रामुले आफ्नो पिठ्यौ चढाएर मान्छेहरूलाई सौराहाका जंगल घुमायो। एक दिन माउतेलाई नै आक्रमण गरेपछि रामुले जन्मकैदको सजाय पायो। माउतेकै भाषामा रामु बहुलायो, रामु न मान्छेको भएको छ न जंगलको।
4: हामीले ल्याएको 5-6 वर्षपछि चाहिँ यसले मान्छे आफ्नै माउतेलाई हान्यो, खसाल्यो, अनि यो भाग्यो। त्यो भागेपछि चाहिँ अब हुँदैन यसलाई चाहिँ नचलाउने भनेर यसलाई यतिकै राखियो।
3: ए
4: यो 10-11 वर्ष भयो कि 12 वर्ष भयो होइन सुजन, यसलाई यतिकै बाँध्ने, यसबाट काम लिनु पनि पाउनु छैन, खुवाउनु पर्छ। हामीलाई त यो त एकदम आर्थिक भार भयो नि त। त्यो भएपछि भएन कि तपाईँहरू लेखिदिने यो हात्ती भनेर हामीले निवेदन पनि दियौँ सरकारले, लिइदिनु पर्यो कि चाहिँ हामीले अन्त दिनु पाउने अधिकार हुनु पर्यो। अब हामीले सक्दै सकेनौँ भन्दा उहाँहरूले लिनु पनि हुन्न, त्यत्तिकै भा यो बानेको 11-12 वर्ष भइसक्यो,
3: यत्तिकै छ।
4: कहिलेकाहीँ त अब त्यो एनिमल गाइडहरू भन्छ, विदेशहरू आउँछ नि हेर्छ नि, त्यहाँ आएर हेरेपछि खुट्टामा सिक्री लायो भनेर यसको साउ कहाँ छ भन्छ, कराउँछ, रुन्छ होइन। अनि यसरी बानेर राखे चेनमा भन्छ, हामीलाई त उपाय छैन, जङ्गल छोड्न नि मिल्दैन, के गर्न नि मिल्दैन यसलाई त,
6: एक्लै जङ्गल जानै डराउँछ।
4: योभन्दा अघिल्लो साउनमा यो फुस्के यो हात्ती यत्रै खाले खम्बा भाँचेछ अनि त्यसलाई घिसार्दै लिएर गएछ, अनि खम्बैसहित अनि माउतले फोन गरेपछि हामी राति राति पानी परेको थियो साउनमा, हामी आयौँ रातिभरि हामी ड्युटी बसेर गाउँलेलाई गएर हान्छ कि भनेर नेसनल पार्कलाई फोन गऱ्यौँ, फोन कसैको उठ्दैन। बिहानखेरि कसरी कसरी त्यो त्यही भाइले हेर्ने हो, फर्काउँदै फर्काउँदै कसरी कसरी लिएर आएर यहाँ दाना हालेर बाँध्नलाई सम्भव भयो क्या, एकदम त्यहाँ बस्दा बस्दा इरिटेट
3: भएर
4: दिक्क भएर चाहिँ भाग्यो होला र अनि लिएर आउन सम्भव भयो क्या। खाम दिएपछि
3: माया लाग्दो है, के गर्नु अब,
4: सबैले इन्डिया लिएर गएर बेचे हात्ती। हामीले त इन्डिया बेच खरिद बिक्री भन्ने र फेरि इन्डिया पठाउने भने त फेरि इलिगल हुन्छ, नपठाउने। त्यही माथि मेरो पहिलो हात्ती हो, मैले किनेको भन्नुभयो उहाँले, पहिलोचोटि किनेको मेरो घरमा पहिला आएको भन्दै पनि राख्नु भएको, अनि दुःख पछि लास्टमा भयो अब के
3: कति वर्ष भयो त यो हात्ती स्याहारेको तपाईँले?
4: के के भन्छ हात्तीले तपाईँलाई?
1: खानालाई माग्ने पानीहरू माग्ने यो बेलामा यदि यो दिनुपर्छ भन्ने कुरा हामी आफैले
5: बुझेर कताबाट ल्याउनु भएको छ
1: यो यता गाउँतिरबाट ट्र्याक्टरमा हालेर ल्याउँछौँ फर पिपल स्वामी अहिले जाडोको लागि राम्रो हात्तीले
5: अनि यो भाले हात्ती र पोथी हात्ती स्याहार्नुमा चाहिँ के फरक हुन्छ
1: धेरै नै फरक हो पोथी हात्तीमा चाहिँ मिलिसकेपछि आफ्नो त्योसँग त्यति साह्रो डर हुँदैन भाले हात्तीमा चाहिँ डर हुन्छ त्यो किनभने त्यो समय आइरहेको हुन्छ यिनीहरूको एउटा त्यो गरिम समय आउँछ अर्को कुरो माप्ने सिजन पनि आउँछ त्यो माप्ने सिजन आइरहेको बेलामा हामीले उसको कुराहरू बुझ्नुपर्छ उसले अलि अटेर गर्दै गइरहेछ भनेदेखि चाहिँ अब यो माप्नु खोजिया हो कि अरू बेलामा पनि एकदम केयरफुली हुनै पर्छ भालेमा अझ त्यतिखेर त झन् धेरै नै हुनुपर्छ ऊ यो फलामहरू डुङ्गाएर फाल्छन् बिचका फाल्यो यो छेउको पनि फाल्यो ऊ त्यहाँनिर अगाडि ल्याएर ऊ डोजर ल्याएर फालेर त्यहाँ राखेका छौँ
5: त्यो हात्तीले हो त्यो ऊ गरेको
1: हजुर यसैले हो
5: त्यत्रो सिमेन्टीको त्यत्रो पहिला त यो हात्ती सौरामा थियो सौरामा हुँदा फुस्किएर गैँडा चोकतिर चाहिँ जम्मै हात्ती गैँडाको मूर्तिलाई त यसले जुरुक जुरुक उचालेको अनि त्यसपछि अब हामी त कतिवटा साइकल लडायो कति बाइकहरू लडायो मान्छेहरू भागा भाग भएको छ अब यसले के गर्ने हो तनाव एक त मान्छे मार्छ भने तनाव पहिलो सुरु डाँड गर्न लागु नि मिलेको छैन सकेको छैन यो भागे भागे गरेर उहाँ चाहिँ अब मान्छेलाई हान्छ भनेर यो हात्तीको अघि अघि यसले चाहिँ म अघि अघि गर्छु यसको ध्यान मतिर आउँछ अरू मान्छेमा जाँदैन मैले पाले हो मरे पनि बरु मै मर्नुपर्छ अरूलाई मार्न दिनुहुन्न भन्दै उहाँ अगाडि अगाडि कुद्नु भएको अनि अरूले चाहिँ तिमीहरूले नबेचेर अनि यस्तो भयो आज यसले क्षति गर्यो भने त्यही बेलामा कराउँदै हिँडे आफ्नो दिमागले काम गरे होइन बच्चाहरू रुवा छ अनि एकातिर गाउँलेले कराएर रुवा छ बच्चाहरू यसले के गर्यो भने तिमीहरू घरमा आगो लगाइदिने भनेको छ अर्कोतिर बाबा अघि अघि हुनुहुन्छ मम्मी बाबालाई बोलाउनु अब बाबालाई आउनुहुन्छ यति तनाव भएन बल्ल बल्ल डाँट गरियो अनि त्यो अनि पछि पछि बेचौँ न यस्तो यस्तो पनि भयो भने उहाँले तैँले बेचेर मलाई चाहिँ भोलिपर्सि थुनाउनु लाग्यो बेच्नु पाउँदैन हात्ती भन्ने थाहा छैन अब यो लाने भनेको यो हात्ती नेपालको लाँदैन इन्डियाको लाने हो अनि तैँले मलाई चाहिँ थुनाउनु लाग्यो भन्नुहुन्छ
3: एघार वर्षदेखि रामु साङ्लोमा बाँधिएको छ बाध्यताको साङ्लामा बाँधिएका छन् ओम र छुनाका दम्पति एक समय सौराहामा सारा मान्छे हात्ती चढ्न आउँथे भएका हात्ती पुग्दैनथे त्यस बेला डुङ्गा ठेक्का गरिरहेका ओम रिजाललाई डुङ्गा छाडेर हात्ती पाल्न मन लाग्यो एउटा दुईटा हुँदै हात्ती थपिन थाले कमाई पनि राम्रै थियो
5: अहिले कतिवटा छ
7: अहिले नौवटा छ
5: एउटा भाले हात्तीबाट कसरी यति धेरै भयो
7: यो भाले हात्ती ल्यायो यो त योसँग त मान्छे हिँडिरहनु पर्यो नि उहाँ त सधैँ जंगल जानु पर्यो हिँड्दै दिनदिनै हिँडिरहनु पर्यो नि त तल दिनको कतिचोटि हिँडिरहनु पर्यो नि त त्यो भएपछि अब यसरी सकिँदैन अब अर्को एउटा यसलाई साथी ल्याइदिएपछि त भयो त्यो बेला नि अब यताउति गरेर रिडसिन गर्ने बिस्तारै तिर्दै जाने भने अनि रिड गरेर फेरि अर्को हात्ती ल्यायो दुईटा साथी भएपछि चाहिँ उहाँलाई हिँड्नु परेन
5: अनि चाहिँ पोथी ल्याउनु भयो
7: पोथी लिएर बुझेर बल्ल पोथी ल्याएको पहिला त दिमागै भएन नि हामीलाई त्यो अल्प ज्ञान भयो अनि हुँदै भएन
5: एउटा ल्यायो अनि
7: एउटा लिएर आयो त्यसको एक डेढ वर्षपछि अर्को हात्ती लिएर आइयो मान्छेलाई त्यो खै त्यो भोग्न लेखा हो कि त्यो लोभको भाडो नभरिया भने हो
8: ब्याङ्कको लोनबाट हामीले हात्ती किनेको थियो सुरुमा त्यो गैँडा क्याम्पको चाहिँ हात्ती चाहिँ तिनवटा हात्ती त्यो बच्चाहरू भएको हात्ती चाहिँ हामीले लगभग 2.5 करोडमा किनेको थियो तिनवटा
7: सुरुमा बुवाले त पहाडबाट त एउटा छोरा र छोरी मात्रै लिएर आउनु भएको नि त सबै अर्काकोमा बस्ने अर्काको काम गरिदिने उहाँलाई स्कुल भर्ना शुद्ध अरूले नै भर्ना गर्दै र अलिक ठुलो उमेर भएपछि बल्ल पढ्न जानु भयो भनेपछि हामी त सबै त लोन गर्दै तिर्दै जाने लोन गर्दै तिर्दै जाने नै पर्यो केही पनि नभएको यो नि हामी लोनमै लिएर आयौँ अनि तिर्दै गयौँ लोन अनि फेरि अर्को लिएर आयो लोनमा तिर्दै जाने त्यसको लागि त बुढाबुढी मिलेर बेस गर्ने बच्चा हुर्काउँ त्यही लिएर गएर सबै दुःख गर्दै जाऊ खाँदै जाऊ अब बाँच्नलाई गर्नुपर्छ भन्ने भयो
3: ठिकठाक चलिरहेको जिन्दगीको लय कोविडको बेला गडबड भयो हात्तीको व्यापार चौपट भयो ऋणमाथि ऋण लाग्यो झण्डै उठीवास लाग्यो
7: बीचमा त तनाव भयो नि हामीलाई डिप्रेसन भयो दुइटालाई कोविड लाग्यो अलिअलि चाहिँ जुन व्यवसाय हुन्थ्यो नि त्यो पनि भएन खुवाइरहनु पर्छ ननिस्केको बेला खुवाइरहनु पर्छ अनि कर्मचारी पाल्न पर्यो तलब दिनु पर्यो आफू खानु पर्यो कोविडको बेला छ हामीलाई त तनाव अब यताबाट पनि मिल्दैन उता पनि मिल्दैन, अब माउतीहरूलाई तलब दिएन भने जागिर छोडेर निक्लिन्छ, यत्रो हात्तीलाई पाल्नलाई कति बिघाको पराल चाहिन्छ, त्यो बेलामा हात्ती चर्न लैजाने घाँस काट्न लैजाने सामुदायिक वनहरूलाई तिर्थ्यौँ नि त। एउटा हात्तीको घाँस लिएर आएको 400 रुपियाँ तिर्नु पर्थ्यो, हामीले अझसम्म पनि त्यो तिर्न सकेको छैनौँ क्या, त्यो घाँस लिएर आएको पैसा थुप्रै भएको छ।
8: हाम्रो काम भनेको हात्तीलाई जसरी नपाइ नहुने, ब्याङ्कलाई नतिरी भएन, अब जम्मै जग्गाहरू जम्मै उसमै छ, होइन ब्याङ्कमै राखेर लोन
7: पहिले टाइट भइदियो कि, पछितिर अर्को किता राखेर निकालौँ भन्ने पनि छैन, धेरै जग्गा मान्छे गर्दै गयो, अरू बेलामा त लोन गरे पनि आएको आमदानी तिर्दै तिर्दै लोन माइनस हुन्छ नि, पछि त यो सामान हाम्रो हुन्छ नि भन्ने भयो, गर्दै गयो, जब कोभिड लागेपछि जम्मै सिद्धियो।
8: त्यो बेला ड्युटी पनि थिएन, जसरी पनि खुवाउनै पर्थ्यो, गाडी भयो त थन्काएर राख्नु हुन्थ्यो, केही नभए दिनको 1 क्विन्टल धान किन्नै पर्थ्यो, पराल किन्नै पर्थ्यो।
9: खर्च एउटाको कति आउँछ?
8: लगभग 1 लाख जति आउँछ कि
9: महिना। 9 वटा हात्तीको 9 लाख चाहिँ यतिकै भयो,
8: भयो
9: 10 लाख चाहिँ तपाईँहरूलाई अब कमाउनै पर्यो, जस्तो
8: मिनिमम हात्तीको लागि
9: हात्तीको
8: लागि फ्यामिलीको लागि कमाउनु पर्यो, अनि त्यसपछि फेरि ब्याङ्कको लागि कमाउनु पर्यो 10-15 लाख रुपियाँ त जसरी पनि। कतिसम्म गरे भने तपाईँको 36% हामीले ब्याजमा चाहिँ 24-25-36 हामीले ब्याजमा ल्याएर चाहिँ
7: हामीले
8: माउतेलाई दिने, अनि गएर ब्याङ्कलाई दिने, त्यो पनि पाउनु छोड्यो अब, किन विश्वास गर्नु छोड्यो नि मान्छेहरूले, अब इन्कम छैन, अब यो डुब्नु लायो भनेपछि उसले विश्वास गर्दैन, आफूले गरेको कामले चाहिँ अब आउने बच्चाहरूलाई चाहिँ अलिक प्रेसर जस्तो भयो, भोलि गएर जम्मै लिलाम हुन्छ झन् उनीहरूलाई पनि गाह्रो भयो, सडकमा पुग्ने भयो, ल अन्तिम अवस्थामा थियो कि लिलाम हुने, जम्मै परपुटी टेन्सन बढी भएर एन्जाइटी डिप्रेसन एकदमै काम गर्नै मन नलाग्ने, झगडा गर्न मन लाग्ने, रिस उठ्ने, कसैको कुरै सुन्न नसक्ने, त्यस्तो त्यस्तो भएर हामीले चाहिँ लामो समय चाहिँ औषधि गऱ्यौँ, होइन प्रयोग गऱ्यौँ, टेन्सन भयो चारैतिरबाट, लोनबाट चाहिँ प्रेसर भयो, अनि त्यसले गर्दा अलिक धान्न नसकेको हामी, किनभने सोझो मान्छे हामी पहिलेदेखि आफ्नै पाराको, अब अर्काको चाहिँ खानु हुन्न, अरूलाई चाहिँ बरु सहयोग गर्नुपर्छ भन्ने भावनाको हामी, अब उसले पनि फोन गरे पैसा लियो भने आज, उसले पनि फोन गरे पैसा लियो भने आज, अनि त्यसले गर्दा एकदमै प्रेसर भयो, रातका दिन फोन आएको भएछ, टर्चर भएको भएछ, अब त्यसले गर्दा झन् टेन्सन बढ्दै बढ्दै गएपछि दिमागले काम गर्नै छोड्ने।
7: तैपनि हामी चाहिँ बाहिरी दिमाग अन्त नख्याउने र आफ्नो काममा मात्रै ध्यान जाने भएर होला अहिलेसम्म बाँचियो जस्तो लाग्छ, किनकि सौरामा त एउटा हात्ती हुने र हुने, कति चाहिँ अहिले चाहिँ लिलामीमा निक्लिएको नाम धेरैजनाले होटल बेचेर सबै जिरो भएर बस्नुपर्ने स्थिति छ, धेरैजना छ अहिले सौरामा, होइन हामी चाहिँ जोगिनु चाहिँ हामी चाहिँ भाग्यमान नै हो भन्छौँ है,
9: बिचमा चाहिँ हार खानु भयो,
8: हार खाइयो, सुसाइड गर्ने पनि सोच आयो धेरैपल्ट, अब मात्र कस्तो भयो भने मैले सुसाइड गरेँ भने त अब बिस्तारै व्यवस्था चाहिँ मिलाउन चाहिँ सहयोग हुँदैन नि त, फेरि अब उनीहरूलाई झन् बढी चाहिँ भार थपिने भयो, त्यसले गर्दा पनि अलिकता ओहो हुन्न है भन्ने पनि अलिकता त्यो बेलामा धेरै, नत्र एकदम लास्ट लास्ट जस्तो भइसकेको, एकदम सोद्धा सोद्धा सोद्धा दिमाग तात्दो रहेछ अनि आफूले निर्णय गर्नै नसक्ने, त्यसले एकदमै चाहिँ प्रेसर बढी भएको मलाई चाहिँ, अरूलाई चाहिँ कम भएको थियो होला, मलाई चाहिँ
7: झगडा भए पनि त्यही भएर पहिला झगडै पर्थ्यो, हाम्रो त एकचोटि राम्रै झगडा पर्यो, मैले भन्ने अब कोभिड भयो हामीले हात्ती किन्दा यत्रो लगानी गर्यो अब सकिँदैन, हात्ती किन्ने मान्छे आउँदाखेरि हात्ती बेच्दिन, उहाँले चाहिँ अब बेच्दाखेरि समाउँछ कानुन रूपमा पनि तल पर्छ केही परिहाल्यो भने, अर्को कुरा पहिलो हात्ती पनि भन्ने भयो उहाँ मान्नु भएन, अनि त्यसपछि झगडा भयो, लामोसँगै बोचाल भएन, उहाँ यतै आएर बस्नुभयो म उता बसेँ, धन्नै धन्नै हामी छुटिसके पछि भएपछि हो, अब उहाँलाई डिप्रेसन भइरहेको छ जस्तो लाग्थ्यो, अब मलाई पनि भएको थियो होला तर मैले के सोचेँ, मैले चाहिँ सोध्न भ्याए होला जस्तो लाग्छ, उहाँलाई त डिप्रेसन भएको छ, पहिला हामी झगडा गरे पनि उहाँलाई निको बनाउनु पर्छ भन्ने मेरो सोध गयो क्या, कति रोएँ कति ठाउँ भनेर, अनि म आफै हस्पिटल गएँ, यस्तो यस्तो हुन्छ घरमा यस्तो भए के गर्ने भने, मैले डक्टरले औषध दिनु खुवाउने कसरी, मैले दिएको खाएँ खानुहुन्न, अलि दिन त मैले त औषधि लुकाएर खुवाएँ, दालमा हाली सँगै खुवाउने के कसरी हुन्छ खुवाउने, त्योपछि औषधि खुवाउनु थालेपछि अलिक चेन्ज हुनु भयो जस्तो भएपछि चाहिँ, अनि बल्ल सम्झाएर अनि जचाउने लिएर गएर अनि जचाएर अनि औषधि खुवाएपछि अनि ठिक हुनुभयो, अहिले चाहिँ ठिक हुनु भएको जस्तो लाग्छ, जग्गा बेच्दिन्छु बरु अलिकति भएको भयो नि, बेच्न हुन्थ्यो भनेको बिक्री हुँदैन फेरि मन्दीको बेला छ, यसपालि चाहिँ अलिक कमै भने नि बेचेर बाहिरी लोनहरू यताउति अलिअलि सल्टाइयो, अहिले चाहिँ सल्टाइयो, अब त्यो पनि बेचियो, अब त्यो हात्तीलाई लाने कहाँ हो, अब त्यो त हामीले अहिले भाडामा बस्यो, उसले दिँदैन, उसले त्यत्रो लगानी गर्छ, उसले नि बनाउँछ 1 वर्षलाई दिया हो, त्यसपछि लाने ठाउँ कहाँ हो भने थाहा छैन, अब अलिअलि लोन गरेर किनौँ भने पनि किन्नलाई काहीँ पनि दिँदैन, हात्ती लाने भनेपछि स्थानीयले त्यहाँ हात्ती ल्याउने छ भनेपछि लानै दिँदैन कि, विरोध गरेर लानै पाउँदैन, अब लाने कहाँ हो भने थाहा छैन, जाने कहाँ हो लाने कहाँ हो
9: ऋणमुक्त
8: ऋणमुक्त तो भयो अब फिर यही तरीका हुँदै गएपछि फिर त्यही भट्टै ठाउँमा पुगिन्छ हामी
7: अब त फेरि नौवटा थियो अब जन्मिँदैछ अर्को त्यो सङ्कट त एकदम छ नि अहिले हक हस्तान्तरणको नियमावली बनेको छ होइन एनमा छ हामीले चाहिँ ल न हक हस्तान्तरण गरिदिनु हामीलाई पो दिक्क भयो त धेर भयो कसो त रहर हुन्छ नि उहाँले लिन आउनु भएको भने उहाँहरूलाई दिन पाऊ हामीले भनेर निवेदन दिएको 2 वर्ष भयो त्यही गरियो कतिचोटि काठमाडौँ जानेर आउने यताबाट कागज बनाएर लाने जम्मै थोक गर्यो लास्टमा गएर फेरि हुँदैन भनिदिनु ल यति दुःख पाइएन यति दुःख पाइएन हामीले त बिगदार भएर यति तनाव भएर कि अब त जिन्दगीमा अलिक पहिलासम्म चाहिँ मैले के भन्थेँ हात्ती पारिरहेको एउटा चाहिँ राखौँ बुढो अरू चाहिँ हामीले हटाऊँ भन्थे एउटा चाहिँ नकमाए ठिकै छ सोझो हात्ती राखौँ भन्थे अहिले त यति तनाव भयो कि यो हात्ती भन्ने त काठको देख्दा नि यसलाई त भइसक्यो माया हुँदा हुँदै पनि कि माया हुँदा हुँदै पनि त्यस्तो भइसक्यो त्यस्तो भइसक्यो
8: अर्को जुन जन्मिने भएको भए बरु यही चाहिँ अलिक केही समयपछि बिरामी हुने के हुने मरेर सिद्धिने हुन्थ्यो अलिकति माइनस हुन्थ्यो अब जन्मेको जन्मै गऱ्यो भने भयो यो क्रम कहिले सिद्धिन्छ त अब हामी नभए पनि अब आउने पुस्ताहरूलाई चाहिँ सधैँले दुःख दिइरहने भयो सरकारले चाहिँ एउटा किसिमको कानुन ल्याएपछि बल्ल हामी उम्किन पाइन्छ होला भन्ने सोचमा हजुर हामीलाई चाहिँ अब हात छुटकाएर हामी चाहिँ अब अलिकता चाहिँ पर्सनल पनि अलि फ्रिडम भएर चाहिँ केही प्रेसरमा नहिँड्ने उसमा पुगिसकेका छौँ उमेरले पनि अब पचपन्न भइसक्यौँ होइन अब 75% उमेर त गइसक्यो हाम्रो अनि त्यसले गर्दा हाम्रो 20-25 वर्ष होला बिस्तारै अब फ्यामिलीमा यताउता आफन्तहरूमा रमाएर चाहिँ बिस्तारै पर्सनल उसमै जाने सोचमा छौँ
9: कमाउनु चाहिँ कमाइयो कि कमाइएन त कमाउने बेलामा चाहिँ
8: कमाउनु त कमाइयो राम्रै कमायो नकमा भयो यसरी न त यसरी चाहिँ किनभने लगभग अहिलेसम्म 15 हात्ती किन्यो होला लगभग 5 हात्ती बित्यो होइन अनि आम्दानी नभएको त हामीले त्यत्रो हात्ती किन्थेन नि किनभने करोड पर्ने हात्ती हामीले किन्न नि सक्थेन
9: अनि हात्तीको काम हुन्जेल मान्छेहरू हात्ती चढुन्जेल चाहिँ आम्दानी राम्रै थियो
8: नि अब 6-7 टिप चल्ने तपाईँ जसले पनि हात्ती नै खोज्थ्यो बिहान चाहिँ यस्तो हुसुमा 5 बजे जाने भिडभाड भने बेलुका चाहिँ 6-7 बजेसम्म मजाले चल्ने अनि धेरै चाहिँ ऊ थियो इन्कम थियो अब हात्तीलाई पनि दुःख थियो माउतीलाई दुःख थियो त्यो बेलामा त्यहाँ टिप भएपछि उनीहरूले माउतीले खान नपाउने हात्तीले खान नपाउने बढी रोगी हुने यताउता थियो नि त
9: आजकल चाहिँ मान्छेहरू हात्ती धेरै चढ्दैन
8: किनभने अब अहिले जीव सफारी चाहिँ एकदमै छ्यापछ्याप्ती छ
7: एउटा एउटा हात्ती पाल्नेहरू त सबै विस्थापित हुनुभएको हामी झन् यति धेरै पाल्ने छोडौँ छोड्न पाउँदैन राख्यौँ राख्न सक्दैन
10: पहिला हाम्रो हात्ती हातीसार पुरै यहीँ थियो 5-6 बिगा जग्गा थियो भाडामा लिएर चलाएको थियो हाम्रो अनि पछि अब यहाँ हात्तीहरू आउने अनि जङ्गल यो अन्न बालीहरू नष्ट गर्ने अनि गाउँलेहरूले चाहिँ ओहो त हाम्रो असर पर्यो भनेर चाहिँ अलिक विरोध गर्नुभयो
9: जङ्गली हात्तीहरू आउने
10: हजुर के गर्नु उपाय केही छैन भनेर फेरि पुरानै ठाउँमा त्यहाँबाट यहाँ सारेको थियौँ जङ्गल नजिक भएर यहाँ फेरि बनाहाती पनि एउटा होइन 3-3 रोनाल्डो पनि आउने अनि के अरे मकुना आउने अनि त्यसपछि गएर चाहिँ त्यो के अरे गोविन्द अनि 3 जुझ्ने अनि बाट बाटे कुद्ने अनि उता कुद्ने त्यहाँको मान्छेहरू पनि दङ्ग के अरे आत्यो नि
12: अहिले उनीहरूसँग 9 हात्ती छन् एउटा ब्याउने छ गोठभरिका हात्तीहरू उनीहरूको लागि बोझ हुन थालेको छ पहिले जस्तो मान्छेहरू उति साह्रो हात्ती चढ्न पनि आउँदैनन् छोरी दीक्षा र दीक्षान्तले केही फरक गर्न खोजेका छन् आमा बुबालाई फकाएर उनीहरूले शुभकली र उनकी छोरी शुभलक्ष्मीलाई आफै पाल्न थालेका छन् शुभकालीले आजकल मान्छे बोक्नु पर्दैन उनीहरू स्वतन्त्र छन्
13: फ्रिडम हो खुल्ला ठाउँमा उतासम्म पछाडिसम्म घुम्छ आउँछ खान मन लाग्यो भने यता आउँछ अनि यहाँ खाना दिन्छ अनि फेरि पेट भर्यो भने उतैतिर जान्छ खास राइड नगराउने चेन नबान्ने
14: आमाचालाई चाहिँ चलेको मन पर्दैन फेरि
15: उसलाई
14: अनि बच्चा चाहिँ खालि चल्न खोज्छ मम्मीसित अनि मम्मीले हानिदिइहाल्छ

0: बच्चाहरूले सुरु गर्ने बेला त्यस्तो भयो. हामीलाई एकचोटि थाइल्यान्डबाट एउटा यो हात्तीमै काम गर्ने एउटा ठुलै अर्गनाइजेसनको मान्छे आएको थियो लेक भन्ने होइन. अनि उसले चाहिँ हाम्रो चाहिँ सौराको मान्छेहरू अरू चाहिँ परिवर्तन हुन खोजेन, अलिअलि भयो नि परिवर्तन हुन खोज्ने चाहिँ त्यहाँ ओम छ भन्ने भएर उनीहरू हेर्न आउने भन्ने भयो होइन. आयो अनि आएर हेर्यो अनि उसले त चाहिँ अलिकति चेन्ज हुन नि खोजेको रहेछस्, म तँलाई हाम्रो पनि देखाउँछु त आउँछस् भनेर भन्नुभयो. अनि त्यसपछिबाट हुन्छ भनेपछि तिमीहरूको फ्यामिली आयो भन्नुभयो, परिवारै गयौँ. हेरेर आउँदा त्यहाँको एकदम राम्रो पर्यटक पनि टन्नै आउने, हात्तीलाई पालेको राखेको सिस्टम अनुसार त त्यो सकरखण्ड खरबुजा केरा च्याउ यस्तो चिजहरू फलफुलहरू त कति कति त्यो पनि धोएर खोज्ने होइन. अब हाम्रो मनले भन्छ हामीलाई पनि त्यस्तै गर्न पाए, त्यस्तै टुरिज्म बढाउन पाए, हात्तीले पनि सुख पाउँछ, फरक खालको टुरिज्म पनि हुन्छ नेपालमा भन्ने लाग्यो. हामी त पुरै माइनसमा गएर ल्यायौँ हिँड्ने बेला हामीले गर्न सक्ने कुरा नि भएन. बच्चाले अब समय अनुसार हामी चाहिँ चेन फ्री मोडलमा र सफारी नगरी चलाउँछौँ भनेर भने सक्दैन भनेर भनेको उनीहरू त सुरु सुरुमा झड्यो भने हामीलाई नदिने एउटा गर्ने हामी चेन्ज गर्छु भन्दाखेरि फरक तरिकाले काम गर्न दिनु भएन भने अनि कसरी हुन्छ त हामीले गर्न सक्छ त भनेर झगडा गर्यो नि. झगडा गरेँ के गरेँ मैले अब छोडिदिनु एउटा हात्ती दिउँ, एउटा चाहिँ दिनुपर्छ दिने माउ बच्चा भएको दिने भनेर त्यो चाहिँ उनीहरूलाई तिमीहरूलाई भाडा दिनुपर्छ है भनेर अनि त्यही दिएको. किन
1: भाडा दिन्छन् तपाईँहरूलाई?
0: भाडाको कन्ट्याक्ट भयो, भाडा त सकियो बेला.
2: मलाई 5 वर्ष थियो होला फर्स्ट हात्ती लिएर आउँदा गर्न.
3: कस्तो लाग्यो
2: तपाईँ? एकदम रमाइलो लागेको थियो. लड्डु लिएर बसेको हामी बाटोमा, अलिअलि याद चाहिँ छ हात्ती आउँछ अरे अब भनेर. फर्स्टमा त बिजनेसै पर्पजको लागि नै लिएर आएको अब हात्ती होइन घरमा. त्यसपछि हुँदै हुँदै गएपछि चाहिँ सँगै हुर्केपछि चाहिँ के लाग्दो रहेछ भने देखियो नि त सधैँ के भइरहेछ. बाहिरको मान्छे आउँदाखेरि चाहिँ हात्ती चढेको मात्रै हेर्नुहुन्छ भने हामी चाहिँ घरभित्र बसेर के भइरहेछ भन्ने कुरा हेर्नु पायौँ नि त. मान्छे होइन अब पिट्न भएन, रोग पिट्ने बानी भएपछि ल अब माउतीहरूलाई यस्तो गर्न भएन सिकाउँदै गइयो. पछि आफै पनि सिक्दै गइयो चढ्न हुँदैन रहेछ भनेपछि अब चढ्न त हुँदैन तर हात्ती त पाल्नु पर्यो के गर्ने भन्दाखेरि अनि फेरि बाहिरतिर के भइरहेछ भनेर रिसर्च गर्दाखेरि इलेक्ट्रिसियन्सको कन्सेप्ट आयो अनि वाकुस एलिफेन्ट भनेर चलायौँ अनि गाह्रो पनि भयो. एकदम इम्पोर्टेन्टै भएको थियो कि उसलाई चाहिँ राइडिङ रोक्नलाई किनभने बच्चा पाएको थियो ज्यान अब हड्डी र छाला मात्रै जस्तो भइसकेको थियो कि. अनि त्यसपछि चाहिँ होइन यसलाई चाहिँ जसै पनि राइडिङ रोक्नुपर्छ भन्ने हामी बाबाले चाहिँ अब हात्ती पाल्न सकिँदैन भने अनि त्यसपछि हल्का हल्का डिस्प्युट आर्गुमेन्ट हुँदा हुँदा बाबालाई पनि अब गर्न मन नलागेर होइन कि पाल्न गाह्रो हुन्छ भन्ने हिसाबले हो. हामीलाई पनि पाल्न गाह्रो हुन्छ त हुन्छ तर उसलाई त चाहिएछ नि त हेल्प भन्ने हिसाबले चाहिँ अनि बाबाले चाहिँ मलाई लास्टमा चाहिँ जाने होला एउटै कुरा हान्नुभएको थियो, तिमीभन्दा धेरै त्यो हात्ती बाँच्छ, तिमी मरेपछि त्यो हात्ती पाल्न सक्छौ भने मात्रै लिएर जाऊ नत्र भयो जसरी चलिरह त्यसरी चल्न छोडिदेऊ भनेर भन्नुभएको. हजुर अब म 25-26 वर्ष भयो हात्ती, एउटा 19 वर्ष छ, एउटा बल्ला 2 वर्ष हुन लाग्छ, तिमीभन्दा चाहिँ धेरै त्यो हात्ती बाँच्छ, तिमी मरेर गएपछि त्यो हात्ती चाहिँ पालिनुपर्छ है भन्नु चाहिँ लिएर जाऊ भनेर भन्नुभएपछि ल भने बल्ल त्यो नदिन चाहिँ चकक्क भयो होइन अब चाहिँ गर्नै पर्छ जसरी नि भनेर चाहिँ हामी म गर्छु जसरी पनि पाल्छु पाल्छु भनेर अनि बाहिर म भएर अब हात्ती हामी जसरी पनि पाल्छौँ लाइफ टाइम हामी पाल्ने भयौँ हुन्छ भनेर लिएर.
3: अनि यो पालिन्छ त
2: खै पालिन्छ जस्तो लाग्छ अहिले अहिलेसम्मको गरिरहेको अनुसार चाहिँ यति हात्ती पाल्न चाहिँ सजिलो दुइटा यो दुइटालाई पाल्नलाई चाहिँ ठिकै छ पुगेको छ चाहिँ भन्न मिल्दैन जस जसो तसो चलिरहेको छ. उनीहरूलाई चाहिए पनि थियो होइन निड भएको भएर नै हामीले त्यस्तो इनिसिएसन लिएको हो. यो सबै हात्तीको भविष्यको लागि पनि यस्तो टुरिज्म इथिकल टुरिज्म चाहिँ चाहिएकै छ.
3: यो भने चाहिँ अब मान्छेको दिमागमा सौरा घुम्न गएपछि हात्ती चढ्ने भन्ने हुन्छ, हात्ती नचढिकन चाहिँ हात्तीसँग कसरी रमाउने खास के गर्ने हो?
2: हामीले चाहिँ कस्तो प्रोग्राम गर्छौँ भने राइडिङ जानुहुन्छ भने पनि त्यही हात्ती हो जङ्गल त्यही नै होइन. हात्ती माथि किन चढ्नु पर्यो बिचरालाई दुःख दिएर होइन. हात्तीसँगै तपाईँले हात्ती चढ्नु भने हात्तीसँग कनेक्ट बनाउनु हुँदैन, बरु जनावर हेर्नुहुन्छ अरू अरू चिज हेर्नुहुन्छ त्यो त जिपमा पनि गर्न मिल्छ जस्तो लाग्छ. तर हात्तीसँग जान हजुर हात्तीसँग जानु मन छ भने त्यही हात्तीसँग त्यही जङ्गलमा किन तल हिँडेर नजाने होइन. हामी जङ्गल वाकहरू प्रोग्रामहरू गर्छौँ हात्तीसँग नि वाक गरौँ त्यसपछि हात्तीसँग कनेक्सन पनि हुन्छ कि त्यस्तो छ हात्तीलाई खुवाउँदै हिँड्न पाउनु भयो हात्ती रमाएको हेर्न पाउनु भयो हात्ती चाहिँ हामीले कहिले पनि सायद म यत्रो वर्ष हात्तीसँग बसेँ तर भर्खर दुई तिन वर्ष भयो कि मैले हात्ती हात्ती भएर रमाएको देखेको जङ्गलमा अब यहाँ पनि गएर पछाडि खेलेको देखेको हजुरबाले हेर्नु पनि खेलिरहेको हुन्छ पछाडि गएर हात्ती खेलेको देख्नै पाइन्थेन कि चेन लगाएको हुन्थ्यो न हात्तीले ज्यान दल्न पाउँथ्यो न नुहाउन पाउँथ्यो न के होइन देखेँ कि मैले नै त्यत्रो वर्ष बिताइसकेँ बिस वर्ष तर मैले देखेको थिइनँ है त्यस्तो त्यस्तै प्रोग्राम अनि भोलिन्टियरिङ गर्न पाइन्छ अब हामी चाहिँ भोलिन्टियरिङ प्रोग्राम जस्तो बिहानदेखि हात्तीको लाइफ र हात्ती एलिफेन्ट केयरटेकर माउतीहरूको लाइफ कस्तो हुन्छ त्यो एउटा एक्सपिरियन्सहरू पनि दिइरहेको हुन्छ मान्छेहरूलाई विदेशीहरू चाहिँ एकदम रुचाउनुहुन्छ नेपालीहरूले नै अहिले चाहिँ रुचाउनु भएकै देखिरहेको छु
3: चढ्दाखेरि चाहिँ हात्तीलाई गाह्रो हुन्छ
2: हात्तीको चाहिँ हजुरले हेर्नुहुन्छ भने ढाडमा हात्ती छाला हुन्छ अनि त्यसपछि हार्ड हुन्छ होइन अनि त्यसपछि त्यो दिनभरि त्यो हौदा हुन्छ यही होला हौदा हामी यो हात्तीको पुरानो हौदा यो हो होइन हामीले यसलाई टेबल बनाएको छौँ यो अनि त्यसपछि त्यो सबै चिज साडलहरू गरेर राख्दाखेरि 15-20 किलो हुन्छ अब दिनभरि त्यो 15-20 किलोको दबाब त उसको ढाडमा परिराख्ने भयो अनि त्यही माथि अब मान्छे भए पनि नभए पनि त्यसको दबाब त्यसै नै पर्ने नै भयो अनि त्यसपछि अब त्यही माथि मान्छे अब एउटै मान्छे 60-70 किलो हुन्छ चारजना अनि त्यस माउते गरेर बस्दाखेरि गाह्रो हुने भयो अर्को भनेको हात्तीको ट्रेनिङ प्रोसिडियर भनेको हात्तीको एकदम क्रुल हुन्छ अब हात्ती जस्तो जनावरलाई हजुरले आफै सोध्नु एउटा मान्छेले कसरी कन्ट्रोल गरिरहेको होला वाइल्ड एनिमल हुन्छ जे भए पनि अब त्यसको लागि चाहिँ उसको पुरै त्यो माइन्ड हुन्छ नि त्यो नै पुरै ब्रेकडाउन गर्ने हो कि मेन्टल ब्रेकडाउन गरेर उसलाई बाँधेर आगोले डराएर पिटेर अनि त्यसको चल्न बोल्न नदिएर कमान्ड सिकाउने हो होइन एकदमै क्रुल हुन्छ त्यो हेऱ्यो भने चाहिँ सायद माउतीहरूलाई पनि नै गाह्रो हुन्छ होला जस्तो लाग्छ तर पनि उनीहरूलाई उहाँले अरू पाए जान्नु नै भएको छैन नि त त्यही सिक्नु भएको छ त्यही सिकाउनु भएको छ अनि फेरि आफ्नो त्यो सानो उमेरमा आमासँग छुट्टाएर हात्तीले 12 माइल 20 किलोमिटरसम्म कम्युनिकेट गर्न सक्छन् त्योभन्दा टाढा छुट्टाएर 20 किलोमिटरभन्दा पर टाढा छुट्टाएर चाहिँ नि उनीहरूलाई ट्रेनिङ गराइन्छ अनि त्यो ट्रेनिङ एकदमै क्रुल हुन्छ अनि त्यो क्रुल्टीको लागि पनि समर्थन नगर्नको लागि हात्ती नचढ्ने भनिएको हो एउटा अर्को भनेको त्यत्रो अब मान्छे चढेर हात्तीलाई फ्रिक्सन हुन्छ ढाडमा होइन अब त्यसले गर्दा हात्तीको ढाड बिग्रिरहेको हुन्छ कति हात्तीको हेर्नुहुन्छ भने ढाडै पुरै त्यो तलमाथि नै हुन्छ त्यो रिबमै त्यस्तै धेरै कारणहरू हात्तीलाई दुःख नदिउँ भन्ने कारण वाइल्ड एनिमल हो वाइल्ड नै भएर बाँच्न दिउँ मतलब एलिफेन्ट टु एलिफेन्ट नै भएर बाँच्न दिउँ मान्छेको दास त होइन नि त भन्ने त्यस्तो कारण पर्छ
4: जब शुभलक्ष्मी आफ्नी आमाको पछि लागेर सौराहाका सड़कमा फुरफुर गर्दै निस्किन्छिन् उनलाई हेर्नेहरूको सानोतिनो मेला लाग्छ
0: कसको घरमा गएर कहिले के फुटाइदिइरहेको हुन्छ कहिले कसको घरमा गएर के बिगारिदिइरहेको हुन्छ होइन अहिलेसम्म त के भन्नुभएको छैन कसैलाई चाहिँ हामीले फेरि रिक्वेस्ट पनि गरेर आएको छौँ बानी नपारिदिनु है भोलि पर्सि गाह्रो हुन्छ अहिले बच्चा खा ठुलो भएपछि त फेरि ए बच्चाको बानी हटेन भने त झ्या हुन्छ नि त
5: बाटो त यही बाटोसँग चाहिँ हिँडिहाल्छ आउँछ खान्छ अब के भने अब भगवान् हो दिँदा पऱ्यो धेरै खाइदिन्छ गाह्रो छ रिस उठ्दैन हाँस्ने हामी त रमाउने हो किन रिस उठ्ने हो पशु हो जान्दैन अब खान्छ साह्रै
6: धाउँदैन छुट्टी छुट्टी छुट्टी भयो
0: सानैदेखि बानी पर्यो मान्छेहरूले छोरछोरी खान्थ्यो दिनुभयो अनि एकदम भाइरल पनि भयो नि त त्यसपछि कुन्टेरी भनेर दुई तिनवटा हात्ती छ अरू पनि सानसानो
6: अनि तिनीहरूले गरेर हात्ती हो माया त सायद सबैलाई लाग्छ होला जस्तो लाग्छ. त्यही माथि हाम्रो कल्चरसँग लिङ्क पनि भयो नि त. सबैजना हाँसेर दिनु जान्छ, कतिजना त बोकेरै बस्नुहुन्छ कुरेर बाटोमा. त्यही भएर हामीलाई पनि अलिक कम टेन्सन छ अहिलेसम्म चाहिँ. ए ल, कम्पेन्सेट गर्नु परेको छैन भनेर कुन दिनबाट पर्न सक्छ डर छ. सधैँ यत्तिकै हो जाम बाटो यिनीहरू हिँड्ने बेलामा. अब फेरि पहिला त जङ्गल नजिकै थियो यिनीहरू पनि, अनि अहिले बनहात्ती आएर के भएर हामी त्यो गाउँबाट निस्किनु पर्यो. पहिला त यो बाटो हिँड्थेन यिनीहरू, कुम्रोज नजिकै थियो.
7: तपाईँ हुर्किँदा चाहिँ घरको दुःख अलिक कम भइसकेको थियो कि तपाईँले पनि दुःख देख्नुभयो?
6: होइन, दुःख देख्यो हामीले पनि. हामी म स्कुल पढ्दासम्म चाहिँ फी तिर्ने पैसा पनि हुन्थेन, हजुर हुन्थेन नै. मम्मीले मागेर यताउता गरेर बाबाले गरेको चाहिँ देखेछु. बाबाले त धेरै नै दुःख पाउनु भयो अरे, हामीले चाहिँ कम पायौँ भनौँ न. बाबाले हेरे पढ्न नि पाइयो, खान लाउन गाह्रो चाहिँ थिएन. हजुर, हात्तीले त सायद अहिले पनि खपिरहे जस्तो लाग्छ मलाई चाहिँ.
4: शुभलक्ष्मीलाई जेरी खाने बानी लागेको छ.
8: भित्रै आयो त बुवा. तपाईँलाई चाहिँ कस्तो लाग्छ त्यो आएको?
9: आएको राम्रै हो नि. अब बच्चाहरूलाई अब अहिले फर्केर आउँदैन, अझ अहिले फर्केर आउँदैन खानुपर्छ.
10: त्यो सानो थियो, गर्दा गर्दा आमा जत्रै हुनलाई त्यत्रो पनि भइसक्यो. अब के गर्ने होइन,
11: हामी चाहिँ घरको भेली खाना दिन्छौँ. अब उसको अब केरा खान्छ, स्याउ खान्छ, सुन्तला खान्छ, जे जे पनि खान्छ, पाउरोटी खान्छ, जे पनि खान्छ बिचरा. कुन्ट्रु भने चाहिँ उहाँबाट नि यहाँ दौडेर आउँछ. बडा राम्रो लाग्छ, हाम्रो सौराको सान हो नि त्यो त.
6: दिदी हजुरहरूको यहाँ पानी खुवाउनु मिल्छ हात्तीलाई? अहिले खुच्ची यहाँ मैला खुच्ची ला हेर हेर. मैले फेरि आजकल त बढबडी भए डर पनि लाग्छ कहिले भाइ सप्त चेप्दियो भने भनेर.
12: यो चाहिँ हाम्रो प्रोग्राम ह्याप्पी आवर भन्ने हो. यहाँ चाहिँ हामीले 1.5 आवर हात्तीसँग मान्छेहरूलाई यहाँ आएर सबै घुम्ने सुन्ने, यो हात्तीहरू बाह्र हेर्ने, नचढ्ने तर नयाँ नयाँ एक्सपिरियन्स गर्ने. अनि ह्याप्पी आवरमा चाहिँ हात्तीहरू चाहिँ कसरी जङ्गलमा चढ्छ, कसरी खान्छ, कसरी घुम्छ, कसरी नुहाउँछ आफै हेर्न पाइन्छ.

0: यहाँ चाहिँ फलफुलहरू राखेर राख्ने हो, काटेर राख्दै खान्छु
1: दिनभरि, दिइरह्यो नि खाइरहन्छ।
2: ठुलो शरीर छ नि त, 18-20 घन्टा खानै पर्छ।

0: शुभकाली र शुभलक्ष्मी स्वतन्त्र भएर रमाइरहँदा अल्लिक पर अरू हात्तीहरू चाहिँ मान्छे बोक्ने ड्यूटी गर्दै थिए।
1: टक्क खुवाएर आशीर्वाद लिएर हात्तीलाई खुवाउने कुरा हो। मान्छेले पनि खान मिल्छ, हात्तीलाई पनि खुवाउनु मिल्छ। टक्क दिने टक्क आशीर्वाद दिन्छ, हात्तीलाई खुसी बनाउने खानेकुरा खोज्छ हात्तीले।
2: तपाईँको खाना खाने भाँडो त खतरा रहेछ नि। अनि ड्युटी चाहिँ के गर्नुपर्छ नि हजुरले?
3: ड्युटी त्यही त हो म्याडम, त्यो हात्ती चलाउने, मान्छे घुमाउने, घाँस काट्ने, दिशा पिसाब पाल्ने, पराल झार्ने, दाना बाँध्ने।
4: दुईजना हुन्छ, एकजनालाई फनेती भन्छ, एकजनालाई
2: अनि फनेती भने के हो, माउथ भने के हो?
4: सिनियर
2: फनित भनेको सिनियर। ए अनि हजुर यहाँ भरिको सिनियर कतिजना फनित त हजुरको टोलीमा?
4: एकजना ऊ हो, बनाई हो, एकजना फनाइ छ, एकजना माउ।
2: ए ल ल माम खानु,
4: तपाईँ खानु,
2: हामी अब खाने एकछिनमा खाने। के मिठो लाग्छ यिनीहरूलाई?
5: अब अन्नमा सबै मिठो लाग्छ अरे, अनि जङ्गलको चाहिँ उसले रुच्ने रुच्ने चाहिँ उसैले चिन्छ। अनि केही
2: तपाईँलाई चाहिँ के मिठो लाग्छ नि?
5: मलाई मासु खानु, मासु भात।
2: अनि चराउन कहिले लैजाने त?
5: चराउन अब यस्तै ग्यास अलिक कम आएपछि
2: हो। के उसको नाम?
5: राजकली।
2: राजकली। अनि यिनीहरूले के काम गर्छन् त हात्तीहरूले?
5: ग्यास आएपछि बोक्ने, न त आएन भने यिनीहरूलाई नै घाँस काटेर खुवाइदिने, काट्न जाने,
2: ठाउँ ठाउँ देखाउँदै हिँड्ने।
5: त्यही जहाँ जहाँ जनावर छ त्यही त्यही गएर देखाउने, खुसी बनाउने, ल्याउने। एक घन्टा
2: तपाईँलाई कस्तो लाग्छ नि आफ्नो काम?
5: जाने बेला त सजिलै, नजाने बेला गाह्रो
2: हो।
5: मान्छे सुरु भयो भने हात्ती नै सुरु हुने, चलाउने सुरु हुनु पर्यो। मान्छे चलाउने मान्छे काँपे भने त यो नि डराउँछ।
2: तपाईँले चाहिँ कसरी सिक्नु भएको नि माउथको काम?
5: चाहिँ पहिला सुरु दाई बसेको थियो, दाईबाट अनि छोड्यो दाईले।

0: ¿Qué está con el viejo?
1: Canva.
0: Canva. काम ही बड़ा सीखो
1: काम को पछाड़ी खुट्टा ले दाखिल ले दाइने देवरे ते अंश
0: सीधे लाना सर वनी सीधे ते खुट्टा सीधे दाखिल
1: आ अन्य रोक न पारे
0: आबो ये कुल पुता ले सकते हैं आबो ये लोर अभी देव हनी वनी माटी दी है
1: कसर मुख्य बाले कहीं
0: बुत्ता
1: आई ले तबे लिखे कर लोगों के साथ
0: खुट्टा ले सो अलिल इस तरह जाए ये सामान धारण भी
1: ते पनि बुझ्ने
0: बुझ्छ
1: आमै
0: नर दुईटा नेपाली बुझ्छ अ त्यो त इन्डियामा जन्मेको इन्डियन भाषा
1: हजुर ए उसँग चाहिँ हिन्दी बोल्नु पर्छ कति वर्ष हुँदासम्म दुध खान्छ नि यिनीहरूले
0: अब छुट्याइसके भए चाहिँ छोडिसक्यो थियो पाँच वर्षसम्म खान्छ होला
1: पाँच वर्षसम्म कति वर्ष भयो त राष्ट्रिय
0: चार वर्ष
1: भयो
2: ड्युटीमा गएका हात्तीहरूको काम साँझतिर मात्रै सकिन्छ जंगल विहार गर्न गएका शुभकलीका आमा छोरीको चाहिँ फर्किने बेला भयो उही बाटो फर्किँदा शुभलक्ष्मी फेरि जेली माग्न बाटो छेउको मिठाई पसलमा छिरिन् साँझ छिप्पिसकेपछि ड्युटी गरेर थाकेका हात्तीहरू लसक लसक आफ्नो गुँडतिर फर्किए हात्ती जस्तै थाकेका छन् ओम र छुना हात्ती बाँधिएको यो जग्गा केही समय अघिसम्म उनीहरूकै थियो ऋण तिर्न यो जग्गा पनि बेचिसकेका छन् अहिले उनीहरू पहिलेको आफ्नै जग्गामा भाडा तिरेर बसेका छन्
3: बुढेसकाल लास्ट काम गर्न सकिन भाडा खाने होटेल बनाउने भनेर बसेको बेच्नु पर्यो अनि बेचियो यो सल्टा आयो नसल्टा भए मान्छे जान्थ्यो होला सल्टाइयो
4: बिस्तारै सल्टी नै जान्छ नि एउटा दुईटा हुँदै जान्छ फेरि अर्को विकल्पहरू हुँदै जान्छ नि
1: अनि अब यहाँ कहिलेसम्मको छ तपाईँहरूको यो भाडामा दिनुभएको होइन अहिले
4: हजुर अब हामीले एक वर्ष लगाऊ छ महिनाको होला
3: अब अहिले पनि हाम्रो संख्यामा गन्दा त 9 भन्यो अब ब्याउने छ 10 काम गर्ने त 3 त्यो 3 कमाएको त्यसले खान्छ कि हामीलाई खुवाउँछ फेरि
4: राजकली त्यो बिचको उता तुलसी कली यतापट्टि राजकुमार राजकुमार चाहिँ छोरो हो कान्छो छोरो
1: यतिकै हो नबाँधी राख्ने हो यिनीहरूलाई
4: बाँध्दैन यतिकै चेन लगाउँदैन
2: धादिङको चरौदीमाथि अकालमा श्रीमती बितेपछि चित्रबहादुर रिजाल एक छोरा र एक छोरी काखी च्यापेर मधेस सरेका थिए कहिले ठोरी कहिले माडी अरूको गोठालो बस्दै चित्रबहादुर सौराहा आइपुगेका थिए
5: अनि त्यति चाहिँ दुःख पायो त्यति बुझेर हिँड्यो
1: कत्रो हुनुहुन्थ्यो उहाँ हजुर गाउँ छोडेर हिँड्दा
5: 1.5 वर्ष भयो 6 वर्ष भयो
1: अनि के गर्नुभयो त बुवा जिन्दगीमा
5: घाँस काटी बजार लागि गाई हेरि भैँसी हेरि यता आएर के सुख पाउनु अब दुःख दुःखै छैन अब हाम्रो जग्गा छैन जमिन छैन काली अर्का अब काम गर्यो हजुर जस्तो भयो भाइ बोल्नु
2: चित्रबहादुरको 90 वर्षको जिन्दगीका उतार चढ़ावको कथाहरू आजकल मौनताले धेरै बोल्छन्
4: उताबाट आएर छोरी बसेको अलिअलि याद छ मलाई

0: पुवाहरू चाहिँ किनभने हाम्रो मामा पर्ने भनेर जानुभएको रहेछ त्यहाँ खड्का भन्ने, उहाँहरूको त गाईबस्तु धेरै त्यहाँ बसेपछि दिदी पनि त्यहाँ काम गर्ने, म नि काम गरिदिने गोठालो, अनि हाम्रो बुवा पनि गोठालो, त्यो दुःखले गर्दा पनि मलाई चाहिँ अलिकता यो कमाउनु पर्छ गर्नुपर्छ भनेर चाहिँ अलिकता आफू नजोगिएर चाहिँ रिक्स बढी भयो, महत्वाकांक्षी बढी भयो, अभाव बढी भएको कारणले गर्दा पैसा चाहिँ कमाउनै पर्छ भन्ने दिमागमा बस्यो, कमाउने कमाउने भन्दा भन्दा हामी गइरह्यौँ, हामी ब्याग गर्न जानेन, यताउता फैलिन पनि जानेन, यो कुरो गइरह्यो, अनि त्यसले गर्दाखेरि अलिकता धक्का हुँदो रहेछ त मलाई, भोग्नै पर्छ त अब, कहिले चिसो कहिले गरम कहिले के त भइहाल्छ, सिक्दै जाने गरम भयो, जिन्दगीले धेरै कुरा सिकायो, आफूलाई चाहिँ बेसिक रूपमा खान र लाउन औषधि सौषध गर्न त्यति भए पुग्दो रहेछ, अब त्योभन्दा धेरै चाहिँ आफूलाई, अब हामीले चाहिँ बढी बढी बढी भनेर चाहिँ गरेर आफैलाई आफैले दुःख दिइरहेको छ, यदि कमाउनु पर्यो अहिले फेरि 1 करोडबाट 2 करोड, 2 करोडबाट 4 करोड, 10 करोड, अब त्यसको सीमा छैन, अब त्यसै पछि लागिरहने हो भने त हामी अब आफ्नो लागि भनेर अनि आफ्नो स्वास्थ्य पनि बिगार्ने, आफ्नो परिवार बिगार्ने, समाज बिगार्ने, आफन्तहरूसँग टाढिने, त्यस्तो हुँदो रहेछ
1: आफ्नै जिन्दगीले पाक्छ।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। मलमास अर्थात अधिक मास आजदेखि सकिँदैछ। गएको जेठ 3 गतेदेखि शुरू भएको मलमासको आज अन्तिम दिन हो। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास पर्ने गर्छ। मलमासका कारण रोकेका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि शुरू हुँदैछन्। आज सोमबार औंसी पनि मनाइँदैछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। टाङ्को कुराही तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलामा निर्माणाधीन 4 लेन पुलको ठेक्का अवधि सकिँदा आधा काम सकिएको छ। 3 वर्षमा पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता पाएको भएको पुल निर्माण व्यवसायको ढिला सुस्तीका कारण 3 वर्षमा मुस्किलले 55% मात्र काम भएको हो। कुराही उपमहानगरपालिका 16 स्थित सेवार खोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौडाईको पुल निर्माणका लागि 2080 जेठ 30 गते एमएस राईबाजी कन्स्ट्रक्सन जेबी काठमाण्डुसँग 23,22,43,300 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर रामकिशन चौधरीले सम्झौता अनुसार 2083 जेठ 28 गते भित्र पुल निर्माणको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब 55% काम भएको जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा साँझ 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारले सीमित स्रोत साधन बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई ध्यानमा राख्दै बजेटको खाका कोरेको छ। यसपटक दायित्व भुक्तानी प्रदेश गौरवको आयोजना बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयार गरिएको सरकारले जनाएको छ। आगामी बजेट विशेष गरी उत्पादन वृद्धि रोजगारी सृजना पूर्वाधार विकास सुशासन तथा सामाजिक न्यायमा केन्द्रित रहने गरी सरकारले तयारी गरेको छ। यसपालिको बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण सिंचाई विस्तार जैविक खेती स्थानीय तथा रैथानी बाली संरक्षण कृषि उत्पादनको ब्रान्डिङ तथा मूल्य श्रृंखला किसानलाई विकासलाई मुख्य प्राथमिकता दिइने भएको छ। कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीति पनि बजेटमा समेटिने भएको छ। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्न लागेको। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल शुरू हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि सामूहिकगत छलफल हुनेछ। कार्यसूची अनुसार आज युवा श्रम तथा रोजगार मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि वन तथा पर्यावरण मन्त्रालय सूचना तथा संचार मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुने भएको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुने कार्यसूची रहेको बताइएको छ। र लुम्बिनी प्रदेश सरकारले आज लुम्बिनीका 4 जिल्लामा सार्वजनिक बिदा दिएको छ। भूमि पूजाको अवसरमा 4 जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेन्द्र चन्द आचार्यका अनुसार असार 1 गते आज भूमि पूजाको अवसरमा दाङ रोल्पा प्युठान र रूकुम पूर्वी भाग जिल्लामा सार्वजनिक बिदा दिएको। भूमि पूजाका अवसरमा विशेष गरी 4 जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको बताइएको छ। भूमि पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्दछन्।
अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि,
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: सिसी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेटरेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
6: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ,
5: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916077
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825908447 0825908447
9: होइन भाइला लखर लखर कहाँ हिँडिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887141।
12: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825562023, 98478817 र 98478635।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-585-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694

0: नेपाली जुत्ता घर
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
0: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
0: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98577171546।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: हाल्नु, लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ देउखुरी होटल व्यवसाय समितिले रैथाने खाना प्रवर्धनका लागि एक दिने खाना महोत्सव गर्ने भएको छ। समितिको 32 स्थापना दिवसका अवसरमा एक दिने खाना महोत्सव गर्न लागि हो। असार 3 गते कोराहीको कर्मचारी मिलन केन्द्रमा हुने महोत्सवमा नेवारी, थकाली, मगर, थारू जातिको रैथाने खानाहरूको प्रदर्शनी गरिने कार्यक्रम रहेको आयोजक दाङ देउखुरी होटल व्यवसाय समितिका अध्यक्ष ईश्वर बुढाले जानकारी दिनुभएको छ। समितिले आज कोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने र उद्योग व्यवसायको प्रवर्धन गर्नका लागि महोत्सव गर्न लागेको समितिले जानकारी दिएको हो। दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जात जाति र उनीहरूको संस्कार संस्कृतिसँग जोड़िएका विभिन्न रैथाने महोत्सवमा राखिने र अवलोकनकर्ताहरूलाई त्यसको स्वाद चखाउने कार्यक्रम पनि रहेको छ। रैथाने खाना महोत्सवमा विभिन्न जात जाति सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। मलमास अर्थात अधिक मास आजदेखि सकिँदैछ। गएको जेठ 3 गतेदेखि शुरू भएको मलमासको आज अन्तिम दिन हो। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास पर्ने गर्छ। मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि शुरू हुँदैछ। यस्तै आज सोमबारे औंसी पनि मनाइँदैछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। दाङको घोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलामा निर्माणाधीन 4 लेन पुलको ठेक्का अवधि सकिँदा आधा काम सकिएको छ। 3 वर्षमा पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको पुल निर्माण व्यवसायको ढिला सुस्तीका कारण 3 वर्षमा मुस्किलले 55% मात्र काम भएको हो। घोराही उपमहानगरपालिका 16 स्थित सेवार खोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौडाईको पुल निर्माणका लागि 2080 जेठ 30 गते एमएस रायभाजी कन्स्ट्रक्सन जेबी काठमाडौँसँग 23,22,43,300 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर रामकिशन चौधरीले सम्झौता अनुसार 2083 जेठ 28 गते भित्र पुल निर्माणको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब 55% काम भएको जानकारी दिनुभएको छ। समयमै काम सम्पन्न गर्न पटक पटक ठेकेदारले ताकेता गरिएको भए पनि काममा ढिलाइ गर्दा समयमा पुल निर्माण हुन नसकेको इन्जिनियर चौधरीको भनाइ छ। उहाँका अनुसार सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माणको काम गर्न नसकेपछि चैत मसान्तसम्म म्याद थपका लागि फाइल तयार गरेर पुल विभागमा पठाइएको छ। र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दैछ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा साँझ 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई ध्यानमा राख्दै बजेटको खाका कोरेको छ। यसपटक दायित्व भुक्तानी, प्रदेश गौरवको आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयार गरिएको सरकारले जनाएको छ। आगामी बजेट विशेष गरी उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित रहने गरी सरकारले तयारी गरेको छ। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाई लाग्ने
10: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागू औषधबाट छुटाउने
9: यौन उत्तेजना नहुने
10: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
9: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
10: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
11: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार समय बिहान 11 बजेदेखि
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
11: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98189-88
12: भर्ना खुल्यो
13: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
12: कार्यक्रमहरू
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
12: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
14: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
15: फोन नम्बर 0825-62601 98578-35990 98578-31684 98512-32328
13: र 98578-37255
16: यार यो दाँत दुखेर मर्नु भयो
17: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
16: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
17: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
16: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
17: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
19: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
20: सम्पर्क फोन नम्बर 0825360027
6: 9186648446।
20: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
21: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
22: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
21: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
25: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
26: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
25: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
26: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
25: तालिममा दिइने विषयहरू:
26: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
25: स्पेशल सेफ तालिम,
26: जापानिज सुशी तालिम,
25: र वेट्रेस,
26: टुरिस्ट गाइड।
25: हाम्रा विशेषताहरू:
26: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
25: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
26: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
25: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
26: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
25: सम्पर्क मोबाइल 9841017019, 9841017019।
26: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: 뭔데 벗어?
1: 야하 थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँसखेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली

आवन तपाई सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुतिलाई लुप्त तथा दोहोरी गीत संगीतको संगालो रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रदीप अधिकारी सँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सुमधुर आवाजका बाङ्की लोकगीत संगीतको सारथी म नारायण जोशीको तर्फबाट हजुर श्रोता आज तपाईँहरू होइन के कस्तो अवस्थामा हुनुहुन्छ के गर्दै हुनुहुन्छ पक्कै पनि स्वस्थ व्यस्त सञ्चयहरूमै हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ। आज चाहिँ सोमबार आइपुगेको छ है। आज हामी सोमबारे बसाईमा छौं। हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्य पश्चिम हालात सकिएपछि आउने गर्छौं र करिब करिब करिब 12 बजेसम्म तपाईँहरूसँग रमाइलो कुराकानी गर्दै तपाईँहरूसँग बलाकुसारी गर्दै तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुन्दै यहाँ रहन्छौ। आज पनि उपस्थित भइसकेका छौं, लिएर आइसकेका छौं हामीले आज यो सोमबार बसाई यो सोमबार श्रृंखला उकाली ओरालीको। तपाईँहरू के गरिराख्नु भएको छ? अवश्य पनि घरमै तल्लीन व्यस्त होइन, कामकाज गर्दै हुनुहुन्छ होला कतिपय साथीभाइ, होइन रमाइलो यात्रा पनि गर्दै हुनुहुन्छ होला होइन। आज पनि अब तपाईँहरूको प्रतिभाहरू सुन्छौ, तपाईँहरूको प्रतिभा सुन्दै सुनाउँदै धेरैमा धेरै पनि सुनाउने दिन रहेको छ। यस्तै गर्दै यात्रा गर्छौ आज। तपाईँहरूको प्रतिभालाई धेरैमा धेरै त सुनाउनै पर्यो क्यारै है। जसले उत्कृष्ट प्रतिभा सुनाउँछ र धेरैभन्दा धेरै प्रतिस्पर्धा भयो भने आज हामीले विजेता छान्छौ। नयाँ साथी जोडिनु पर्छ है त, नयाँ साथीहरू धेरै जोडिनु भयो भने मात्र हामीले आज पनि विजेता छान्छौ। धेरैभन्दा धेरै साथीहरू जोडिनु पर्ने हुन्छ, एकदम प्रतिस्पर्धा भयो भने मात्रै हामीले विजेता छान्छौ। अन्तिममा तपाईँहरू पनि आफ्नो लुकेर रहेको प्रतिभालाई सुनाउन चाहनुहुन्छ भने आउनुहोला। हाम्रो टेलिफोन नम्बर रहेको छ 082-585-854। तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला भने हामी तपाईँहरूमा 91.4 मेगाहर्जबाट गुनगुनाउँदैछौ र तपाईँहरू भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा पनि सुन्न सक्नुहुन्छ 91.4 मेगाहर्जबाट। अनि त्यसपछि आज यस्तै रमाइलो यात्रा हुनेछ, रमाइलो यात्रा गर्नेछौ, अवश्य पनि तपाईँहरूसँग कुराकानी गर्नेछौ। अनि यति मात्र नभई हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radioampit.org, लगइन गरेर पनि संसारभर एक साथ सुन्न सक्नुहुनेछ। अनि त्यसपछि मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर तपाईँहरूले रेडियो मध्य पश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि पाउनुहुन्छ, तपाईँहरूले त्यहाँ गएर पनि सुन्न सक्नुहुन्छ। तपाईँसँग पनि कुराकानी गर्छौ, तपाईँहरूको कमेन्ट पनि हेर्छौ, त्यहाँबाट एकदम सजिलो हुनेछ। अनि तपाईँहरू सामाजिक सञ्जाल फेसबुकबाट पनि सुन्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्य पश्चिम एफएम, तपाईँहरू फेसबुकमा गएर रेडियो मध्य पश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँ पाउनुहुनेछ, त्यहाँबाट एकदम सहज हुनेछ तपाईँलाई सुन्न, धेरैभन्दा धेरै सहज हुनेछ। तपाईँले त्यहाँ कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूका कमेन्ट पनि वाचन गरौँला क्यारी, तपाईँहरूका कमेन्ट पनि वाचन गर्छौ, तपाईँहरूका कमेन्टले पनि पक्कै पनि स्थान पाउनेछन्। तपाईँहरूले कमेन्ट गर्नुपर्ने हुन्छ, तपाईँहरूको कमेन्ट हेर्छौ होइन, तपाईँहरूको कमेन्ट धेरैमा धेरै सुनाइदिनेछौ। तपाईँहरूको साथीभाइ इष्टमित्रलाई कमेन्ट मार्फत सम्झन चाहनुहुन्छ भने तपाईँहरू कमेन्ट गर्नुहोला है त। अनि ठिकै छ, के कसरी मनोरञ्जन लिँदै हुनुहुन्छ कुराकानी गर्नेछौ अवश्य पनि। आज यति बेला मलाई प्रविधि संयोजनबाट भने प्रदीपजीले साथ दिँदै हुनुहुन्छ, यहाँको साथ मिल्दैछ आजको यो बसाईमा। म मात्रै कति बोल्नु र होइन, तपाईँहरूमा एउटा गीत पनि राखिसकेका छौँ। यति बेला हामीले तपाईँहरूमा एउटा मिठो गीत प्रस्तुत गर्छौँ, अनि त्यसपछि भने तपाईँसँग भलाकुसारी गर्न तपाईँहरूको टेलिफोन लिन तपाईँहरूसँग रमाइलो कुराकानी गर्दै तपाईँहरूको प्रतिभा सुन्दै सुनाउनको लागि यहाँ फेरि पनि उपस्थित हुनेछौ। यति बेला भने यो मिठो गीत तपाईँहरूमाझ राखेका छौ, सुन्दै गर्नुहोस्।

0: एति मिठु मिठु गीत हामीले सुनिराखेका छौं। आज कार्यक्रमको शुरूआतमा अटुवाला दाई तुलसी पुरुषसँग यस्तै के भन्दै थियो जाउँ होइन, रमाइलो रमाइलो गीतहरू हामीले सुनाउँछौ तपाईँहरू आज आज यस्तै हो। तपाईँहरूसँग भलाकुसारी गर्ने, रमाइलो यात्रा गर्ने, रमाइलो कुराकानी गर्ने है। आज बाहिर अलि बादल लागे जस्तो गरेको छ, बिस्तारै बिस्तारै वर्षा पनि लाग्यो हो। अब त खेतीपातीमा पनि अलि धेरै तलिन व्यस्त हुने, कुटो कोदालोसँगै खेल्ने दिनहरू आइराखेको छ है। आजभोलि अब यस्तै यस्तै दिनदिनै हामी यति बेला छौँ रेडियो कार्यक्रम उकाली ओह्रालीको यो सोमबार श्रृङ्खलामा। यो सोमबार श्रृङ्खला निकै भन्दा निकै रमाइलो हुन्छ। अब भने बाँकी साथ पनि तपाईँको रहनेछ 082-5584-54 तपाईँले टेलिफोन गर्न सक्नुहुनेछ। तपाईँको टेलिफोन लिन्छौ अनि कुराकानी गर्छौ, यात्रा गर्छौ। कोही साथी हुनुहुन्छ टेलिफोनमा, कुराकानी गर्छौ। नमस्ते हजुर। नमस्कार हजुर, हाम्रो राजाजी हुनुहुन्छ पक्कै भने।
1: हजुर हजुर, म राधा भने हजुर कृष्ण बन्नु त है।
0: कहाँबाट कृष्ण हुनु राधाजी?
1: हजुर हजुर, म गोगलीबाट राधा, हजुर एफएमबाट कृष्ण।
0: हाम्रो राधाजीले के गर्दै हुनुहुन्छ?
1: मैले हजुरको आवाज सुनेर बसिराखेको छु।
0: मलाई सुन्नुभएको छ, रेडियो सुन्नुभएको छैन भने?
1: रेडियोमा हजुर बोल्नु भएको छ, सुनेर बस्यो।
0: रेडियो बोलेको सुन्नुभएको छ है?
1: हजुर।
0: अनि हाम्रो राधाजी सन्चै आरामै हुनुहुन्छ होला के अरे?
1: एकदम एकदम, हजुरको आशीर्वादले सन्चै आरामै छु।
0: ल ठिकै छ राधाजी, कार्यक्रममा आउनुभएको छ, पहिलो सहभागी पनि तपाईँ हुनुहुन्छ। आज तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि?
1: हजुर हजुर, म सुनाइदिन्छु है त।
0: ल त सुरु गरिहाल्नुहोस्।
1: खेती टेकरेलीले मलाई लट्ठै बनायो, झिम झिम परेलीले आको म त उकाली ओराली गरेर हजुरसँग भेट हुन्छु भनेर। तिते करेलीले मलाई लट्ठै बनायो, झिम झिम परेलीले मुखै तितो बनायो। तिते करेलीले मलाई लट्टै बनायो, झिम झिम परेलीले आउँदैछ उकाली ओराली गर्दै हजुरसँग भेट हुनु छ पर्दै। तिते करेलीले मुखै तितो बनायो, तिते करेलीले मलाई लट्ठै बनायो, झिम झिम परेलीले मुखै तितो बनायो। तिते करेलीले मलाई लट्ठै बनायो, झिम झिम परेलीले। हजुर धन्यवाद, थ्याङ्क यू है त।
0: मुखै तितो बनायो, तिते करेलीले मलाई लट्ठी बनायो, झिमझिम परेलीले। कदा हो यो, कसको परेली हो यस्तो झिमझिम पारदिने हाम्रो राधाजीलाई?
1: कोताबाट हुनु र गीतमा मात्रै हो त्यस्तो झिमझिम परेलीले लट्ठै बनाए त म त फेरि फेन्ट भइहालम लागेर।
0: त्यही त भने यो बुढेस कालमा फेरि है।
1: त्यही त।
0: ठिकै छ राधाजी।
1: हजुर,
0: अब के गर्ने त, हामी चाहिँ छुट्टिनु पर्छ आजको यो बसाइबाट। हजुरलाई चाहिँ अब साथीभाइ सम्झना गर्नुहोस् है त, अन्य साथीलाई पनि पालो दिनुपर्छ।
1: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है त। आज भूमैको उपलक्ष्यमा हजुरलाई शुभकामना र शुभ आशीर्वाद है त।
0: ल
1: अनि त्यस पछाडि प्रदीप सरलाई पनि मिठो माया सम्झना, उहाँलाई पनि शुभकामना र शुभ आशीर्वाद है। मध्यपश्चिमको होल टिमलाई शुभकामना र शुभ आशीर्वाद। अनि अब म भन्दा पछि आउने साथीहरूलाई झन् हृदयदेखि नै मिठो माया सम्झना, यो भूमिको तर्फबाट शुभकामना र शुभ आशीर्वाद दिँदै छुट्टिन्छ। नमस्ते।
0: ओके बाबाई, हाम्रो राधा सबै है यहाँ आउनुभयो। अब भने पालो तपाईँको हो, टेलिफोन गर्ने 082-5584-54। तपाईको लागि यो नम्बर खुला छोडेका छौं। तपाईहरुलाई मैले बारम्बार जानकारी गराइराख्ने गरेको छु, यो बिहानको समय छ हैन, अझै के दिउँसो भन्नु रहे, बाह्र पनि बजेको छैन, अब बज्न बज्न आत्न लागेको छ हैन। खाना खाने क्रममै हुनुहुन्छ होला, कतिपय घरमा तल्लीन व्यस्त, कामकाजमा एकदम तल्लीन व्यस्त हुनुहुन्छ होला है साथीभाइ, भनौँ भने आफ्नो कार्यक्षेत्रमा तल्लीन व्यस्त हुनुहुन्छ होला है। ठिकै छ, अब आउन सक्नुहुन्छ, कुराकानी गरौँला तपाईसँग पनि, तपाईसँग पनि रमाइलो कुराकानी गर्न पाउँछौ भन्ने मलाई लागिराखेको छ। अनि त्यसपछि भने तपाईँको प्रतिभा पनि सुन्न पाउँछौ भन्ने छ। ठिकै छ, तपाईँले के के को माध्यमबाट सुनिराख्नु भएको छ, के को माध्यमबाट होइन के गरिराख्नु भएको छ होइन, आज आज भोलि त अझ भनौँ भने यो सामाजिक सञ्जालतिर फेसबुक टिकटकमा धेरैभन्दा धेरै व्यस्त हुनुहुन्छ होला। अनि त्यसपछि होइन यस्तै साथीभाइसँग नाच्दै गाउँदै पनि गर्नुभएको छ होला, एकदमै यस्तै काम कुराहरूमा यस्तै धेरै कुराहरूमा तपाईँहरू व्यस्त हुनुहुन्छ होला होइन। ठिकै छ, आउनु होला, अब कुराकानी गरौँला। तपाईँहरूले हामीलाई यति बेला सुन्न पनि सक्नुहुन्छ मोबाइल एप्लिकेसन हाम्रो पात्रबाट, अनि त्यसपछि तपाईँहरूले त्यहाँ पनि कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूका कमेन्ट पनि वाचन गर्नेछु। आज यस्तै यस्तै रमाइलो कुराकानी गर्दै आज विशेष गरी मगर समुदायको यो भूमि पूजा पनि परेको रहेछ है, मलाई त थाहा पनि नै, क्यारे कोही साथी हुनुहुन्छ, कुराकानी गर्छौ। नमस्ते हजुर।
2: नमस्ते दादा।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम
2: जानकी मगर, गोराई 19 बाट।
0: गोराई 19 बाट जानकी मगर है?
2: हजुर।
0: जानकी जी?
2: हजुर।
0: के गर्दै हुनुहुन्छ, सन्चै आरामै हुनुहुन्छ होला है?
2: एकदम सन्चै भन्नुपर्छ दादा, बसिरहेको बसेर कार्यक्रम सुनिरहेको भन्नुपर्छ है। अनि तपाईँ के गर्दै हुनुहुन्छ?
0: एकदम ठिक छ भन्नुपर्छ, हजुरको टेलिफोनको पर्खाइमा थियौ, टेलिफोन आयो। ठिकै छ जानकी जी?
2: हजुर।
0: कार्यक्रमहरू आएको छ, आज प्रतिभा सुनाउने दिन रहेको छ तपाईँहरूले है, त हामी सुन्छौ सुनाउँछौ भने है।
2: ल हुन्छ,
0: ल त सुरु गर्नुहोस्।

0: यो मान्ते तै छ। हजुर यति नै त दादा।
1: ठिकै छ, जानकीजी मिठो प्रतिभा सुनाउनु भएको छ। अब भने हामी छुट्टिनु पर्छ हजुरको यो मिठो प्रतिभा सँगसँगै। अब साथीभाइ सम्झना गर्नुहोस् है त।
0: सर्वप्रथम त हजुरलाई, त्यसपछि आज 2083 भूमि पर्व मगर दिवसको शुभकामना भन्न चाहन्छु। अनि त्यसपछि प्राविधिक मित्र प्रदीप दाईलाई, अनि त्यसपछि मेरो बाबा आमा, मेरो दाजु भाइ बहिनी, आज भूमिको दिन सम्पूर्णलाई सम्झिँदै, मेरो बुढालाई अनि मेरो घर फ्यामिली सम्पूर्णलाई सम्झिँदै, मलाई जानकी मगर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते, बाबाई दादा।
1: ओके बाबाई, हाम्रो जानकी मगर है घुराई 19 अब पालो तपाईँको हो, तपाईँसँग पनि कुराकानी गर्नुपर्छ। धेरैभन्दा धेरै नयाँ साथी जोडिनु भयो भने मात्रै हामीले विजेता छान्छौ है। हामीसँग समय एकदम कम छ। आज विशेष गरी यो भूमि पूजा होइन मगर समुदायको, प्राय मगर समुदायले मनाउने गर्नुहुन्छ। भूमि, धरती, प्रकृति, वन, पानी, स्रोत होइन यस्तै कुराहरू आज कुलदेवताको सम्मान गर्ने, अनि त्यसपछि आदि समुदायको समृद्धिका लागि पूजा गर्ने चलन रहेको छ यो मगर समुदायहरूको गर्नुहुन्छ। ठिकै छ, आज तपाईँहरूलाई पनि मिठो माया मिठो सम्झना छ। जे जसरी सुन्दै हुनुहुन्छ हामीलाई, के को माध्यमबाट सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धेरै धेरै धन्यवाद। मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि। स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने जति पनि श्रोता हुन्छ यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने हामी होइन एउटा गीत राख्छौ जस्तो लागिराखेको छ। कोही साथी हुनुहुन्न होला जस्तो छ, के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा, या हामी गीत प्रस्तुत गरौं? प्रदीपजी गीत प्रस्तुत गरौं, कोही साथी हुनुहुन्छ के छ, कोही साथी हुनुहुन्न भन्ने कुरा होइन अब कोही साथी हुनुहुन्न भन्दा भन्दै पनि यहाँ टेलिफोन गरिसक्नु भएको छ, यहाँसँग कुराकानी गर्छौ। नमस्ते हजुर।
2: हजुर नमस्ते।
1: नमस्ते, नमस्कार हजुर, गर्दस माहौल छेत्री।
2: हजुर हजुर नमस्ते, धन्यवाद
1: गर्दसजी।
2: हजुर
1: सन्चै आरामै हुनुहुन्छ?
2: एकदमै पनि सन्चै आरामै, हजुर पनि साथै आराम हुनुहुन्छ?
1: एकदम ठिक छ भन्नुपर्छ। हाम्रो गर्दस माहौल छेत्रीले खाना खानुभयो कि भएन?
2: हजुर हजुर खाना खायौँ, हजुरले खानुभयो?
1: खाइसके भन्नुपर्छ गर्दसजी है। ठिकै छ, हाम्रो गर्दसजी धेरै दिनपछि टेलिफोनमा जोडिनु भएको छ, कता हराउनु भएको थियो क्यारे?
2: किन हराउँला, कहिले फोन लाग्दैन, कहिले के हुन्छ त्यस्तै त हो, कहिले फोन व्यस्त हुन्छ
1: नै,
2: कहिले म व्यस्त हुन्छु।
1: हाम्रो गर्दस माहौल छेत्रीले फोन ट्राई नै नगरेरै फोन लाग्दैन भन्नुहुन्छ कि क्या हो, आज त फोन झ्याप्छ लाग्यो त। ल ठिकै छ गर्दसजी, कार्यक्रम आउनु भएको छ, आज प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि?
2: मेरो दिन त आउँदैन क्या, हुन्छ सुनाउँछ।
1: ल त सुरु गरिहाल्नु, सुनिहालौँ है। छोटो मिठो गाउनुहुन्छ फेरि तपाईँ होइन?
2: हजुर हजुर।
1: ल त सुरु गर्नुहोस्।
2: लालै गैले लाउने किसिम, कोले गैले लाउने किसिम, कोले भैँसी लाउने बेले,

0: કેલે હજુર ધન્યવાદ
1: ल गजस महल छेत्री
0: हजुर हजुर
1: मिठो पटी सुनाउनु भएको छ है छुट्टो मिठो गाउनुहुन्छ मिठो गाउनुहुन्छ हाम्रो गजसजीले ठिकै छ गजसजी
0: हजुर
1: अब हामीसँग समय अलि दौडिराखेको छ एकदम कम छ है अन्य साथीलाई पनि पालो दिनुपर्छ अब हामी यति बेला छुट्टिनुपर्छ हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त
0: सर्वप्रथम त मिठो भाइको धनी हजुरलाई अनि त्यसपछि प्रदीप बाबुलाई अनि हाम्रो होल मध्यपश्चिम युनिट टिमलाई सबैलाई र साथीहरूमा आर्यल मगर दलवीर घरती मगर रुद्रबहादुर पुन अरू राधा आचार्य गोपेन्द्र नेपाली पुराना साथीहरू रेशम गोदामी अरू नाम छुटेका मभन्दा अघि आउनुभएका र पछि आउने सबै साथीहरूले मलाई गर्दछिनमा ओली छेत्री भनेर चिन्नुहुन्छ या चिन्नुहुन्न माया गर्नुहुन्छ या घृणा गर्नुहुन्छ सबैलाई सम्झिँदै मिठो माया सम्झना राख्दै छुट्यौँ नमस्ते
1: ओके बाबाई अब भने तपाईँको पालो है त कुराकानी गरौँला रमाइलो कुराकानी गर्दै यात्रा गरिराखेका छौँ निकै भन्दा निकै रमाइलो भइराखेको छ तपाईँहरूको टेलिफोन पनि आइराखेको छ तपाईँहरूसँग कुराकानी गर्न पाएका छौँ यस्तै हो कुराकानी गर्ने रमाइलो यात्रा गर्ने होइन यस्तै गर्ने त हो आज हामीसँग भने अब समय अलि कम सकिँदैछ बिस्तारै होइन आज पनि सायद आउँदो बसाईमा पनि तपाईँहरूको प्रतिभा सुन्ने दिन राख्नुपर्छ कि क्या हो जस्तो लागिराखेको छ अहिलेसम्म पुरानो सदाको बसाईमा टेलिफोन गर्ने मान्छे आइराख्ने मान्छे आइराख्नु भएको छ होइन यहाँहरूको प्रतिभा सुनिराखेका हुन्छौ नयाँ साथीको प्रतिभा सुन्न पायौँ धेरै भन्दा धेरै नयाँ साथी आउनुभयो भने मात्रै हामीले बिजदा छान्छौ अघि पनि भनिसकेको छु मैले तपाईँहरूलाई ठिकै छ आज यो दिनकुमा यो समयमा तपाईँहरू कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ कामकाज गर्ने क्रममा हुनुहुन्छ भने चाहिँ रेडियोको भलम अलि ठुलो बनाउनु होला तपाईँहरूलाई सुन्न पनि सहज हुनेछ अनि तपाईँको साथीभाइ इष्टमित्रलाई पनि छर छिमेकलाई पनि सुन्न एकदम सहज हुनेछ के छ प्रदीपजी कोही साथी हुनुहुन्छ जस्तो छ टेलिफोनमा उहाँसँग पनि कुराकानी गर्नेछौ हुनुहुन्छ भन्दा पनि आउँदै हुनुहुन्छ उहाँसँग कुराकानी गर्नेछौँ अवश्य पनि मौसमको कुराकानी गरौँ भने बाहिर चाहिँ आज अलि कति बेला घाम लागेको हुन्छ कति बेला चाहिँ बादल गरेको हुन्छ कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौँ फोन कलको साथी नमस्ते हजुर नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नुभयो शुभ नाम घोराई उन्नाइस सैगाबाट कमला पुन मगर है कमलाजी सन्चै आरामै हुनुहुन्छ के गर्दै हुनुहुन्छ अनि अन्य कामकाजहरू केही
2: कामकाज यस्तै हो दादा
1: कार्यक्रममा चाहिँ सुन्नुभएको छ ठिकै छ कमलाजी कार्यक्रममा आउनु भएको छ आज प्रतिभा सुनाउनु पर्ने हुन्छ एउटा मिठो गीत गाइदिनुहोस् त है

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुस 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो

0: शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल, वराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
5: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै, आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइवरी कोस्ट र जर्मनीको जीत, जापान र नेदरल्याण्डले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक भने नहुने महाशाखाले जनाएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज 120 रूपियाँले बढ़ेर चाँदी तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको हो। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढ़ाएर र कुनैले घटाएर त कुनैले त्यही आहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3,20,000,000,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर सोनमी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खुल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भीड़बाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसवागढ़ीमा तीर्थयात्रीको चाप बढ़्यो लगायतका खबर बाँकी नै छन्।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने 7 प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समय जगतमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर भोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रीको चाप वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जून 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैर गानिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षयाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाई छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसोरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढ़ेका सबै 12 ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 स्काई ड्राइभर र 1 चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समयअनुसार हिजो बिहान झण्डै 11:30 बजे आसपास उड़ेको थियो। उड़ान भरेको केही क्षणमै विमानले पर्याप्त उचाई हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झण्डै 200 यार्ड टाढा खसेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप सन् 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। समूह एफ अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एसिन ओयारीले 2 तथा अलेक्जाण्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1-1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरेका थिए। त्यसअघि आज बिहान भएका खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइभरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 जोड्न सफल भएको छ। यसैगरी समूह ईको खेलमा 4 विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाओलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैराती नै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्याण्डसले अंक बाँडेका छन्। लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको हो। विश्वकप फुटबलमा नेपाली समयअनुसार आज राति 10:15 मर्सिडेज बेन्ज स्टेडियममा स्पेन र केप भर्डेज खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना, 7 प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम, आज पनि सुनचादीको भाव बढ़्यो, सुनतोलाको 2,98,200 रूपियाँमा कारोबार, अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 ज्यान गयो अनुसन्धान शुरू, र विश्वकप फुटबलमा स्वीडेन आइभरी कोस्ट र जर्मनीको जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले, आज राति स्पेन र केप भर्डे खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नजर मेगाहर्ज उज्यालो
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825362018।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
16: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू
17: सुगर रोग सम्बन्धी उपचार,
18: हर्मोन सम्बन्धी समस्याको उपचार,
17: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
18: हुनबाट पनि नाम दर्ता गर्न
5: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
19: सम्पर्क विद्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878893 र 9095128071।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908047 0825908047।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-065।
0: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
0: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
1: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
13: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
23: फोन नम्बर 082-5562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
0: र 98-578-37-255।
24: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
25: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
26: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धट्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
25: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
26: यौन उत्तेजना नहुने,
25: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
26: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
25: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
27: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
28: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
27: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
29: मध्य पश्चिम FM 91.4 MHz।

कास्टिङ प्रोग्राम क्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: फोन नम्बर
7: 082562452
6: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने

0: आदि। नोट,
1: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।
3: होइन भाइला, लखर लखर कहाँ हिनेस?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
6: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। एसईई ग्रेड वृद्धि परीक्षा आजदेखि शुरू भएको छ। दाङमा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा 386 जना छात्र र 467 जना गरी 853 जनाले ग्रेड वृद्धि परीक्षा दिएको शिक्षा समन्वय इकाई दाङका सूचना अधिकारी तिलकराम बन्जारेले जानकारी दिनुभएको छ। सूचना अधिकारी बन्जारेका अनुसार दाङ जिल्लामा ग्रेड वृद्धि परीक्षाका लागि 3967 जना साधारणतर्फ र 183 जना प्राविधिक धारतर्फ गरी 4150 जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागि फारम भरेका छन्। 2082 एसई परीक्षाको वैशाख 29 गते प्रकाशित नतिजा अनुसार दाङमा 4485 विद्यार्थी एनजी अर्थात नन ग्रेड भएका थिए। एनजी अर्थात नन ग्रेड भएका 335 जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी नभएको पनि शिक्षा समन्वय एकाई दाङले जनाएको छ। दाङमा 6 परीक्षा केन्द्रबाट विद्यार्थीहरूले ग्रेड वृद्धि परीक्षा दिँदैछन्। आज असार 1 शुरू भएको ग्रेड वृद्धि परीक्षा असार 9 गतेसम्म सञ्चालन हुने भएको छ। नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित सल्यानको कपुरकोटमा यस वर्षको तरकारी सिजन औपचारिक रूपमा शुरू भएको छ। गत शुक्रबारदेखि तरकारी हाट बजार सञ्चालनमा ल्याइएको कपुरकोट कृषि उपज बजार केन्द्रले पहिलो दिनमै किसानले 9 लाख भन्दा बढ़ीको कारोबार गरेको जनाएको छ। बजार केन्द्रका अनुसार पहिलो दिन मात्रै 21,305 किलो विभिन्न प्रकारका तरकारी बिक्री हुँदा 9,29,712 रूपियाँ बराबरको कारोबार भएको छ। किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि तयार भएपछि बजार सञ्चालनमा ल्याइएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले बताउनुभयो। उहाँका अनुसार अब आगामी कार्तिक मंगिरसम्म कपुरकोट क्षेत्रबाट ठूलो परिणाममा तरकारी देशका विभिन्न शहरमा पठाइनेछ। कपुरकोटमा हरेक मंगलबार र शुक्रबार नियमित तरकारी हाट बजार लाग्ने गर्दछ। गाउँपालिकाभित्रका शीतल बजार, बगाले लगायत सहायक बजारहरूमा पनि विभिन्न बारमा तरकारी संकलन तथा कारोबार हुँदै आएको छ। गत वर्ष मात्रै कपुरकोटबाट 30,51,22,725 रूपियाँ बराबरको ताजा तरकारी तथा फलफूल बाहिरिएको थियो। गत वर्ष जेठ अन्तिम सातादेखि मंगिरसम्मको अवधिमा 78,59,936 किलो तरकारी तथा फलफूल बिक्री भएको बजार प्रतिनिधि चन्द्रमणि खड्काले बताउनुभयो। तरकारी तथा शहरी क्षेत्रमा अत्याधिक गर्मी र वर्षाका कारण तरकारी उत्पादन घट्ने समयमै कपुरकोट सहित सल्यानका पहाड़ी भूभागमा उत्पादन हुने बेमौसमी तरकारीको माग विभिन्न शहर बजारमा हुने गरेको छ। दाङ, बुटोल, भैरवा, नेपालगंज, पोखरा, कैलाली, धनगढ़ी लगायतका क्षेत्रका व्यापारी कपुरकोट पुगेर तरकारी खरिद गर्ने गरेका छन्। कृषि उपज बजार केन्द्रका अनुसार जेठदेखि मंगिरसम्मको अवधि कपुरकोटका किसानका लागि वार्षिक आमदानीको सबैभन्दा महत्वपूर्ण समय मानिन्छ। यही अवधिमा बिक्री हुने तरकारीबाट अधिकांश किसानले आफ्नो वर्षको मुख्य आमदानी गर्ने गरेका छन्। पर्सी बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखा अनुसार आज भोलि र पर्सीसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै पर्सी पनि मौसमको अवस्था धेरै फरक नहुने देखिएको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पर्याप्त वर्षा नहुँदा तातो दिनको अवस्था अझै केही दिनसम्म कायम रहने सम्भावना छ। गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अत्याधिक घाम लाग्ने समयमा बाहिरी गतिविधि कम गर्न, पर्याप्त पानी पिउन र आवश्यक सावधानी अपनाउन महाशाखाको आग्रह रहेको छ। र मलमास अर्थात अधिकमास आजदेखि सकिँदैछ। गएको जेठ तीन गतेदेखि शुरू भएको मलमासको आज अन्तिम दिन हो। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास पर्ने गर्छ। मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि शुरू हुँदैछन्। आज सोमबारे औंसी पनि मनाइँदैछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। हवस् दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई चाहिँ किन मैले बाबुलाई बसालेर स्कुल जाने
5: साइकल
1: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477 27977
9: र 98578 30689।
10: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ,
11: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
10: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478 23572।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98577 71546।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
4: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
3: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
5: शुद्ध महका लागि कहाँ जाने त
6: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
5: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
8: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै सिकारी हौ, सिकारी
6: पुरै दैलेख मलाई चाहियो।
0: भीएफएक्स सिनेमा कुराही 10 नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
9: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र भित्री लिन आउनेछ।
8: लाली बजार र मिज्जु
10: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
9: के टेन्सन लिएर
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com।

0: रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: मध्य पश्चिम चाँचक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संचार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण प्रबन्धन र शुद्धिकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले संचार माध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धरना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उहाँले पत्रकारहरूको जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण भएको बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले मीडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ़ने उल्लेख गर्दै सही र गलत विषयबारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका संचार क्षेत्रले निर्वाह गरिरहेको बताउनुभयो। उहाँले संघीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी संचार माध्यमहरू समस्यामा परेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने व्यवस्था व्यावहारिक नभएको बताउनुभयो। भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई, दाङ शाखाका अध्यक्ष सन्तोष सुविदी लगायतले संचार क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक संकटका विषयमा धारणा राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण महासंघका प्रदेश महासचिव पाण्डव शर्माले गर्नुभएको थियो। कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ओडा प्रहरी कार्यालय चन्द्रोटाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले शिवराज नगरपालिका 2 हल्लानगर निवासी 45 वर्षीय बबिता थापालाई नियन्त्रणमा लिएको हो। प्रहरीले थापाको साथबाट एउटै नम्बर भएका नेपाली 500 रूपियाँ दरका 19 नक्कली नोट बरामद गरेको थियो। नक्कली नोट सहित पक्राउ परेकी थापालाई वडा प्रहरी कार्यालय चन्द्रटामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार सिंहले बताउनुभयो। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरिएको छ। नक्कली नोट कहाँबाट ल्याइयो र यसको प्रयोग उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एसईई ग्रेड वृद्धि परीक्षा आजदेखि शुरू भएको छ। दाङमा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा 386 र 447 छात्र गरी 386 जना छात्रा र 447 जना छात्र गरी 853 जनाले ग्रेड वृद्धि परीक्षा दिएको शिक्षा समन्वय इकाई दाङका सूचना अधिकारी तिलकराम बन्जारीले जानकारी दिनुभएको छ। सूचना अधिकारी बन्जारीका अनुसार दाङ जिल्लामा ग्रेड वृद्धि परीक्षाका लागि 3967 जनाले साधारण तर्फ र 183 जना प्राविधिक धारतर्फ गरी 4150 जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागि फारम भरेका छन्। 2082 एसईई परीक्षाको वैशाख 29 गते प्रकाशित नतिजा अनुसार दाङमा 4485 विद्यार्थी एनजी अर्थात नन ग्रेड भएका थिए। एनजी अर्थात नन ग्रेड भएका 335 जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी नभएको पनि शिक्षा समन्वय इकाई दाङले जनाएको छ। दाङमा 6 परीक्षा केन्द्रबाट विद्यार्थीहरूले ग्रेड वृद्धि परीक्षा दिँदैछन्। आज असार 1 शुरू भएको ग्रेड वृद्धि परीक्षा असार 9 गतेसम्म सञ्चालन हुनेछ। र नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित सल्यानको कपुरकोटमा यस वर्षको तरकारी सिजन औपचारिक रूपमा शुरू भएको छ। गत शुक्रबारदेखि तरकारी हाट बजार सञ्चालनमा ल्याएको कपुरकोट कृषि उपज बजार केन्द्रले पहिलो दिनमै किसानले 9 लाख भन्दा बढ़ीको कारोबार गरेको जनाएको छ। बजार केन्द्रका अनुसार पहिलो दिन मात्रै 21,305 किलो विभिन्न प्रकारका तरकारी बिक्री हुँदा 9,29,712 रूपियाँ बराबरको कारोबार भएको छ। किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि तयार भएपछि बजार सञ्चालनमा ल्याइएको कृषि उपज बजार सञ्चालन समितिका अध्यक्ष तिलक शर्माले बताउनुभयो। उहाँका अनुसार अब आगामी कार्तिक मंगिरसम्म कपिरकोट क्षेत्रबाट ठूलो परिमाणमा तरकारी देशका विभिन्न शहरमा पठाइनेछ। कपिरकोटमा हरेक मंगलबार र शुक्रबार
नियमित तरकारी हाट बजार लाग्ने गर्दछ। गाउँपालिका भित्रका शीतल बजार, बगाले लगायत सहायक बजारहरूमा पनि विभिन्न बारमा तरकारी संकलन तथा कारोबार हुँदै आएको छ। गत वर्ष मात्रै कपुरकोटबाट 3,51,22,725 रूपियाँ बराबरको ताजा तरकारी तथा फलफूल बाहिरिएको थियो। गत वर्ष जेठ अन्तिम सातादेखि मंगिरसम्मको अवधिमा 78,59,936 किलो तरकारी तथा फलफूल बिक्री भएको बजार प्रतिनिधि चन्द्रमणि खड्काले बताउनुभयो। तराई तथा शहरी क्षेत्रमा अत्याधिक गर्मी र वर्षाका कारण तरकारी उत्पादन घट्ने समयमै कपुरकोट सहित सल्यानका पहाड़ी भूभागमा उत्पादन हुने बेमौसमी तरकारीको माग विभिन्न शहर बजारमा हुने गरेको छ। दाङ, बुटोल, भैरवा, नेपालगंज, पोखरा, कैलाली, धनगढ़ी लगायतका क्षेत्रका व्यापारी कपिरकोट पुगेर तरकारी खरिद गर्ने गरेका छन्। कृषि उपज बजार केन्द्रका अनुसार जेठदेखि मंगिरसम्मका अवधि कपुरकोटका किसानका लागि वार्षिक आमदानीको सबैभन्दा महत्वपूर्ण समय मानिन्छ। यही अवधिमा बिक्री हुने तरकारीबाट अधिकांश किसानले आफ्नो वर्षभरको मुख्य आमदानी गर्ने गरेका छन्। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीविका रोड खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: रेट सकत्र नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फ्रॉम साथ सहयत मा हमरो पात्रो नेपाल मा सर्वाधिक डाउनलोड करिए को हमरो पात्रो ऐप तपाई का लागि सधैं सजिलो सबैं सजिलो तपाई पनि डाउनलोड गर्नु हो किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
5: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
5: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
7: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 9847810030 र 9829-54555
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
11: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम, नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा नौवटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाब दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंची महोत्सवको आयोजना हुने भएको छ। अलैंची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 राई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3,700 हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ। चितौन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी विनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीड़बाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हिमराज विष्टको समेत जगतमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीड़बाट खसालीले दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओरबानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सूचना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थिति पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको 4 वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकारसहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार 8 विश्व विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपियन संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।

0: 94 मेगा हर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478263873
7: हजुर हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
11: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
14: मम्मी दाँत दुख्यो
15: मम्मी मेरो दाँत भाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
16: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
13: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
18: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
20: सम्पर्क फोन नम्बर 0825902222
15: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
11: मुटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
21: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सडक विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
21: ब्लड प्रेसर हाई लो भएका
11: कोलेस्ट्रोल बढी भएको
21: मुटुको गति एकनास नभएको
11: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
21: मुटुको बास रोग मुटु सुन्निएको, हृदयघात भएको,
6: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
21: मुटुको भल्कको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
22: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
24: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
23: बाङ्गा टिङ्गा दाँत मिलाउने,
24: शल्यक्रिया गरेर दाँत निकाल्ने,
23: खाली ठाउँमा दाँत भर्ने,
24: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
23: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
24: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
26: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
26: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
26: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमिलसिन्हाद्वारा दिइने सेवाहरू:
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
26: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
26: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
21: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-1196 र मोबाइल नम्बर 98478-26001।

नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। प्राविधिक साथी प्रदीप अधिकारीसँगै म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौं। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। पिपल बोटे दाई नाम गरेको भाका, बसन्त थापा, तेजस रेग्मी, पूर्णकला विष्टी र सुभाष खत्रीको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको शुभारम्भमा। निकै नै मिठो भाका रहेको छ, पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भने पूर्ण विश्वासका साथ यो भाका तपाईँको माझमा राख्न चाहन्छौ। स्वीकार्नुहोस्।

0: निकै नै मिठो भाका राखेको थिए पिपल बोटे दाई नाम गरेको भाका बसन्त थापा तेजस्वी रेग्मी पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका निकै नै मिठो भाका राखेको थिए बसन्त थापाकै शब्द संगीतमा रहेको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन। त्यसकारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। मनुङ कोटैमा नाम गरेको भाका बद्री सापकोटा र शान्तिश्री परियारको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। शब्द संगीत रहेको छ बद्री सापकोटाको। यति बेला निकै नै मिठो भाका स्वीकार्नुहोस्।

निकै मिठो भाका राखेका थियौं बद्री सापको टाढा शान्ति श्री परियारको स्वरमा सजिएको भाका। यति बेला मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र प्रदीप अधिकारी। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेख बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ। लेख बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। थागो र चंगा नाम गरेको भाका खेमसेन सुरी र दीपिका बयम्बु मगरको स्वरमा सजिएको भाका निकै रमाइलो भाका रहेको छ। यति बेला तपाईँको माझमा स्वीकार्नुहोस्।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको बन्छन्। बेलायमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: हो त नि, मैले पनि त्यही भनेको। पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

0: श्रोताहरू, यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। कार्यक्रम देखिबसेको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखबेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखबेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। बुकी फुल पिरैमा नाम गरेको भाका टेक बिसी र समीक्षा अधिकारीको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। यो भाकाको शब्द संगीत रहेको छ ऋषि खड्काको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिक राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाइका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाइएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिक राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मोबाइल 98477779774
7: र 98578309।
8: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
11: फोन 562-5121।
8: सम्पर्क मोबाइल
10: 98578-32819 र 98578-32223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
15: फोन नम्बर 082-5634-479।
14: मोबाइल नम्बर 98494-67487।
16: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मकरको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सुचारू भएका छन्। प्रतिष्ठानको अस्पताल प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डको परिमार्जित व्यवस्था अनुसार सेवा पुनः शुरू भएको जानकारी दिएको हो। स्वास्थ्य बीमा बोर्डले जारी गरेको सुविधा थैली तेस्रो संशोधन 2083 बमोजिमका परिमार्जित विवरण तथा नयाँ दर रेटहरू प्रतिष्ठानको मिडिया सफ्टवेयरमा अध्यावधिक भइसकेकाले रोकिएका सेवाहरू सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ। प्राविधिक तयारी पूरा भएसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीले बीमा सुविधा मार्फत साबिक बमोजिमकै सेवाहरू प्राप्त गर्न सक्नेछन्। बंगलाचुली गाउँपालिका वडा नम्बर 3 रहेको महेन्द्र नमूना माध्यमिक विद्यालय श्रीबारीमा जुनियर डिभिजन राष्ट्रिय सेवा दल एनसीसीको 100 दिने तालिम शुरू भएको छ। नयाँ युवाहरूमा अनुशासन सिकाउने, राष्ट्रिय एकताको भावना जागृत गराउने तथा विपद व्यवस्थापनका क्रममा उद्धार कार्य र राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो। ज्वाला दलगण घोराईद्वारा सञ्चालित उक्त तालिममा 30 जना विद्यार्थीको सहभागिता रहेको छ। तालिम अवधिभर सहभागीहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास तथा आत्मसुरक्षा सम्बन्धी विभिन्न सिप र ज्ञान प्रदान गरिने ज्वाला दलगण घोराईका सेनानी दिनेश भण्डारीले जानकारी दिनुभयो। साथै विपद व्यवस्थापन सम्बन्धी व्यावहारिक प्रशिक्षण समेत दिइने र भविष्यमा विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। तालिमले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, वडा नम्बर 3 वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शोभाराम विश्वकर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भागेश्वर घरती, विद्यालयका प्रधानाध्यापक तिलक ओली लगायत विद्यालयका शिक्षक व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो। प्रतिनिधि सभा विनियोजन विधेयक 2083 माथिको छलफल चलिरहेको छ। आजको बैठकमा 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल चलिरहेको हो। बैठकमा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी संसदले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गरेका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। यसरी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृत, पर्यटन, महिला तथा भूमि व्यवस्थापन मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाबदेहिता माग्ने सांकेतिक अभिव्यक्तिको रूपमा लिइने गरेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले गएको जेठ 15 संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाब दिने कार्यक्रम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बैठकमा आजै अर्थमन्त्री वागले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाब दिनुहुने कार्यसूची छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संचार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको संचार माध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धरना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उहाँले पत्रकारहरूको जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले मीडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ़ने उल्लेख गर्दै सही र गलत
विषय बारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका संचार क्षेत्रले निर्वाह गरिरहेको बताउनुभयो। उहाँले संघीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी संचार माध्यमहरू समस्यामा परेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी माध्यमहरूमा मात्रै दिने व्यवस्था व्यावहारिक नभएको बताउनुभयो। भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतले संचार क्षेत्रले भोगिरहेको समस्या तथा आर्थिक संकटका विषयमा धारणा राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण महासंघका प्रदेश महासचिव पाण्डव शर्माले गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498871।
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 98578442, 98578335060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
1: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
6: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
6: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
6: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
6: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
6: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
6: सम्पर्क फोन नम्बर 082-562-204,
1: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
8: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सुयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
9: हाम्रा सेवाहरू:
10: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
9: अर्डर अनुसार खाली बोतलको उत्पादन,
10: 20 लिटर जारमा होम डेलिभरी सेवा।
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-563-021 र होटल दाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
10: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू,
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083/84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 0825562601 98578353990 98578313484 98512323288
4: र 98578337255

0: रेड चकत्र नो इट लाइक प्रो राशिता पा फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

नमस्कार आवाज हिमका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 MHz को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम जमका भेटमा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भेट सोमबार यसै समय अर्थात फ्रान चार बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जमका भेटमा तपाईहरूसँगको कुराकानी र तपाईहरूकै प्रतिभालाई स्थान दिनेछौ। गीत गजल मुक्तक भावना शायरी क्यारिकेचर अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082-568-6100 टेलिफोन नम्बर डायल गरेर आउनु सम्बन्धित कार्यक्रमको शुभारम्भ गर्छौ। यो निकै नै मिठो सांगीतिक आवाजबाट

अह एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईहरुको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरुमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा तपाईहरूसँगको मिठो कुराकानी र तपाईहरूकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौ। गीत गजल मुक्तक फावना शायरी क्यारकिस र अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला है। कतिपय साथीहरू गोठालोतिर पनि जानु भएको छ होला, बाहिरतिर एकदम धेरै काम गरिरहेको छ। सो रुख बिरुवाहरू पनि छन् अलि शीतल शीतल कतातिर छ, त्यति धेरै चाहिँ जाँदै पनि हुनुहुन्छ होला जस्तो लाग्छ। कतिपय साथीहरू घरैसी काममा व्यस्त हुनुहुन्छ सुनिराख्नु भएको छ भने कन्ट्याक्ट गर्नुलाई तपाईँहरूसँग कुराकानीलाई साथसाथै प्रतिभालाई पनि जोड्नेछौ। साथीहरू आउनु भयो भने पक्कै पनि यति बेला मिठो साङ्गीतिक आवाज फेरि पनि प्रस्तुत गर्छु, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: पुरानो गीत अनि एकदमै मिठो गीत प्रस्तुत गरेका थियौ। गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रम जुमका भेटमा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। यदि बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्कार, शुभ नाम?
1: म आरएल मगर दङ्गी शरण दुईबाट।
0: ओके, आरएल मगर आउनुभयो है, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु, बाँचेकै छ भन्नु पर्यो। अनि हजुरहरूलाई कस्तो छ?
0: एकदम हामी पनि सन्चै छौ। अनि के गर्दै हुनुहुन्छ हाम्रो आरएल मगरले?
1: म त सधैँ कार्यक्रम सुन्ने, गोठालो जाने, अब फोन लागेसम्म लगाउने, त्यही हो अब मेरो काम नै त्यस्तै हुन्छ भन्नु पर्यो।
0: एकदमै रेडियो सुन्नुहुन्छ, खुसी लाग्छ। आज के प्रतिभा सुन्न पाउँछौ हामीले?
1: म एउटा आधुनिक गीत सुनाउने प्रयास गर्छु है त।
0: आश्चर्य गर्नुहोस् है।
1: हजुर हजुर,

0: अह यति बेला आर्यल मगर हुनुहुन्थ्यो, अलिकति टेलिफोनमा डिस्टर्ब थियो, सो त्यो भएको भएर चाहिँ उहाँ गइसक्नु भएको छ। सो हजुरहरू पनि जोडिन सक्नुहुन्छ है। सो तपाईँलाई पनि मनपर्छ, यदि तपाईँहरू पनि आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने चाहिँ सो तपाईँहरू चाहिँ जोडिनुहोला। शून्य 82 5 TRC 54 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। सो यति बेला चाहिँ टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, स्वागत गरौँ। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, शुभ नाम?
1: बिरबहादुर बुढा तुलसीपुर तिमी बल्ले भन्ने ठाउँबाट।
0: बिरबहादुरजी आउनुभयो, सन्चै हुनुहुन्छ नि है?
1: हजुर, बात ठिकै छ भन्नु पर्यो।
0: के गर्दै हुनुहुन्छ बिरबहादुरजी?
1: के गर्ने, यस्तै बस्ने खाने,
0: बस्ने
1: कामकाज गर्ने है।
0: ओके, आफ्नो काम सँगसँगै हामीलाई पनि सुन्नुहुन्छ, खुसी लाग्छ। सो सधैँ सुन्नुहुन्छ या कहिले काहीँ? आज टेलिफोनमा फर्स्ट टाइम हो?
1: म त नियमित श्रोता हो नि।
0: ओके, लास्ट
1: चाहन्छु
0: है।
1: हजुर,
0: आज के प्रतिभा सुनाउनुहुन्छ?
1: प्रतिभा त त्यो जान्दिनँ त म त, त्यति गर्न सहभागी जनाउँ भनेर हो।
0: केही गीतहरू यताउति केही आउँदैन?
1: सुनाउनु पर्ने हो।
0: ओके, सुनाउनु न है गीत गजल मुक्तक भावना के आउँछ हजुरलाई?
1: अब त्यो नाम त थाहा पाउँदिन म, एउटा दुई लाइन गजल सुनाउँछु।
0: ओके, आश्चर्य गर्नुहोस्।
1: जिउँदो छँदा घोरालय मरेपछि दोषी, जिउँदो छँदा घोरालय मरेपछि दोषी, दोषी भन्ने भए आँखा तरेपछि, यति नै हो।
0: एकदमै छोटो मिठो प्रतिभा सुनाउनु भयो, हजुरलाई धन्यवाद दिन चाहन्छु। अब भने छुट्टिनुपर्छ, आफ्नो सङ्गसाथीलाई सम्झिनुहोस् है।
1: सङ्गसाथीलाई सम्झनु पर्दा अब मलाई चिन्ने बिरबहादुर बुढा मगर भन्ने चिन्ने नचिन्ने सबैलाई सम्झिँदै बिदा हुन्छु। हस् त, नमस्ते।
0: छुट्यौ, नमस्कार। सम्झिनु भएको थियो बिरबहादुर बुढा फन्दै हुनुहुन्थ्यो। सो अब पालो तपाईँको 82 5 TRC 54 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। सो मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँहरूको छ। सो तपाईँहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। यदि तपाईँलाई पनि आफ्नो प्रतिभा सुनाउन मनपर्छ, प्रतिभा सुनाउन चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्याएको कार्यक्रम हो, हजुरहरू चाहिँ जोडिन सक्नुहुनेछ। यति बेला मिठो साङ्गीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अहो एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम सुमका भेटमा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार।
1: मेरो रूपराज चौधरी।
0: रूपराज चौधरी लङ टाइम पछि आउनुभयो है।
1: हजुर सुन्न त सुनिरहन्छौँ। कहिले काम गर्ने मान्छे कहिले फुर्सद मिल्दैन त्यही भएर पनि
0: अलिक व्यस्त हुनुहुन्थ्यो है।
1: हजुर हजुर
0: सुन्छु हुनुहुन्छ नि।
1: हजुर
0: अघि नास्ता खानुभयो कि नै हाम्रो रूपराजले?
1: नास्ता यो काम गर्ने मान्छे बाह्र बजे खाना हो अब साँझै हो नास्ता।
0: ओके ठिक छ। आफ्नो पनि ख्याल गर्नु होला। ईश्वरको घाम हुन्छ साथसाथै घाम पनि गर्नु पर्यो। हामीलाई पनि सुन्नुहुन्छ खुसी लाग्छ। आज के सुनाउनुहुन्छ?
1: एउटा गीत सुनाउँछु।
0: आश्चर्य गर्नुहोस् है।
1: त्यति तयारी छैन त्यही पनि थोरै गुनाउँछु।

0: कल छुतिने बच्चा जुनी जुनी सयौं जुनी हुन्छ तिमी सँग नरफका चराले नरे गीत गाउँछ छातीभित्र मुटु पानी तिमीलाई बोलाउँछ सताएर नजाऊ तर ए माया तिम्रै लागि माई यो धरतीमा हजुर
1: कस्तो मिठो सुनिराखो लाग्ने गीत गाउनु भएको कि है हजुरलाई धेरै धेरै धन्यवाद है
0: हजुर हजुर
1: ओके अब छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्
0: हजुर सर्वप्रथम तपाईँलाई
1: धन्यवाद
0: फोन उठाएर साथ दिने हाम्रो प्रदीप सरलाई पनि मेरो साथीहरू हुनुहुन्छ जगत चौधरी कृष्ण चौधरी अघि नै आउनु भएको थियो आर्यन मगर उहाँलाई पनि सुनाउँदै बिताउनुहुन्छ
1: हजुर नमस्कार सम्झिनु भएको थियो रूपराज चौधरी फोनदेखि हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर सक्नु भएको छ अब पालो तपाईँको है 82.5 8059 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ हाम्रो फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.ump.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यसै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है तपाईँहरू पनि जोडिन सक्नुहुनेछ आफूलाई मन परेको प्रतिभा सुनाउन चाहनुहुन्छ भने गीत गजल मुक्त खुवावना सायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन पाउनुहुनेछ रेडियो कार्यक्रम सुमका भेटमा चाहिँ मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं नमस्कार फेरि सम्झिनु भयो है हजुरलाई धेरै धेरै धन्यवाद छ है हजुरको टेलिफोन मजाल गाडी स्टप थियो सुत्यो भएको भएर हजुरले चाहिँ गीत गाउँदै हुनुहुन्थ्यो सुरु गर्नुहोस् है
2: ए हुन्छ म अहिले अलिक फरक गीत गाउन प्रयास गर्छु
1: हजुर
2: जुनी खुट्टा लाइरमा आया।

0: हाँ धन्यवाद निशान से भी मीठे गीत का अनुभव होने छुट्टी पश आप साथी समझन है
1: हजुर सर्वप्रथम त हजुरलाई त्यसै टाइममा प्रदीप सर हुनुहुन्छ प्रदीप सरलाई रेडियो मध्यप्रसङ्गको होलीलाई अब साथीहरू भन्नुपर्दा चर्चिन होली भाइ राधा आचार्य रुद्रबहादुर सिंह जगत चौधरी जलगेर घरती रूपराज चौधरी भर्खरै आउनु भएको थियो त्यसै गरी अन्य सम्पूर्ण सबै नाम खोपेको स्वतन्त्र दाई हुनुहुन्छ उता सबै नाम खोपेको साथीहरूलाई पनि सँगै खोजिन्छ नमस्ते
0: सम्झिनु भएको थियो आर्यन मगर दङ्गी शरणबाट फोन्दै हुनुहुन्थ्यो सहकारी फोन कटेको थियो फेरि पनि सम्झिनु भएको थियो यो मिठो मायाको लागि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब नै तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ कार्यक्रमको लागि छुट्याएको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिता जनाएर आफूलाई मन परेको प्रतिभा सुनाउने सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: आया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्के रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा

0: 6.9 को शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: सीता के हो तिमीलाई गुम्सेर बसी छौ के हो नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो के कुरा गर्छु निन्ने हाम्रै घुराइमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी दुचे खोरहाइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848423572
5: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराहीदाङमा आउँदै हुनुहुन्छ
6: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
5: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
6: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
5: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
6: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
7: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
8: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847728913 र 9805912871
9: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: नेपाली जुत्ता घर
11: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
10: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट
11: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
10: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही डाङ
11: सम्पर्क मोबाइल नम्बर 9857771546
12: मध्यपश्चिम जाङ च्याक यति बेला बेलुकीको 5 बजेको छ

0: नमस्ते दया बाबुजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु चाहिँ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौं।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, खोराही दाङ,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477927979
8: र 98578336689।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: now it like pro rashi thapa from two and four sayats ma hamro patro
1: nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-585-734 र 082-585-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाटी नाम दर्ता सकने
3: संपर्क सुवर्ण मेडिकल हल वराही 14 आर्मी रोड संपर्क फोन नंबर 082-561-6094 संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944
20: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आंखा में रोग अरु थुप्रे समस्या तर समाधान पशुपति आई केयर सेंटर में विज्ञ आंखा का डाक्टर संगे आंखा चेक करने अत्याधुनिक उपकरण हम आंखा सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध छ अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेंटर ले तपाईको आंखा को रक्षा करने पशुपति आई केयर सेंटर कपासी दान संपर्क नंबर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
16: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
21: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाई लाग्ने
16: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
21: यौन उत्तेजना नहुने
16: काँप्ने बेहोश हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
21: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
16: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
22: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार समय बिहान 11 बजेदेखि
21: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98189-08
23: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
24: शान्त तथा पारिवारिक वातावरण भएको
23: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
24: तिहार सुसारको राम्रो व्यवस्था भएको
23: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
24: घरको जस्तै माया पाउने
21: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
25: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
21: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183
26: खुसीको खबर
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
28: होइन कसलाई के भयो
29: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
28: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
29: ल एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
28: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
29: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-592-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
8: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001। अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
29: यदि तपाईलाई शरीर चिलाउने दाग दुबी पुरानो घाउ डन्डीफोर चाया पोतो कपाल झर्ने समस्या सोरायसिस एलर्जी तथा फंगल संक्रमण महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
4: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल।

0: त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, कृषि स्वास्थ्य र उद्योगलाई प्राथमिकता।
1: लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा पत्रकारहरूको धरना, संचार क्षेत्र संरक्षण प्रवर्धन र शुद्धिकरणमा प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाई।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाका सम्पूर्ण सेवा पूर्ण रूपमा खुल्यो, एसईईको ग्रेड वृद्धि परीक्षा आजदेखि शुरू।
1: र दाङ देउखुरी होटल व्यवसाय समितिको रैथाने खाना प्रवर्धनका लागि एक दिने खाना महोत्सव, नेवारी, थकाली, मगर, थारू जातिका रैथाने खानाहरूको प्रदर्शनी गरिने।
0: अब खबर विस्तारमा।

0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रदेश सभामा पेश भएको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले लुम्बिनी प्रदेशमा मदिरा र सुर्ती जन्ने बाहेकका उद्योग दर्ताका लागि कुनै पनि शुल्क नलाग्ने भएको मितवेयी सरकार र सुशासनका क्षेत्रमा काम गर्न मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने र कर्मचारी समायोजन गर्ने कुरालाई पनि बजेटले प्रमुखताका साथ उठाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले कृषि उद्योग पर्यटन स्वास्थ्य क्षेत्रलाई बजेटले समेटेको छ।
1: यस बारेमा थप जानकारी दिन सहकर्मी अमर क्षितिज भण्डारी प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अमरजी, लुम्बिनी प्रदेशको बजेट सम्बन्धी जानकारी के छ अहिले?
2: लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट अहिले प्रस्तुत भइराखेको छ। 5 प्रस्तुत हुने बजेट केही ढिला गरेर 5:30 प्रस्तुत भएको थियो र अहिले आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरिराख्नु भएको छ। अहिलेसम्म सरसर्ती हेर्दाखेरि बजेटले चाहिँ कृषिलाई उद्योगलाई अलिकति प्राथमिकता दिएको जस्तो देखिन्छ। स्वदेशमै उद्यम गर्न चाहनेहरूलाई चाहिँ स्टार्टअप पर्दा सहुलियतमा दिने र ब्याज अनुदान दिने भन्ने कुराहरूलाई अगाडि सारेको छ। त्यसै गरेर डिजिटल लुम्बिनीको नारालाई अगाडि सारेको छ भने मुख्य गरेर मन्त्रालयको संख्या घटाउने र मितवेयी सरकार बनाउने उद्देश्यले चाहिँ अहिले 12 मन्त्रालय थियो, ती 12 मन्त्रालयलाई घटाएर 8 ल्याउने यो निर्णय चाहिँ साउन 1 गतेदेखि नै कार्यान्वयन गर्ने, आगामी साउन 1 गतेदेखि नै कार्यान्वयन गर्ने भनेर बजेटमा नै समावेश गरिएको छ। त्यसै गरेर स्वास्थ्यका क्षेत्रमा मातृ तथा शिशु मृत्यु दर घटाउने कुरा, प्रदेशको आर्थिक वृद्धि दर बढाउने कुराहरूलाई चाहिँ यसले अगाडि सारेको देखिन्छ र कृषिलाई चाहिँ अलिकति प्राथमिकता दिएको जस्तो देखिन्छ बजेटले। कृषि क्षेत्रलाई चाहिँ 20,000 कृषकका कोठमै पुगेर उनीहरूका चाहिँ कुरा सुन्ने लगायतका कुराहरू समेटिएको छ। त्यसै गरेर माटो जाँच गर्ने कुरा, पशुलाई खोप लगाउने कुराहरूलाई पनि यो बजेटले प्राथमिकता दिएको छ। त्यसै गरेर चाहिँ यसले उद्योग दर्ता लुम्बिनी प्रदेशमा उद्योगको क्षेत्रमा चाहिँ अलिकति आर्थिक गतिविधिहरू चलायमान गर्नका लागि बाहिरबाट चाहिँ उद्योगी व्यवसायहरूलाई चाहिँ आकर्षित गर्नका लागि उद्योग दर्तामा निशुल्क गर्ने भनेर भनेको छ। त्यो भनेको मदिरा र सुर्तीजन्य बाहेकका उद्योगहरूलाई हो। मदिरा र सुर्तीजन्य उद्योगहरूलाई चाहिँ निश्चित मापदण्ड राखेर त्यसले शुल्क लिनेछ भने त्यस बाहेकका उद्योग जुन कुनै उद्योग दर्ता गर्दाखेरि पनि कुनै पनि शुल्क नलाग्ने भनेर बजेटमा त्यो कुराहरू समेटिएको छ। उद्योग पर्यटनका क्षेत्रमा चाहिँ 1,44 करोड बजेट विनियोजन भएको छ। त्यसै गरेर खेलकुदलाई चाहिँ 38 करोड रुपियाँ बजेट छुट्याइएको छ भने वन तथा वातावरणका लागि चाहिँ 1,12 करोड रुपियाँ बजेट विनियोजन भएको छ र अहिले पनि धनेन्द्र कार्की आर्थिक मामिला मन्त्रीले बजेट प्रस्तुत गरिराख्नु भएको छ। शान्तजी,
1: अब यस पटकको बजेटको आकार कस्तो देखिन्छ?
2: यहाँले भने जस्तै चालु आर्थिक वर्षमा यो अहिले भइराखेको आर्थिक वर्षमा चाहिँ 38 अर्ब बढीको बजेट आएको थियो। अहिले स्रोतको सीमितता र राजस्व संकलनमा उल्लेख्य प्रगति हुन नसक्ने भए पछाडि चाहिँ त्यसको आकार अलिकति घट्छ कि भनेर सबैले अनुमान गरिराखेका छन्। यद्यपि अबको केही छिनमै आर्थिक मामिला मन्त्रीले यो विवरण बाहिर ल्याउनुहुनेछ, पुँजीगततर्फ कति हुने र चालु खर्चतर्फ कति रहने भन्ने कुरा। तर यसो मोटामोटी हामीले अनुमान गर्दा र प्रदेश सभा सदस्यहरू मन्त्रीहरूका कुरा सुन्दाखेरि झण्डै झण्डै 36-37 अर्बको हाराहारीमा बजेट आउने अनुमान गरिएको छ। हरेक वर्ष लुम्बिनी प्रदेश सरकारले अलिकति घाटाको बजेट ल्याइराखेको थियो। त्यो घाटाको बजेटलाई चाहिँ यसपालि निरन्तरता नदिने, आफ्नो वास्तविक अवस्था कति हो, राजस्व संकलनको अवस्था के हो, संघ सरकारले प्रदेश सरकारलाई प्रदान गर्ने समानीकरण विशेष र सशस्त्र अनुदानका कुराहरू चाहिँ के कति हुन् त्यसलाई चाहिँ एक्चुअल गरेर र आन्तरिक राजस्व चाहिँ प्रदेश सरकारले कति उठाउन सक्छ, त्यसै गरेर स्थानीय तहसँगको राजस्व बाँडफाँडको अवस्था के हुने, यी सबैलाई अनुमान गरेर वास्तविक बजेट बनाउने भन्ने कुरा छ। अर्कोतर्फ फेरि प्रदेश सरकारले यस अगाडि सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न पनि बाँकी नै छ। त्यो भुक्तानीलाई पनि यस वर्षको प्रदेश सरकारको बजेटले समेटेको छ। केही बहुवर्षीय आयोजनाहरू छन्, ती बहुवर्षीय आयोजनाहरूका लागि पनि ठूलो पैसा खर्च हुँदैछ। झन्डै 4 अर्ब रुपियाँ चाहिँ आर्थिक मामिला मन्त्रीले यसमा छुट्याउनु भएको छ। भौतिक पूर्वाधार को क्षेत्र में 10 अरब रुपया बजेट विनियोजन भएको छ भने अहिले हेर्दाखेरि चाहिँ सरस्वती अहिलेसम्मका गतिविधिलाई हेर्दाखेरि प्रदेश सरकारले आफ्नो वास्तविक अवस्था के हो त्यसलाई चाहिँ आधार मानेर बजेट प्रस्तुत गरिराखेको छ र भोलिका दिनमा यो बजेटलाई कार्यान्वयनको पाटोमा चाहिँ सरकारले कसरी लैजान्छ भन्ने कुरा चाहिँ अझै त्यसका लागि हेर्न बाँकी छ। शान्तजी
1: हस् छुटिन्छौ अहिलेलाई चाहिँ। उहाँ हुनुहुन्थ्यो सहकर्मी अमर छेत्रीस भण्डारी। यो बजेटको बारेमा चाहिँ हामीले कुराकानी गरेका थियौं।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संचार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण प्रबन्धन र शुद्धिकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले संचार माध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धरना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उहाँले पत्रकारहरूको जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण भयो बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले मीडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ़ने उल्लेख गर्दै सही र गलत विषयबारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका संचार क्षेत्रले निर्वाह गरिरहेको बताउनुभयो। उहाँले संघीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी संचार माध्यमहरू समस्यामा परेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने व्यवस्था व्यावहारिक नभएको बताउनुभयो। भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी लगायतले संचार क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक संकटका विषयमा धारणा राख्नु भएको थियो। कार्यक्रमको सहअधिकरण महासंघका प्रदेश महासचिव पाण्डव प्रसाद शर्माले गर्नुभएको थियो।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सुचारू भएका छन्। प्रतिष्ठानको अस्पताल प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डको परिमार्जित व्यवस्था अनुसार सेवा पुनः शुरू भएको जानकारी दिएको हो। स्वास्थ्य बीमा बोर्डले जारी गरेको सुविधा थैली तेस्रो संशोधन 2083 बमोजिमका परिमार्जित विवरण तथा नयाँ दर रेटहरू प्रतिष्ठानको मिडा सफ्टवेयरमा अध्यावधिक भइसकेकोले रोकिएका सेवाहरू सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ। अध्यावधिक तयारी पूरा भएसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूले बीमा सुविधा मार्फत साबिक बमोजिमकै सेवाहरू प्राप्त गर्न सक्नेछन्। यसअघि सफ्टवेयरमा दर रेट व्यवस्थापन गर्ने कार्यका कारण बीमा सेवा प्रभावित भएको थियो। नयाँ व्यवस्था लागू भएसँगै दाङ र आसपासका क्षेत्रका विभिन्न विपन्न तथा आम सर्वसाधारण नागरिकलाई स्वास्थ्य उपचारमा ठूलो राहत पुग्ने विश्वास लिएको छ।
0: एसईई ग्रेड वृद्धि परीक्षा आजदेखि शुरू भएको छ। दाङमा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा 386 जना छात्र र 467 जना गरी छात्र गरी 853 जनाले ग्रेड वृद्धि परीक्षा दिएको शिक्षा समन्वय एकाई दाङका सूचना अधिकारी तिलकराम बन्जारीले जानकारी दिनुभएको छ। सूचना अधिकारी बन्जारीका अनुसार दाङ जिल्लामा ग्रेड वृद्धि परीक्षाका लागि 367 जना साधारणतर्फ र 183 जना प्राविधिक धारतर्फ गरी 4150 जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागि फारम भरेका थिए। 2082 एसईई परीक्षाको वैशाख 29 गते प्रकाशित नतिजा अनुसार दाङमा 4485 विद्यार्थी एनजी अर्थात नन ग्रेड भएका थिए। एनजी अर्थात नन ग्रेड भएका 335 जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी नभएको पनि शिक्षा समन्वय एकाई दाङले जनाएको छ। दाङमा 6 परीक्षा केन्द्रबाट विद्यार्थीहरूले ग्रेड वृद्धि परीक्षा दिँदैछन्। आज असार 1 गतेदेखि शुरू भएको ग्रेड वृद्धि परीक्षा असार 9 गतेसम्म सञ्चालन हुनेछ।
1: दाङदेवखोरी होटल व्यवसायी समितिले रैथानी खाना प्रवर्धनका लागि एक दिने खाना महोत्सव गर्ने भएको छ। समितिको 32 स्थापना दिवसका अवसरमा एक दिने खाना महोत्सव गर्न लागि हो। असार 3 गते घोराईको कर्मचारी मिलन केन्द्रमा हुने महोत्सवमा नेवारी थकाली मगर थारू जातिका रैथानी खानाहरूको प्रदर्शनी गरिने कार्यक्रम रहेको आयोजक दाङ देउखोरी होटल व्यवसाय समितिका अध्यक्ष ईश्वर बुढाले जानकारी दिनुभयो। समितिले आज घोराईमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने र उद्योग व्यवसायको प्रवर्धन गर्नका लागि महोत्सव गर्न लागिएको समितिले जानकारी दिएको छ। दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जात जाति र उनीहरूको संस्कार संस्कृतिसँग जोड़िएका विभिन्न रैथाने महोत्सवमा राखिने र अवलोकनकर्ताहरूलाई त्यसको स्वाद चखाउने कार्यक्रम पनि रहेको छ। रैथानी खाना महोत्सवमा विभिन्न जात जाति सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
0: गढवा गाउँपालिकामा उद्यमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराई दाङका प्रमुख सुदर्शन शर्माको अध्यक्षता तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। घरेलु तथा साना उद्योग कार्यालय घोराई दाङको आयोजना तथा गढवा उद्योग वाणिज्य संघको समन्वयमा आज गढवा उद्योग वाणिज्य संघको सभाहलमा उद्यमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रक्रिया सम्बन्धी अभिमुखी कार्यक्रम सम्पन्न भएको हो। व्यावसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रक्रिया सम्बन्धी र वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले व्यावसायिकहरूको हक हितका लागि व्यवसाय सञ्चालनकर्तालाई व्यवसाय पूर्व यस प्रकारको कार्यक्रमले सही दिशा निर्देशन गर्ने बताउनुभयो। साथै वित्तीय साक्षरता बिनाको व्यवसाय जोखिमपूर्ण रहेकाले व्यवसायहरूले वित्तीय साक्षरता सम्बन्धी ज्ञान आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय घोराई दाङका उद्यम सहजकर्ता अनिल चौधरीले उद्यमीहरूलाई व्यावसायिक योजना तयारीका विभिन्न चरणहरूको बारेमा प्रशिक्षण गर्नुभएको थियो भने कुमारी बैंक लिमिटेडका सरोज बस्नेतले वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण जानकारीको बारेमा सहजीकरण गर्नुभएको थियो।
1: दाङको घोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवर खोलामा निर्माणाधीन 4 लेन पुलको ठेक्का अवधि सकिँदा आधा काम सकिएको छ। 3 वर्षमा पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको पुल निर्माण व्यवसायको ढिला सुस्तीका कारण 3 वर्षमा मुस्किलले 55% मात्र काम भएको हो। घोराई उपमहानगरपालिका 16 स्थित सेवर खोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौड़ाईको पुल निर्माणका लागि 2080 जेठ 30 गते एमएस रायमाझी कन्स्ट्रक्सन जेबी काठमाण्डुसँग 23,22,43,300 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर रामकिशन चौधरीले सम्झौता अनुसार 2083 जेठ 28 गते भित्र पुल निर्माणको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब 55% काम भएको जानकारी दिनुभयो। समयमै काम सम्पन्न गर्न पटक पटक ठेकेदारलाई ताकेता गरिएको भए पनि काममा ढिलाइ गर्दा समयमा पुल निर्माण हुन नसकेको इन्जिनियर चौधरीको भनाइ छ। उहाँका अनुसार सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माणको काम गर्न नसकेपछि चैत मसान्तसम्म म्याद थपका लागि फाइल तयार गरेर पुल विभागमा पठाइएको छ।
0: बंगलाचुली गाउँपालिका वडा नम्बर 3 रहेको महेन्द्र नमूना माध्यमिक विद्यालय सिरबारीमा जुनियर डिभिजन राष्ट्रिय सेवा दल एनसीसीको 100 दिने तालिम शुरू भएको छ। नयाँ युवाहरूमा अनुशासन सिकाउने, राष्ट्रिय एकताको भावना जागृत गराउने तथा विपद व्यवस्थापनका क्रममा उद्धार कार्य र राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो। ज्वाला दलगण घोराहीद्वारा सञ्चालित उक्त तालिममा 30 जना विद्यार्थीको सहभागिता रहेको छ। तालिम अवधिभर सहभागीहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास तथा आत्मसुरक्षा सम्बन्धी विभिन्न सिप र ज्ञान प्रदान गरिने ज्वाला दलगण घोराईका सेनानी दिनेश भण्डारीले जानकारी दिनुभयो। साथै विपद व्यवस्थापन सम्बन्धी व्यावहारिक प्रशिक्षण समेत दिइने र भविष्यमा विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। तालिमले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सो अवसरमा बंगलासुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन वडा नम्बर 3 का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराम विश्वकर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाग्येश्वर घरती, विद्यालयका प्रधानाध्यापक तिलक ओली लगायत विद्यालयका शिक्षक व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिया पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ़ बनाउने महत्वपूर्ण सन्देश दिएको बताउनु भएको छ। भूमिया पर्व 2083 अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरण प्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गर्नुभएको हो। उहाँले विशेष गरी रोल्पा, दाङ प्युठान तथा रूकुम पूर्वी भाग लगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूमिया पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ़ बनाउने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबूत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो। बीसीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80 डलर 89 सेन्टमा पुगेको छ। विशेषज्ञहरूका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्त अस्थिर रहने अनुमान गरिएको छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हमरुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो, जहाँबाट विश्वको झण्डै 20% कच्चा तेल तथा एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषक एन्ड्रयू लिपोका अनुसार यो मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्छ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल करिब 70 डलरबाट बढ़ेर करिब 120 डलरसम्म पुगेको थियो। मध्य पूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसियाली फ्रेन्चाइज फेन्सिङ च्याम्पियनशीपमा सहभागी हुन 16 खेलाड़ी सहित 19 सदस्यीय टोली भारतको दिल्ली जाने भएको छ। जून 18-देखि 24 तारीकसम्म हुने प्रतियोगितामा नेपाली खेलाड़ीले फोयल र ईपी प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठले जानकारी दिनुभयो। फोयलको पुरूषमा ज्ञानेन्द्र तिमिलसिन्हा, अनुप भण्डारी, बुद्धिष्ट बहादुर लामा र भुवन मल्लिक तथा महिलामा अनिता अधिकारी, मनिषा श्रेष्ठ, उर्मिला माझी र सोफिया चन्दले प्रतिस्पर्धा गर्नुहुनेछ। ईपीको पुरूषमा सोयबमान श्रेष्ठ, जंग गिरी, प्रशान्त तामाङ र सुकिराम तामाङ तथा महिला अनिता कार्की, माया चौधरी, पूजन कुमारी कुमाल र कृपा गुरूङले खेल्नुहुनेछ। मुख्य प्रशिक्षकमा ओमकार सिंह, प्रशिक्षकमा राजेन्द्र गजुरेल र व्यवस्थापकमा अलिसा अधिकारी हुनुहुन्छ। सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा हासिल गरेको उपलब्धिलाई मध्यनजर गरी खेलाड़ी छनौट गरिएको महासचिव श्रेष्ठले बताउनुभयो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता लगायतले विदाई गर्नुभयो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 49% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजाले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, कृषि स्वास्थ्य र उद्योगलाई प्राथमिकता।
1: लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा पत्रकारहरूको धरना, संचार क्षेत्र संरक्षण प्रवर्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाई।
0: राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सम्पूर्ण सेवाहरू पूर्ण रूपमा खुल्यो, एसईईको ग्रेड वृद्धि परीक्षा आजदेखि शुरू।
1: र दाङ देउखोरी होटेल व्यवसाय समितिको रैठान्य खाना प्रवर्धनका लागि एक दिने खाना महोत्सव, नेवारी थकाली मगर थारू जातिका रैठान्य खानाहरूको प्रदर्शनी गरिने।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डागी तथा श्रोतालाई पनि धन्यवाद दिँदै
0: म देवा भुसाल
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु।
5: लाली बजार, मिज्जू,
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
8: के टेन्सन लिएर
9: हामी जन्मदात नै सिकारी हुँ, सिकारी
10: पुरै डायलेक्ट मलाई चाहियो।
1: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, Judge W. Bush, hello, hello, hello.
1: यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई? घुम्सेर बसी छु।
11: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
10: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
14: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
14: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
15: छालामा दागहरू आउने, कपाल झर्ने,
14: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
14: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
14: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
14: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
14: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
14: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
14: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदयघात मुटु रोग भएमा
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916770।
14: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
13: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: कार्यक्रमहरू
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
15: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
16: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
17: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684, 98512-32328
13: र 98578-37255।
18: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ। यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org पनि तपाईँ संसारभर जुनसुकै ठाउँमा रहेर पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा प्रदीप अधिकारीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आज हामीले कार्यक्रममा निम्ति आएका छौं नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष हुनुहुन्छ खलु प्रसाद पुनसँग कार्यक्रममा कुराकानी गर्नेछौ। खास गरेर आजबाट भूमि पर्व पनि शुरू भएको छ। हामी खास गरेर भूमि पर्वको महत्व, यसको धार्मिक परम्परा र यसलाई कसरी मनाइन्छ लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा सर स्वागत छ यहाँलाई।
1: धन्यवाद, नमस्कार, सबैलाई भूमि पर्वको शुभकामना।
0: सबैभन्दा पहिले यो भूमि पर्वको धार्मिक तथा पौराणिक महत्व के छ?
1: भूमि पुज्नु खास गरी भूमि देवतालाई खुशी बनाउनु हो। भूमि देवता खुशी भएपछि समाजमा अनिष्ट हुँदैन, रोग व्याधि लाग्दैन, दैवी प्रकोप हुँदैन, भोकमारी पर्दैन र अन्न बाली राम्रोसँग उत्पादन हुन्छ, जनधनको क्षति हुँदैन भन्ने पौराणिक भनाइ छ। त्यसकारण भूमि देवतालाई खुशी बनाउनको लागि हामी परम्परागतदेखि पुज्दै आएका छौं, पुज्छौं।
0: खास गरेर यो भूमि पर्व जुन आजदेखि यहाँहरूले 5 दिन अथवा कोहीले 7 दिन पनि यो मनाउने नाचगान गर्ने कुरा यहाँले अगाडि हामीलाई जानकारी गराउनु भएको थियो। यो अवधिमा आजदेखि अब 5-7 गतेसम्म के कस्ता कार्यक्रम हुन्छन् त्यहाँ?
1: कसैले चाहिँ एक दिन पूजा गरेर 1 गतेको दिन नै समापन गर्नुहुन्छ, कसैले 3 गतेसम्म 3 दिन नाचेर समापन गर्नुहुन्छ, कसैले 5 दिनसम्म नाचेर समापन गर्नुहुन्छ भने कसैले 7 दिनसम्म पनि लैजानुहुन्छ। हरेक दिन यो नाचको चाला हुन्छ, 22 चालको हुन्छ र हरेक दिन यही भूमि नाचो नै हुन्छ र यसमा चाहिँ नाचेर आत्मैदेखि खुशी हुनको लागि हामी भूमि देवतालाई पूजा गरेका छौं। अब हाम्रो भलो हुन्छ, हामीले कुनै किसिमको अप्ठ्यारा बाधा बेहोर्न हुँदैन भनेर खुसियालीको रूपमा सँगसँगै नयाँ वर्ष चेन्ज हुने पनि हो। यो खास गरी हाम्रो परम्परा अनुसार यही बेलामा चाहिँ वन फुकाउने, वन बार्ने, कटुवाले जिम्मालहरू चेन्ज हुने पनि हो यो, त्यसकारण खुसियालीका साथ नाचिन्छ।
0: अब अहिले अब निकै आजदेखि दाङ जिल्ला एकदमै उल्लासमय बनेको हुन्छ भूमि पर्वका कारण। पछिल्लो समय अन्य समुदायका नागरिकहरू पनि यसमा मगर ड्रेस लगाएर सहभागिता भएको, त्यो नाचगान गरेको देखिन्छ, कस्तो पाउनुहुन्छ यहाँहरूले?
1: हजुर, हो, यो चाहिँ जुन ठाउँमा पहिले भूमि नाचिन्थ्यो रोल्पा रूकुम लगायतका ठाउँहरूमा त्यहाँ मगरहरू मात्रै नभएर अन्य जाति समुदायका व्यक्तिहरू पनि यो नाचमा शरीक हुने, नाच्ने गर्नुहुन्छ र अझै पनि उहाँहरूलाई अझ धेरै नाचको चालको ज्ञान छ, उहाँहरू नाच्न सक्नुहुन्छ र अहिले पछिल्लो स्थितिमा पनि हामी जहाँ जहाँ भूमि नाच्छौं उहाँहरू चाहिँ बुढापाकाहरू, उहाँसँग कला छ, सिप छ, जान्नु भएको छ, उहाँ चाहिँ लाइनबद्ध भएर नाचोमा आउनुहुन्छ र पछिल्लो पटक नयाँ पिढीहरू चाहिँ एकदमै यो पर्व, यो नाचप्रति आकर्षित हुनुभएको छ। मगर समुदायका भाइ बहिनीहरू मात्रै नभएर अन्य जाति समुदायका युवाहरू पनि यो नाचप्रति एकदमै आकर्षित, एकदमै उहाँहरू चाहिँ खुलेर आउनुभएको छ। मगर ड्रेस लगाएर उहाँहरू चाहिँ आजभोलि चाहिँ यो मगर ड्रेस किन्नेको भिडियो पनि छ र उहाँहरू मगर ड्रेस लगाएर भूमि नाचमा लामबद्ध भएर आउनु भएको छ र भावना साथसाथ एक अर्कामा चाहिँ एकदम माया साथसाथ भइरहेको छ।
0: अब यसमा यो पर्वमा गीतहरू कस्तो गाइन्छ र नाचहरू के के हुन्छन्?
1: यो नाचो हेर्दा उस्तै उस्तै लाग्ने तर के हुँदो रहेछ भने अलिकति हातको घुमाउने शैली फरक, खुट्टाको चाहिँ टेक्ने शैली फरक, अलिअलि फरक हुँदो रहेछ, बाहिरबाट हेर्दा त्यति थाहा पाइँदैन तर नाच्न स्वयं नाच्न लाग्यो भने बल्ल थाहा पाइन्छ यो चाला फरक अर्को चाला फरक भन्ने र यसमा विभिन्न गीतहरू पनि हुन्छन् यो खास गरी अझ दोहोरीको रूपमा पनि यसलाई गीत गाएर यसमा गीत गाएर चाहिँ नाचिन्छ तर गीत चाहिँ अहिले त्यति अलि गीतको चाहिँ विकास हुन सकेको छैन हाम्रा अग्रज पुराना व्यक्तिहरूसँग मात्रै यो गीतको ज्ञान छ यो गीत पनि नयाँ पुस्ताले सिक्न जरुरी छ
0: अब यहाँले जुन जानकारी गराउनु भयो नयाँ पुस्तालाई अलिकति अवगत नभएको यसमा अब पुस्तान्तरणका लागि यहाँहरूबाट त्यस्ता केही कार्यक्रमहरू अथवा केही सिकाइप्रति केही आवश्यक देख्नुहुन्छ अथवा गर्दै आउनुभएको छ
1: यो एकदमै आवश्यक छ नयाँ पुस्तालाई पुस्तान्तरण गर्नको लागि हामीले 2079 साल असारको 1 गतेदेखि 5 गतेसम्म दाङ जिल्लामा नेपाल महासंघ को दाङ जिल्ला अध्यक्ष म हुँदाखेरि हाम्रो लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीज्यू हुँदाखेरि मुख्यमन्त्री कार्यालयबाट हामीलाई 5 लाख रुपियाँ बजेट प्रदान भएको थियो र त्यो बजेट अनुसार हामीले भव्य रूपमा घोराईमा एकदमै राम्रोसँग भूमि नाच सम्पन्न गर्यौं र त्यो नाचले साना साना भाइ बहिनीहरूलाई यति उत्साहित बनायो कि साना साना 8-10 वर्षदेखिका भाइ बहिनीहरू पनि त्यो कार्यक्रमले गर्दाखेरि ड्रेस लगाएर नाचमा लामबद्ध भएर आउनुहुन्छ र यदि बजेटको व्यवस्था सरकारी स्तरबाट भयो भने यो नाचलाई यो भूमि पर्वलाई यो संस्कारलाई बचाउनु पर्ने विकास गर्नुपर्ने अति आवश्यक छ
0: अब यहाँहरूले जुन प्रदेश नेपाल मगर संघ लुम्बिनी प्रदेशको आयोजनामा राप्ती गाउँपालिका 3 मा पनि कार्यक्रम आजदेखि शुरू गर्नु भएको छ यसमा आर्थिक सहयोग कतिबाट प्राप्त गर्नुभयो कि यही तपाईँहरूको संस्थाबाट आफ्नो व्यक्तिगत हो
1: यसमा चाहिँ आर्थिक सहयोगको लागि हामी लुम्बिनी प्रदेश मान्य मुख्यमन्त्री ज्यू कहाँ पनि हामी यो निवेदन लगाएर गएका थियौं 29 गते उहाँले चाहिँ यो पर्यटन मन्त्रालय अन्तर्गत भएको हुनाले पर्यटन मन्त्री ज्यूसँग यो कुरा राख्नुस् भन्नुभयो हामीले तुरन्तै पर्यटन मन्त्री ज्यूलाई पनि भेटेर यो विषयमा चाहिँ निवेदन दिएका थियौं तर यसको चाहिँ सुनवाई भएन हामी अर्को पटक पनि सम्पर्क त गर्यौं यो विषयमा के छ प्रदेशबाट हुने थोरै भए पनि कुलप्रसाद केसीज्यूको पालोमा दिएको 5 लाख जस्ती नभए पनि थोरै पनि के कति सकिन्छ हामीलाई सहयोग दिनु पर्यो भन्ने गरी हामी फेरि पनि पुगेका थियौं जानकारी लिनको लागि तर यसपालि चाहिँ नहुने भयो भनेर हामी खाली हात फर्क्यौं र यो कार्यक्रम सञ्चालन गर्नको लागि हामीले आफै गोजीबाट र अलिअलि समुदायबाट उठाएर यसलाई सम्पन्न गर्ने सोच बनाएका छौं
0: अब जस्तो लुम्बिनी प्रदेश सरकारले यहाँहरूले 5 गते अथवा 7 गतेसम्म यो कार्यक्रम सञ्चालन हुन्छ भूमि पर्वको अवसरमा लुम्बिनी प्रदेशले आज मात्रै असार 1 गते मात्रै बिदा दियो यो पर्याप्त देख्नुहुन्छ यहाँहरूले
1: यो पर्याप्त छैन हाम्रो लागि हामीले विगत 4 वर्षदेखि भूमि पर्वमा 1 गते मात्रै भए पनि सार्वजनिक बिदा दिनुपर्छ यो लुम्बिनी प्रदेशमा भनेर हामी प्रदेश सरकारसँग वर्षै पछि हामी माग लगेर जान्छौं निवेदन लगेर जान्छौं तर गत वर्षबाट के लागू भयो भन्दा दाङ प्युठान रोल्पा रुकुममा असार 1 गते मगर समुदाय भूमि पुज्नेहरूको लागि मात्रै बिदा भनिएको छ त्यो अपर्याप्त छ त्यसमा हाम्रो चित्त बुझाइ छैन हामी चाहिँ प्रदेशैभरि 1 गते असार 1 गते सार्वजनिक बिदा दिनुपर्छ मगरलाई मात्रै होइन सबैले यो पर्व मनाउने सबैको साझा पर्व जस्तै भएको छ त्यसकारण सार्वजनिक बिदा नै हुनुपर्छ भन्ने माग राख्दछौ
0: जुन यहाँहरूले यसअघि पनि बिदा अलि धेरै चाहिन्छ भन्ने त्यस्तो के जानकारी गराउनु भएको थियो यहाँहरूको पर्वको बारेमा
1: जानकारी गरायौं हामीले यही पत्र हामी माननीय अहिलेका मुख्यमन्त्रीलाई पनि जानकारी दिएका थियौं तर उताबाट र के जानकारी आयो भने हामी आन्तरिक मामिला मन्त्रालयमा पनि पुगेका थियौं के उहाँबाट जानकारी आयो भने यो हामी चैत भन्दा लगभग चैतसम्म हामीले क्यालेण्डर बनाइसक्छौ त्योभन्दा अघि आउनुपर्ने हो निवेदन त्योभन्दा अघि आएको भए छलफल हुन्थ्यो अब चाहिँ नयाँ क्यालेण्डर आइसक्यो हुँदैन भन्नुभएको छ तर आकस्मिक रूपमा भए पनि यो वर्ष 1 गतेको दिन सार्वजनिक बिदा यो प्रदेशभरि गरिदिएको भए हामी अत्यन्तै आभारी हुनेथ्यौं यसमा हाम्रो चित्त दुखाइ छ
0: लुम्बिनी प्रदेशको चारवटा जिल्लामा मात्रै अहिले विदा दिएको छ एक गते। अब आगामी वर्षहरूमा अन्य जिल्लालाई पनि विदा दिए अझ राम्रो हुन्थ्यो। अन्य जिल्लामा पनि मगर समुदायहरू हुनुहुन्छ होला?
1: एकदमै, अन्य जिल्लामा पनि मगर समुदायहरू हुनुहुन्छ, अन्य जिल्लाहरूमा पनि भूमि पर्व मनाउनुहुन्छ। त्यसकारण हाम्रा भाइ बहिनीहरू, विद्यार्थीहरू, कर्मचारीहरूलाई पनि यो पर्व मनाउन अधिकार छ। त्यसकारण हामीले सार्वजनिक विदा जसरी पनि दिनुपर्छ भन्ने फेरि पनि हामी माग गर्दछौं। यो देशमा कुकुरको नाममा विदा दिइन्छ, कागको नाममा विदा दिइन्छ, तर हामी प्रापूर्वकालदेखि यो ठाउँमा मनाइरहेका यो प्रदेशमा अझ हाम्रो जनसंख्या धेरै जनसंख्या भएको समुदायले मनाउने पर्वमा एक दिन पनि विदा नदिनु यो दुःखद हो।
0: अब यहाँले भूमि पर्वको अवसरमा विभिन्न कामहरू, नयाँ कामहरू पनि गर्ने अगाडि भन्नुभएको थियो, खास गरेर के हुन्छ यसमा?
1: यो पर्वमा अनेक किसिमका ठाउँहरूमा भूमि नाद्दा, भूमि पूजा गर्दा उहाँहरूको चाहिँ आफ्नै उद्देश्य होला, तर नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिको आयोजना र नेपाल मगर संघ राप्ती गाउँपालिका समितिको सह आयोजनामा हामी संयुक्त रूपमा यो कार्यक्रम यहाँ गर्दैछौं। हामीले चाहिँ यहाँ तीनवटा उद्देश्य लिएका छौं। एउटा उद्देश्य भनेको भूमि पर्वको बारेमा देउखेरीवासी लगायत यो लुम्बिनी प्रदेशभरिलाई जानकारी गराउने र भूमिमय बनाउने उद्देश्य राखेका छौं र भूमि पर्वको महत्व बारे, महत्वको विषयमा हामी बुझाउने गरी तयारी गरेका छौं, जुन यहीँ आएर फिल्डमा आएपछि प्रत्यक्ष बुझ्न र जान्न पाइन्छ भने। दोस्रो चाहिँ मगरहरूको संस्कारको बारेमा, संस्कृतिको बारेमा मगरहरूसँग छलफल, अन्तर्क्रिया र प्रशिक्षण गर्ने हामीले गर्ने जमर्को गरेका छौं, जुन चाहिँ विवाह संस्कार, मृत्यु संस्कार, जन्म संस्कारसँग सम्बन्धित रहनेछ। हामी भोलि दुई गतेबाट तीन चार गतेसम्म हामी 11 बजेदेखि दैनिक 3 बजेसम्म सञ्चालन गर्नेछौं र त्यसपछि फेरि भूमि नाचिनेछ साँझ 7 बजेसम्म। र अर्को उद्देश्य भनेको हामी आफ्नै भवन, नेपाल मगर संघ लुम्बिनी प्रदेशको आफ्नै भवन बनाउन चाहन्छौं। त्यसकारण यो भवन बनाउनको लागि हामी आर्थिक अभियान पनि शुरू गरेका छौं र सबैले यसमा साथ सहयोग गरिदिनुहुनेछ भन्ने हामी आशा लिएका पनि छौं।
0: अब घोराहीका पनि विभिन्न 9 ठाउँमा यो भूमि पर्व मनाउने गरिन्छ। खास गरी यी ठाउँहरूमा कसको आयोजना हुन्छ, आफ्नै समाजको हुन्छ कि कसरी अगुवाई हुन्छ कार्यक्रमको?
1: हजुर, यसमा चाहिँ अहिले 2 गतेको दिन आफ्नो भवन उद्घाटन सहित नेपाल मगर संघ जिल्ला समन्वय समितिले 2 गते शहीद मञ्चमा आयोजना गर्दैछ। भवन बिहान भवन उद्घाटन गरेर 11 बजे उद्घाटन गरेर दिउँसो 2 बजेबाट शहीद मञ्चमा कार्यक्रम गर्दैछ भने तक्सेरा समाज सेवा समितिको पुरानो बस पार्क जहाँ नेपाल मगर संघको भवन रहेछ त्यही परिसरमा चलिरहन्छ। त्यसै गरी थबाई समाजको बढारा घोराइतेर बढारामा चलिरहेको छ। त्यसै गरी दाङडुङ कुरेली समाजको पनि डुम्बर गाउँमा आफ्नै कार्यालय अगाडि भएको छ र त्यसै गरी केही हाम्रो क्याङ्सी समाज लगायतका व्यक्तिहरूको डुम्बर गाउँ स्थित सेवारखोलाको एउटा चौरमा भइरहेको छ। त्यसै गरी लुगम्याल खाम समाजको ढोरिनीमा सञ्चालन भइरहेको छ नाचो। त्यसै गरी काँक्री समाजको पनि हाम्रो गिठीपानी घोराई 18 गिठीपानी भइरहेको छ भने कोल गर्खानी फल्ने समाजको फुर्सेखालीमा भइरहेको छ र हाम्रो यसपालि जेलबाङी समाजको पनि आफ्नै प्राङ्गणमा टोलमा चाहिँ नाचो शुरू भइरहेको छ। यसरी घोराईको विभिन्न ठाउँमा यसरी नाचो भइरहेको छ र तुलसीपुरमा पनि नेपाल मगर संघको आयोजनामा नाचो भइरहेको छ र हामीले यहाँ देउखेरीमा गर्दैछौ।
0: जस्तो यहाँहरू विभिन्न रोल्पा, रुकुम, अन्यत्र ठाउँबाट बस्दै गरेर आउनु भएको छ दाङमा, उहाँहरूको केही फरक हुन्छ कि तपाईँहरू मगर समुदाय सबैको एउटै हुन्छ?
1: यो चाला भेग अनुसार केही फरक हुँदो रहेछ। थबाङतिर नाचिने चाला अलिकति केही फरक छ, तक्सेरातिर नाचिने चाला अलिकति केही फरक छ, कोलगरखानीतिर नाचिने चाला अलिकति केही फरक छ, यो भेग अनुसार केही थोरै फरक हुँदो रहेछ।
0: अब यहाँहरूको समुदायको खास गरेर भाषा, कला, संस्कृति संरक्षणका लागि स्थानीय सरकारहरूले कसरी हेरेको पाउनुहुन्छ, अपनत्व गरेको पाउनुहुन्छ?
1: भाषाको विषयमा स्थानीय सरकारहरूले केही बजेट छुट्याएको हामी पाउँछौ, यो सकारात्मक पक्ष हो र सँगसँगै हामीसँग सम्बन्धित पर्वहरूमा पनि बिदा दिने गरी हाम्रो समुदायलाई सम्मान गरिरहनु भएको छ र यो निरन्तर जाओस् र यो अझै बढेर जाओस् भन्ने हामी कामना गर्छौं।
0: अहिले मगर समुदायमा बोलिने खास गरेर मगर खाम भाषा के छ? यहाँहरू अहिले नयाँ पुस्ताहरूले पनि बोल्न थाल्नुभयो भाषा?
1: हामीले बोल्ने मगरका खास तीनवटा भाषा, एउटा मगर खाम, एउटा मगर ढुट र अर्को मगर काइके। त्यो मध्ये हाम्रो यहाँ चाहिँ दुईवटा भाषा छ, मगर खाम र मगर ढुट। चाहिँ यो भाषाको विषयमा अलिकति चिन्ता लागेको छ। हुन त राज्यको तर्फबाट, स्थानीय पालिका सरकारको तर्फबाट प्रत्येक वर्ष यो भाषा सिकाइको लागि बजेट विनियोजन भइरहेका हुन्छन्, तर नयाँ पुस्ता चाहिँ अलि त्यति यो प्रति आकर्षित हुन सकेको छैन। त्यसकारण हामी लागिरहेका छौं पक्कै पनि नयाँ पुस्ताले यो भाषा सिक्नुहुनेछ र यो भाषा बचाउनुहुनेछ र विकास हुनेछ भन्ने आशा गरेका छौं।
0: यहाँहरू पनि घर परिवारमा बोल्दाखेरि कसरी बोल्नुहुन्छ? खाम भाषामै बोल्नुहुन्छ?
1: हाम्रो परिवारमा खाम जान्नेहरूले, अलि पाको मान्छेहरू खामबाट बोले तापनि नयाँ बच्चाहरू, भर्खरका साना बच्चाहरूले त्यति खामबाट कुरा बुझे पनि सुने पनि खामबाट फर्काउने गरेको पाइँदैन। खामबाट कुरा बुझ्दाखेरि फर्काउने चाहिँ नेपाली भाषाबाटै फर्काएको चाहिँ बढी चाहिँ यो अवस्था छ। त्यसकारण यो बच्चाहरूले अझ यो खामबाटै बोल्न सिकाउनु पर्ने हाम्रो दायित्व पनि हो।
0: खास गरेर विद्यालयमा पनि पाठ्यक्रममा राख्ने कुराहरू चलिरहँदाखेरि के छ अहिले अवस्था, के पाउनुहुन्छ यहाँहरूले, आवश्यक देख्नुहुन्छ?
1: आवश्यक छ, विद्यालयहरूमा आवश्यक छ, तर पाठ्यक्रममा राखियो भने यही अनुसारको शिक्षक पनि खोज्नु पर्नेछ। शिक्षकहरू त तमाम हुनुहुन्छ, भाषा जानेका, पढे लेखेका, शिक्षा क्षेत्रबाट चाहिँ पढेका युवाहरू थुप्रै हुनुहुन्छ। यदि शिक्षामा पाठ्यक्रम नै राखेर स्कूलहरूमा पढाइयो भने त्यो धेरै राम्रो हुनेछ।
0: जस्तो अब भोलिका दिनमा यसलाई तपाईँहरूका सम्पूर्ण आफ्ना रीतिरिवाजहरू संरक्षणका लागि सरकारी स्तरबाट के गर्दै भने अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
1: हाम्रो संस्कार, हाम्रो रीतिरिवाज जगेर्ना गर्नको लागि एउटा कुरा हाम्रो दायित्व हो र सरकारको, राज्यको पनि दायित्व हो। हामी दुई पक्षकै आफ्नो दायित्व मान्दछौ। एउटा त हामी मगर समुदाय, स्वयं हाम्रो पनि दायित्व हो हाम्रो भाषा संस्कृति बचाउनको लागि हामी आफै लाग्नुपर्छ। यहाँ कुनै अमेरिका अथवा अन्य ठाउँको मान्छे आएर बचाइदिने होइन, हामी नेपालीहरूले नेपालको भाषा संस्कृति बचाउने हाम्रै दायित्व कर्तव्य हो र यसमा सरकारले हातेमालो गर्न अति आवश्यक छ। र कतै कतै चाहिँ अलि नपुगेको हुनसक्छ, म सबैलाई आग्रह गर्न चाहन्छु, सबै पालिका सरकारहरूले मगर समुदायसँग हातेमालो गरेर हाम्रो संस्कार संस्कृति जगेर गर्नको लागि बजेट व्यवस्थादेखि लिएर विभिन्न कार्यक्रमको चाहिँ आयोजना गरिदिए हुन्थ्यो भन्ने लाग्छ।
0: अब यही भूमि पर्वकै कुरा गरिरहँदाखेरि खास गरेर अघिल्लो दिन असार एक गते भन्दा जस्तो हिजो बुकी लिन जाने भन्ने पनि सुनिन्छ, खास गरी कहाँ गइन्छ, कसरी ल्याइन्छ? यो
1: चाहिँ जहाँ बुकी फुल्ने लेक हुन्छ, जहाँ चोखो फूल भनेर भन्छौ, चोखो फूल फुल्छ, त्यहाँ गएर हिजो नै गएर, कोही चाहिँ अस्ति नै गइसक्नुभयो, अलि अघिल्लो दिन पनि उहाँहरू चाहिँ जानुहुन्छ, ल्याउनुहुन्छ। सबैभन्दा पहिले कन्यालाई टिप्न लगाइन्छ, बुकी टिप्ने ठाउँमा, त्यो फूल टिप्ने ठाउँमा पनि एउटा थान बनाइएको हुन्छ ढुङ्गाको। त्यो थानको एउटा ढुङ्गा र बुकी फूल सुरुमा कन्यालाई टिप्न लगाएर मात्रै अरूले फूल टिप्न सुरुवात गरिन्छ र त्यो फूल ल्याएर आज एक गतेको दिन हामी जहाँ जहाँ भूमि पुज्छौं त्यो पुज्ने ठाउँमा चढाइन्छ र हामीले त्यो चाहिँ आफ्नो कानमा सिउरेर हामीले शोभाको लागि यसलाई पनि सजाउने गर्दछौ।
0: यो कहाँ पाइन्छ? खास गरी दाङमा पाइन्छ कि अन्यत्र जानु?
1: यो माथिल्लो भेगमा हामी अहिले घोराईका साथीहरू यो माथिल्लो रोल्पाको यो रुन्तीगढीको लेख, यो हामी काकपानीको लेख भन्छौं त्यता जाने गर्नुहुन्छ तकसेराका साथीहरू र अन्य साथीहरू पनि माथि माथि लेखमै पुग्नुहुन्छ जहाँ जता जता बुकी फुलेको हुन्छ त्यतै जाने गर्नुहुन्छ।
0: खास गरेर अब हामी कार्यक्रमको अलि अन्त्यतिर पनि आछौं। यतिन्जेल रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई भूमि पर्वको अवसरमा के भन्नुहुन्छ यहाँले?
1: देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो भूमि पर्व 2083 को धेरै धेरै शुभकामना भन्न चाहन्छु र हामीले आयोजना गरिरहेको स्थान थुप्रै ठाउँमा आयोजना गरेका छौं। समाजको तर्फबाट, मगर संघको तर्फबाट सबै चाहिँ यो स्थानमा आइदिनु होला र विशेष गरी नेपाल मगर संघ लुम्बिनी प्रदेश र राप्ती गाउँपालिका समितिले यो देउखरीको तीन नम्बर राप्ती गाउँपालिका तीन नम्बर वाडाको श्रीचौरमा हामी आयोजना गरिरहेका छौं। यहाँ जसरी पनि आफ्नो समय मिलाएर आज एक गते त भइसक्यो, 5 गतेसम्म जसरी पनि समय मिलाएर उपस्थित भइदिनु होला भनेर म निमन्त्रणा गर्दछु।
0: यति जसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो केही भन्न मन लागेको अथवा मैले सोध्न छुटाएको छु भने भन्न सक्नुहुन्छ?
1: अरू कुरो सबै हामी छलफल गर्यौं। यो भूमि पर्व मनाइरहँदा यो भूमि भनिन्छ, कतै कतै भूमिया पनि भनिन्छ, कतै यसलाई नामक पनि भनिन्छ, यो नाचोलाई पनि कतै भूमि नाच कतै नोकबामी नाच पनि भनिन्छ र यो कतै यो पर्वले भयार पनि भनिन्छ। सबै मगरहरूले मनाउनुहुन्छ, सँगसँगै अन्य जाति समुदायले पनि यो पूजा चाहिँ गर्नुहुन्छ, तर एकरूपता हुन नसकेको मात्रै हो र यो बिस्तारै एकरूपता हुँदै जानेछ र यसलाई व्यापक हामी बनाएर लैजानेछौं।
0: हस्, आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद यहाँहरूलाई पनि।
0: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलो प्रसाद पुनसँग। खास गरेर आजबाट भूमि पर्व शुरू भएको छ, खास गरेर भूमि पर्वको धार्मिक तथा पौराणिक महत्व र यसले जगेर्णा गर्नुपर्ने विषय लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। प्राविधिक मित्र प्रदीप अधिकारीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-563-218

0: Vianet को buy one gift one free offer मा तीन महीना को 125 Mbps इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जरान को लागी गिफ्ट करने मौका सफल रेफरल मा आप लागी एक महीना फ्री इंटरनेट Vianet अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ

0: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
1: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा।
2: सम्पर्क मोबाइल नम्बर 9822964264।
3: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
7: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858-44-722, 9858-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857-71-546। खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
6: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
6: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
6: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
6: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घुराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 082-562-204,
5: सम्पर्क मोबाइल नम्बर 9858-30-672 र 9699-64-848।
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
10: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
9: यौन उत्तेजना नहुने,
10: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
9: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
10: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847-57-193 र 9981-88-98-028। होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858 34 9 10।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़। स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत।
1: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू। अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका। निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अरियालको निर्देशन। काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी।
2: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
0: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत। साउन 1 गतेदेखि त्रिवेको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै। रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
3: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम सम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
0: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
2: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो होइन, तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समितिको हलमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले, यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन, तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानूनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर, त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
5: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यसक्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो। शहरी विकास मन्त्री र सचिवबाट तत्काल बोलाएर काम सक्ने अर्यालले निर्देशन दिनुभएको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्राचार गरेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोका प्रक्रिया शुरू गरिएको हो। नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सीआईएनसँग जानकारी दिनुभयो।
6: फिल्ड सर्वे टिम भन्ने छ नाभि विभागको र उता इण्डियाको पनि दुई देशको चाहिँ टिमहरू छ यो सीमा नापी सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डीएम सहितको टोली र यतातिर चाहिँ सीडीओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
5: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
3: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयू पनि छ। 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले त्यही अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट त्यही डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रक्रिया अगाडि बढेर अब मलाई आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिमसम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
5: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेट्दै नेपाली समय अनुसार राति 9:45 ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्नेछन् भने बिहान 6:45 समूह जीमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्वपूर्ण मानिएका छन्।
0: एक बुरा रासायनिक मलका लागि रातदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता।
7: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब दुई बोराको लागि पनि लाइन लागेका छन्, एक बोरालाई पनि लाइन लागेका छन्। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र।
0: रोपाईको दिन नजिकै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम, स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार का हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झित्र मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत भरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: बजेटमा संघीय सरकारले जस्तै भौतिक पूर्वाधार विकास र जलस्रोत क्षेत्र मुख्य रहेका छन्।
3: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 का लागि 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
4: निर्माणधीन रहेका खानेपानी आयोजना मध्ये रू 25 लाखसम्ममा सम्पन्न हुने करिब 200 योजनाको लागि रू 27 करोड़ बजेट विनियोजन गरिएको छ। खानेपानी सेवा विस्तारको लागि स्रोत सुनिश्चितता प्राप्त भएका बहुवर्षीय खानेपानी आयोजनाको लागि रू 24,15,00,000 बजेट विनियोजन गरिएको छ।
3: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ, जसमा चालुतर्फ 14,66,32,00,000 अर्थात 35.54% र पुँजीगततर्फ 26,47,53,00,000 अर्थात 64.36% बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11,22,75,00,000 संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँट बाफत 12,83,00,00,000 प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
5: राष्ट्रिय अर्थतन्त्रमा देखिएको विविध उतार चढ़ावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
3: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,00,000 र 33,00,00,000 रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,000 रूपियाँ अर्थात 34.31% र पुँजीगततर्फ 43,97,14,00,000 रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
5: बागमती प्रदेशको प्रति व्यक्ति आय सबै प्रदेशको भन्दा बढी अर्थात 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
3: कृषिको आधुनिकरण उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32,99,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरसनले पुँजीगत तर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
6: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
3: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन फलफूल खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगततर्फ 22,71,65,40,000 रूपियाँ तथा चालुतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
7: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण सहज एवं गुणस्तरीय सेवा प्रवाह सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास लिएको छु।
3: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालुतर्फ 7,97,51,00,001 अर्थात 23.64% बढ़ी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढ़ाएको कर्णालीले ऊर्जामा भने 4,81,00,00,000 विनियोजन गरेको छ। आर्थिक मामिला तथा मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
8: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालू आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
3: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भनी हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकेकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
9: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्, तर पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
3: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालू आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
2: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
10: कोराही उपमहानगरपालिका एक काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षिनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
11: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब दुई बोराको लागि पनि लाइन लागेका छौँ, एक बोरालाई पनि लाइन लागेका छौँ।
10: काँडाखुटीका अर्का किसान नवराज पन्त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढ़ेको उहाँ बताउनुहुन्छ।
12: 4 बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ।
10: कोराही उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
13: राज्यबाट हामीले मल खरिद गरेर दिइसकेपछि यहाँका किसान सदस्यले वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ।
10: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
14: हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
10: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू आधा बोरा एक बोरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा।
15: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पुरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै।
2: शहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता, मानवाधिकार कार्यान्वयनमा प्रश्न, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
17: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
18: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
19: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि।
20: फोन नम्बर 082-563-479
19: मोबाइल नम्बर 98-494-67-487।
21: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
23: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
24: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
23: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल हिमहल रोड घोराही दाल फोन नम्बर 082-568-1718-617 98-478-3645।
25: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठाउनेले फोहोर उठाइरहेछ भने नाकुम्चा हिँड्ने
15: बट लर्ड अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गर्दा हेलो म्याडम भन्नुहुन्छ आई फिल प्राउड एक्चुली।
25: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा हेर्नु
15: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ केही न केही अरूको हुन्थ्यो होला तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको छ कि
25: अब अहिले गर्दाखेरि हामी सफा
15: समस्या भनेर हामी भनिरहेछौँ उहाँहरू एभ्रिडे बिहान गर्दै हुनुहुन्छ। तपाईँको कोभिडको बेला भुइँचालोको बेला कुनै पनि डिजास्टरको बेलामा हामीले सुरक्षित हुन घरभित्र बस्छौँ बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा मास्क बिमा होइन यस्तो कुराहरूको कतिको चेतना छ त अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स सर्न र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारका स्पेसिफिक ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर पहिला तपाईँको 5-6 वर्ष अगाडिको 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भने गलत हुन्छ कि जस्तो हुन्थ्यो न उहाँहरूले सिकाउनुहुन्छ कि हामीलाई किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त हामी भन्दा हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँहरू एभ्री डे हेर्नुहुन्छ कि
25: अनुभव
15: दे नो बेटर त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै छ।
25: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ?
15: सरकारले पनि गर्दै हुनुहुन्छ अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन किनभने त्यो भाइबल बनाइदिने वातावरण किनभने पोलिसी यस्तो कुराहरू भनेको सबै पोलिसी नीति नियममा टेकेर गर्नुपर्ने कुरा हो। जति पनि वेस्ट अन्टरप्राइज हुनुहुन्छ उहाँहरू पनि कुनै नियममा बाँधिएरै काम गर्दै हुनुहुन्छ
25: तर कतिपयको हातमा अझै पनि त्यो फोहोरहरू उठाउँदै गर्दाखेरि ग्लोभ्स हुँदैन मास्क हुँदैन फोहोर लुगा हुन्छ नि लुगा पुरै त्यो खालकै लुगा लगाएर कति दिनसम्म पनि बसिरहनु भएको हुन्छ होइन।
15: सो द्याट्स द स्याड रियालिटी। अब हामी वेस्ट म्यानेजमेन्ट कसरी गर्ने भनेर बिग बिग डिस्कर्सहरू गर्छौँ तर द ग्राउन्डमा जो खटिनु भएको छ उहाँहरूलाई कति पर्सेन्टेज अफ टाइम र रिसोर्सेस इन्भेस्ट गरिरहेछौँ भन्ने कुरा हामीले सोच्नुपर्छ। हामीले हाम्रो तर्फबाट हजुर हामीले भन्ने ठाउँमा त्यही हाम्रो मुटु हुनुहुन्छ उहाँहरू आजको अवस्थामा भोलि अब सबै कुरा मेकनाइज भयो भने उहाँहरूको अल्टरनेटिभ के होला तर आजको दिनमा त दे आर द वान्स नि त होइन त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ यति कहिलेकाहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो
25: उहाँहरूसँग बसेर कुरा गर्दै गर्दा काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो?
15: फिल्स ब्याड। अब जस्तै कति कति अघि भन्नुभयो नि मास्क ग्लोभ्सहरू लाउँदैन उनीहरूलाई नलाउने इच्छा होइन कि तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेश कस्तो गर्मी छ नि त अझ तराईमा त कति गर्मी छ, बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि. इट्स नट द्याट दे डोन्ट वान्ट टु वेयर, दे वान्ट टु वेयर, बट कसरी त्यो अप अप भएर त काम गर्न सक्दैन. अनि कहिलेकाहीँ म सोध्छु पनि, खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथ्यो होला नि त, होइन. बाहिरतिर कति धेरै सिस्टम हुन्छ, हामी पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ. तर उहाँहरू, ट्रस्ट मी, उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ. दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ. तर पहिला भन्दा चाहिँ अहिले धेरै,
25: अहिले पनि अब फोहोरको सिटी बजाउँछ, सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नु भन्यो भने फोहोर आयो भन्नुभयो, हरेकको दिमागमै त्यही हुन्छ, फोहोर आयो
15: त्यही छ.
2: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको

रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ। र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दे र बेल्जियम इजिप्ट भेट्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: दार्चुलामा भारतीय हेलिकप्टर आएको र सुस्तामा एसएसबीको गस्तीबारे संसदमा प्रश्न। विभिन्न वाहनामा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू बन्द।
0: छवटा प्रदेशको बजेट सार्वजनिक। सुदूरपश्चिम प्रदेशको बैठक राति 9 बजे बस्दै।
1: निर्माण व्यवसायीहरूलाई खुट्टा भाँचिदिने यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध। केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह।
0: रूसले गरेको पछिल्लो हवाई आक्रमणमा परि युक्रेनमा 9 जनाको मृत्यु। 140,000 भन्दा बढ़ी नागरिक अन्धकारमै बस्न बाध्य।
1: र एनपीएल को तेस्रो सिजनका लागि 6 खेलाड़ी रिटेन गर्ने काठमाडौँ गोर्खाजको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। गत जेठ 29 गते पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश

0: उत्तरेको विशेष चलाउन नपाउँदै दार्चुलामा भारतीय हेलिकप्टरले अनुमति बिना नेपालको आकाश प्रयोग गरेको घटना सार्वजनिक भएको छ। यसबारे विपक्षी दलले सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा कामको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सीमा मिचिदा बालुवाटारमा महँगो एसीमा बसेका प्रधानमन्त्री बालेन्द्र शाहलाई थाहा छ कि छैन उहाँले सोध्नु भएको छ।
1: भर्खरै मात्र सार्वजनिक चर्चामा आएको करोड़ौंको विलासी एसी जस्ता भौतिक साधनहरू बालोटारमा बिताएर त्यहाँको शीतल र आनन्दमय कोठामा बस्नुभएका प्रधानमन्त्रीज्यूलाई सुस्ताको त्यो रातैलो घामको ताप र सीमा क्षेत्रको यथार्थ महसुस हुन नसकेको छैन होला।
0: त्यति मात्र होइन, उहाँले सीमामा नेपाली सुरक्षाकर्मी खटाउन र दार्चुलामा भारतीय हेलिकप्टर आएको बारे जवाब दिन सरकारसँग माग गर्नुभयो।
1: जेठ 29 गते घटेको सीमा घुसपैठको गम्भीर घटनालाई मध्यनजर गर्दै सुस्ताको 24 किलोमिटर खुला सीमा क्षेत्रमा 24 घण्टा सघन गस्ती सुनिश्चित गर्नका लागि सशक्त प्रहरी बलको स्थायी र साधन स्रोत सम्पन्न बीओपी तत्काल सुदृढीकरण गर्ने ठोस कदम चालियोस्। र अर्को विषय चाहिँ मैले दार्चुलामा बिना अनुमति हाम्रो आकाशमा अर्को मुलुकको विमान उडाएको रहस्य के हो यो सरकारसँग जवाफ माग्न चाहन्छु। र सरकारको कूटनीति र सुरक्षागत लाचारी तत्काल अन्त्य होस् र सुस्ताको माटोको एक एक इन्चको सुरक्षा सुनिश्चित गरियोस्।
0: प्रतिनिधि सभाका सांसद गुरू प्रसाद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिकै कारण सुस्ता क्षेत्रमा भारतीय अतिक्रमण शुरू भएको बताउनु भएको छ। राज्यको उपस्थिति नहुँदा पनि त्यहाँका नागरिकले आफ्नो भूमिको रक्षा गरिरहेको उहाँको दावी छ।
2: आज प्रधानमन्त्रीले सिमाना नेपालले मिचेको कुराको अभिव्यक्ति गर्नासाथ सुस्तामा भारतीय अतिक्रमण शुरू भएको छ र नेपाली जनताले त्यसको प्रतिवाद गर्नु परिरहेको छ। राज्य उपस्थित भएको छैन तर नागरिकले आफ्नो भूमिको रक्षा गर्दैछ।
0: प्रधानमन्त्रीको हालैको भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा एक शब्द पनि नबोलेकोमा असन्तुष्टि जनाउँदै उहाँले अहिले भइरहेको चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको त्रिदेशीय बिन्दुबारे ठोस छलफल गर्न उहाँले माग गर्नुभएको छ।
3: यस विषयमा परराष्ट्र मन्त्रालयले पनि घटनाबारे जानकारी संकलन भइरहेको र आवश्यक परे कूटनीतिक माध्यमबाट पहल गरिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले भने घटना बाहिर आए जस्तो गम्भीर नरहेको भन्दै बचाव गरेको छ। प्रशासन र सुरक्षा निकायको समन्वयमा विवाद समाधान भइसकेको प्रमुख जिल्ला अधिकारी दीपक राज पोखरेलले जानकारी दिनुभयो।
4: नेपाल एरियामा अब उनीहरू सामान्य गस्तीको क्रममा जस्ट एउटा कलभर्ट क्रस गरेर यत्र आएको अवस्था रहेछ। एकदमै नर्मल छ, त्यस्तो केही छैन, सामान्य अवस्था छ। उनीहरू त यतापट्टि आएको यतापट्टि चाहिँ गस्ती न भनेर चाहिँ हाम्रो संस्थाले भनिसकेको छ, तत्काल गरेरै भनिसक्यो, सकिसकेकै।
3: दार्चुलामा इण्डो टिबेटियन बोर्डर पुलिस आईटीबीपी का महानिर्देशक सवार हेलिकप्टर नेपाली आकाश हुँदै उडेको विषयमा प्रशासनले भारतीय पक्षसँग ध्यानाकर्षण गराइसकेको जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीका अनुसार हेलिकप्टर नेपाली भूमिमा अवतरण नगरे पनि नेपाली हवाई क्षेत्र प्रयोग गरेको देखिएकाले भारतीय प्रशासनसँग छलफल गरिरहेको बताउनु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी धामीले सीमा क्षेत्र निगरानीका लागि नेपाल पक्षसँग प्रविधि अभावका कारण समस्या भएको बताउनुभयो।
5: जहाँ जहाँमा पनि हाम्रो एपिएफको युनिटहरू छ, प्रहरी छ, तिनकरा पनि हाम्रो सेक्युरिटी बस्छ, तर 6 महिना 12 महिना बस्न सक्ने खालको न त्यहाँ पूर्वाधार छ, न त्यहाँ भनौँ न त्यो खालको बाटोघाटो छ, त्यहाँ चाहिँ त्यसको लोजिस्टिक छ, इक्विपमेन्टहरू त्यो खालको पनि छैन। त्यसले गर्दाखेरि हामीसित सर्भेलेन्स सिस्टमहरू, हामीसँग सेटेलाइटका कुरा, टेक्नोलोजीका कुरा, प्रविधिका कुरा, त्यो खालको चाहिँ अलिकति व्यवस्थापन यतापट्टि हुन चाहिँ एकदम जरुरी छ।
0: यता संघीय संसदका दुवै सदनमा विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्ष दल नेकपा एमाले अर्थमन्त्रीको राजीनामासँगै भ्रष्टाचारका फाइल खोल्नेसम्मको माग गरेको छ। संसदको माथिल्लो सदन राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेम प्रसाद दंगालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको राजीनामा माग गर्नुभएको छ। संसदमा आर्थिक विधेयक र आय व्ययको अनुमान प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग रहेको बताउनुभयो।
6: संसदमा राजस्व र व्ययको वार्षिक अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो। यो घटनाको सत्य तथ्य तत्काल छानबिन गर्न जरूरी छ र दोषी उप कड़ा कारवाही गर्न जरूरी छ। यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन। त्यसै हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ र संसदीय छानबिन गर्नुपर्छ। यो हाम्रो दलको मान्यता म स्पष्ट ढंगले राख्न चाहन्छु।
0: प्रतिनिधि सभामा एमालेकी उपनेता पद्मा आर्यालले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा अर्थमन्त्री वाग्रेले विपक्षीलाई धम्काएको भन्दै टी स्टेट प्रकरणको फाइल खोल्न चुनौती दिनुभयो।
7: अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनुभयो धेरै आपत्तिजनक कुरा बताउनुभयो। म राख्न चाहन्छु कसलाई लक्षित गर्नुभयो। उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। पूर्वोक्ता मान्यहरूले पनि हिजो अस्ति बोल्नुभएको छ, म आजका दिनमा पनि भन्छु। नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, म यो हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि विपक्षीसित जोडिएका ओम्ली हुन् कि वाइडबडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ। सरकारलाई म भन्न चाहन्छु यो सदन मार्फत ती खुलियोस्।
0: आर्यालले भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौ भन्ने भनाईबारे जवाब माग गर्नुभएको छ। बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै एमालेकै सांसद राजेन्द्र कुमार राईले रोस्टममा पुगेर बोल्न नमानेपछि प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको थियो। 9 मन्त्रालयको बजेट शीर्षकमाथि छलफल चढ्दै गर्दा 2 मन्त्री मात्र उपस्थित रहेको भन्दै राईले बाँकी मन्त्री नआएसम्म नबोल्ने बताएपछि सभामुख डोल प्रसाद आर्यालले बैठक 15 मिनट स्थगित गर्नुभएको थियो। पछि केही मन्त्री आएपछि अर्को बैठक बस्यो। त्यसपछि बोल्नुभएका राईले विधिको शासनको पालना र संसदको नियमावली कार्यान्वयनका लागि आफूले पहल गरेको बताउनुभयो।
8: अघि सदन एकछिन स्थगित भयो, यो मैले यति मात्रै गरेको विधिको शासनलाई पालना गर्न र अस्ति पास भएको नियमावलीलाई कार्यान्वयन गर्नका निम्ति मैले यो सदनको निम्ति तपाईँलाई निवेदन गर्न चाहन्छु। मन्त्रीहरू आवश्यक हुन्छ भनेर स्थगित भएको यसमा तलमाथि भयो भने म क्षमा चाहन्छु।
0: राष्ट्रिय सभामा भने आज बजेटमाथिको सामान्य छलफल सकिएको छ। अस्ति 29 गते शुरू भएको सामान्य छलफलमा राष्ट्रिय सभाका सदस्यहरूले बोल्ने क्रम सकिएपछि आज अर्थमन्त्री डाक्टर वाग्लेले जवाब दिएसँगै सामान्य छलफल सकिएको हो।
3: निर्माण व्यवसायहरूलाई खुट्टा भाँचिदिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध भएको छ। विपक्षी दलदेखि निर्माण व्यवसायीसम्मले मन्त्रीको उक्त चेतावनीप्रति विरोध जनाएका छन्। नेकपा एमालेका सांसद गुरू बरालले विधिको शासनमा भौतिक आक्रमण र हिंसालाई स्थान नहुने बताउँदै काम नगर्ने व्यवसायीलाई कानून बमोजिम दण्ड र जरिवाना गर्न सकिने बताउनु भएको छ। सुदूरपश्चिमको गोदावरीमा वन रक्षकहरूले एक महिलाको अटो भीरबाट खसालेको घटनामा पनि विपक्षी दलले सरकारकै आलोचना गरेका छन्। उनीहरूले त्यस घटनालाई शक्तिको दम्भ भनेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आज मात्रै टेम्पो खसालेको विषयमा छानबिन समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई 7 दिनभित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न भनिएको छ।
0: नेपाल परिवेशमा शिक्षक सरुवामा थप कडाई लगायतका थप समाचार बाँकी नै छन्।
9: डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल बैंकिङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्दछ। अनलाइन बैंकिङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भर। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
3: भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्. निर्यात रोकिएपछि उत्पादित चिया गोदाममै थुप्रिएको र बजार नपाएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्. यसले हजारौं मजदूर र किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने देखिएको छ. एक सामग्री सहकर्मी दिनेश जोशीबाट.
13: भारतले गुणस्तर परीक्षणको नाममा डेढ़ महिनादेखि नेपाली चिया निर्यातमा अवरोध गरेपछि इलामका 53 चिया उद्योग आजदेखि बन्द भएका छन्. उद्योगीहरूले निर्यात नहुँदा उत्पादन गरिएको चिया गोदाममै थन्किएको र बिग्रने जोखिम बढ़ेको भन्दै उद्योग संचालन गर्न नसकिएको बताएका छन्. असार 4 गतेदेखि झापाका थप 30 उद्योग बन्द हुने जनाइएको छ. राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर साना तथा ठूला गरी करिब 170 चिया उद्योग संचालनमा रहेका छन्. यी उद्योगमा 60,000 भन्दा बढ़ी मजदूर कार्यरत छन्. विगतमा पनि नेपाली चिया भारत निर्यातमा अवरोध हुने गरेको थियो. बोर्डका निर्देशक दीपक खनाल यसपटकको अवस्था फरक प्रकृतिको रहेको बताउनुहुन्छ.
14: 2,00,000 केजी चिया चाहिँ हाम्रो भारतको वेयर हाउसहरूमा पुरा भारततिर छिराएको चिया होइन डम्पिङ भएको छ. अहिले त्यहाँ थुप्रेको छ. 10,00,000 केजी भन्दा बढी चिया चाहिँ यता हाम्रो कारखानामा उत्पादन भएर ठिक्क निर्यात गर्ने अवस्थामा थुप्रिरहेको छ. पहाडी गइसकेको 2,00,000 केजी यता चाहिँ ओलारी भएको कारखानामै भएको चाहिँ 10,00,000 केजी भन्दा बढी. अनि अब यो थुप्रेपछि के भयो भने चाहिँ अब उता पुगेको पनि चिया पास गर्नमा दिँदैन. यता हाम्रो कारखानामा पनि चिया त्यति डम्पिङ डम्पिङ छ भनेपछि त निर्यात त नहुने भयो. अब निर्यात नहुने भएपछि चाहिँ किन उत्पादन गर्ने भन्ने उद्योगीहरूको आयो कि किन उत्पादन गर्ने. त्यसले गर्दा हामी चाहिँ कारखाना बन्द गर्छौँ.
13: खनालका अनुसार हाल करिब 2,00,000 किलो चिया भारततर्फ रोकिएको छ भने 10,00,000 किलो भन्दा बढ़ी चिया नेपालकै उद्योगहरूमा थन्किएको छ. निर्यातको सुनिश्चितता नभएपछि उद्योगहरू उत्पादन नै रोक्न बाध्य भएको उहाँले सुनाउनुभयो.
14: 15,000 भन्दा बढ़ी साना किसानहरू छन्, 120 चिया बगानहरूमा काम गर्ने मान्छे छन्, 170 प्रोसेसिङ कारखानाहरू छन् होइन. अब ती कारखानाहरू ठप्प हुने अवस्था भयो. अनि त्यस्तै गरेर सबैभन्दा अर्को प्रहार कहाँ हुने हो भने साना किसानहरू जसले हरियो चियापत्ती बेच्थे उनीहरूले अब उनीहरूको हरियो चियापत्ती बिक्री नहुने भयो. किनभने कारखानाले प्रशोधन नगर्ने उत्पादन नगर्ने भएपछि त त्यो चिया किन्दैन मतलब उत्पादकहरूले त सबैलाई समस्या.
13: नेपाल टी एसोसिएशनका अध्यक्ष कमल मैनालीले प्रत्यक्ष घोषणा नगरे पनि भारतले नेपाली चियामाथि प्रतिबन्ध लगाउन खोजेको बताउनुभयो. उहाँले उद्योग बन्द हुँदा हजारौं कामदारको रोजगारी गुम्ने र अरबौं रूपियाँ क्षति हुने बताउनुभयो.
15: प्रत्यक्ष रूपमा नभने पनि अप्रत्यक्ष रूपमा चाहिँ अब नेपालको चियालाई चाहिँ बेन्ड गर्न खोजेको हो कि दुःख दिएर नल्याऊ भन्न खोजेको हो कि जस्तो हामीले बुझेका छौँ. अहिले चाहिँ मजदुरहरू लगायत अरबौंको लगानी भएको छ चिया क्षेत्रमा, त्यो बर्बाद हुने अवस्था छ.
13: यो विषय संसदमा समेत प्रवेश गरेको छ. आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसद नरेन्द्र कुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध गर्दा चिया उद्योगहरू संकटमा परेको बताउनुभयो.
16: गुणस्तर परीक्षण भन्दै छिमेकी देश भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकाले इलामका र पाँच थरका पनि चिया उद्योगीले आजबाट चिया फ्याक्ट्रीमा ताला लगाएका छन्। भारतीय चिया बोर्डले स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर नामक नयाँ मापदण्ड लगाएको छ। टेस्टिङ रिपोर्ट आउन 2 साता बढ़ी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ। यसले इलाम पाँच थरका 83 बढ़ी चिया उद्योगहरू बन्द गरिएको छ।
0: नेपालको संवैधानिक व्यवस्था अनुसार आज प्रदेशहरूले बजेट सार्वजनिक गर्ने दिन. यो समाचार तयार पार्दासम्म 6 प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। बजेट प्रस्तुत गर्न सुदूरपश्चिम प्रदेश सभाको बैठक आज राति 9 बोलाइएको छ। प्रस्तुत प्रदेश बजेटहरूमा उत्पादन वृद्धि, रोजगारी सृजना, कृषि आधुनिकीकरण र अधुरा पूर्वाधार आयोजना पूरा गर्ने विषयलाई साझा प्राथमिकतामा राखिएको छ। थप सामग्री सहकर्मी कृष्ण शर्माबाट. कोशी प्रदेशले सुशासन दिगो पूर्वाधार र पर्यटनमा जोड़ दिँदै 40.44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। कुल बजेटको सबैभन्दा ठूलो हिस्सा सड़क खानेपानी सिंचाई र ऊर्जा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ। मध्य प्रदेश सरकारले कर्मचारीको तलब 10% वृद्धि गर्दै बजेट सार्वजनिक गरेको छ। प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलको आधारमा तलबमा 10% वृद्धि गरेको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो। साथै प्रदेश सरकारले यस वर्षको बजेटको आकार गत वर्षको तुलनामा 13% घटाउँदै 41.13 करोड़ 86 लाख रूपियाँको ल्याएको छ। बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो आकारको 66.93 करोड़ 33 लाख रूपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशभित्रका मुख्य राजमार्ग सड़क कालोपत्री र पुल निर्माणका लागि व्यापक बजेट विनियोजन गरिएको छ। गाउँ फर्क अभियानलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकारले पनि 32.99 करोड़ 99 लाख रूपियाँको बजेट विनियोजन गरेको छ। यसका साथै व्यावसायिक कृषि र कृषिजन्य उद्योग सञ्चालन गर्न चाहने युवाहरूलाई ब्याज अनुदान र सहुलियतपूर्ण कर्जा दिने नीति ल्याइएको छ। लुम्बिनी प्रदेश सरकारले 37.38 करोड़ 45 लाख रूपियाँको बजेट ल्याएको छ। विगतदेखि रोकिएका र बहुवर्षीय ठेक्का लागेका पुराना आयोजनाहरूलाई पहिलो प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको हो। कर्णाली प्रदेश सरकारले पनि चालू आर्थिक वर्षको तुलनामा 7.28% वृद्धि गरी कुल 35.39 करोड़ 85 लाख 48 हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ। सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलहरू बीचको आन्तरिक राजनीतिक छलफल र विवादका कारण बजेट भाषण भने केही ढिलो गरी प्रस्तुत हुने क्रममा रहेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले आज साँझ 5 बजेका लागि बोलाइएको बैठक स्थगित भई आजै राति 9 बजे बस्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो।
3: काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। आज बसेको नगरसभाको बैठकले नीति कार्यक्रम संशोधन सहित स्वीकृत गरेको हो। नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधन सहित पारित गर्न प्रस्ताव पेश गर्नुभएको थियो। नगरसभाको अर्को बैठक अब असार 4 गते दिउँसो 3 बजे बस्ने भएको छ।
0: सरकारले अन्तरस्थानीय तहमा शिक्षक सर्वमा केही कड़ाई गर्दै परिपत्र गरेको छ। आज शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सर्वमा 3 बुद्धि निर्देशन दिएको हो। स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर र अन्तरस्थानीय तह सरूवा गरी पदपूर्ति नगर्न भनिएको छ। त्यस्तै फूल दरबन्दीमा रहेका तथा दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद दरबन्दीको शिक्षक पदमा सरूवा नगर्न निर्देशन दिएको छ। यससँगै बढ़ुवाका लागि निवेदन पेश भएका उम्मेद्वारको ठाउँमा पनि तत्काल सरूवा सहमति नदिन भनिएको छ। यसमा 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढ़ुवाका लागि निवेदन दिएका उम्मेद्वारको हकमा यस्तो निर्देशन जारी गरिएको हो।
3: कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले केन्द्रीय कानून पुस्तकालय न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तीमा 2050 सालमा स्थापना भएको उक्त ऐतिहासिक पुस्तकालयले न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने तथा अन्य सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको हुँदा खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गर्नु भएको हो।
0: सेल्टरमा राखिएका सुंगुवासीहरूले सरकारलाई 1 साताको अल्टिमेटम दिएका छन्। आफूहरूको उचित व्यवस्थापन नभएको र भोकै बस्नु परेको भन्दै उनीहरूले 1 साताभित्र आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने चेतावनी दिएका हुन्। थापाथली, गैरीगाउँ, शान्तिनगर र जड़ीबुटी लगायतका क्षेत्रबाट हटाएका उनीहरूलाई हाल किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएको छ। तर होल्डिङ सेन्टरको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको उनीहरूको गुनासो छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको, मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
18: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
17: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
18: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
17: एकपटक बंगालीबाट किनेर हेर न
18: लौ त म बंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
17: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
20: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
21: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
17: प्रोप्राइटर सोमराज रैयास
22: सम्पर्क फोन नम्बर 0825367775
17: सम्पर्क नम्बर 98478263
23: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
24: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
25: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हजोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825365509 र मोबाइल 98453065323
0: गरिएको छ मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह पर्सि असार 3 गते हुने भएको छ विश्वविद्यालयको चौथो दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागि हो यस वर्ष 1928 जना विद्यार्थी दीक्षित हुन लागेका छन् कर्णाली डेभलपमेन्ट ब्याङ्कमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीड़ित बचतकर्ताले आज काठमाडौँको माइतीकर मण्डलामा विरोध प्रदर्शन गरेका छन् बाँके बर्दिया र दाङ जिल्लामा रहेका ब्याङ्कका 19 वटा शाखा कार्यालयका बचतकर्ताले आज काठमाडौँमा भेला भई विरोध प्रदर्शन गरेका हुन्
26: शेयर बजारमा नेप्से परिसूचक 12.26 अंकले घटेर 2711 बिन्दुमा कायम भएको छ साताको पहिलो कारोबार दिन आज 4,41,20,48,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ आजको कारोबारमा 73 कम्पनीको शेयर मूल्य बढ़ेको छ 188 कम्पनीको शेयर मूल्य घट्दा 12 वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार युक्रेनमाथि रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएको छ आक्रमणमा क्रममा राजधानी किव स्थित ऐतिहासिक डोर्मिसन क्याथेड्रलमा आग लागि हुँदा भवनमा ठूलो क्षति पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन् अधिकारीहरूका अनुसार किवमा भएको आक्रमणमा 4 जनाको मृत्यु भएको छ भने उत्तर पूर्वी शहर खार्किवमा रूसी आक्रमणपछि लागेको आगो निभाउने क्रममा 5 जना उद्धारकर्मीको ज्यान गएको हो किवमा कम्तीमा 23 जना र खार्किवमा 5 जना घाइते भएका छन् किवका मेयर भिताली क्लिपकोभका अनुसार ड्रोन र मिसाइल आक्रमणका कारण भवन तथा सवारी साधनमा आग लागि भएको छ आक्रमणबाट विद्युतीय संरचना क्षति हुँदा 1,40,000 भन्दा बढ़ी नागरिक अन्धकारमै बस्न बाध्य भएका छन् रूसले भने क्याथेड्रललाई आफूले निशाना नबनाएको दावी गरेको छ
26: नेपाल परिवेशमा अब खेल समाचार
27: विश्वकप फुटबल विशेष
28: विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् युरोपेली च्याम्पियन तथा विश्वकपको उपाधि दावेदार टोली स्पेन आफ्नो पहिलो खेलमा विश्वकपमा डेब्यू गर्दै गरेको केप भर्डे विरूद्ध प्रतिस्पर्धा गर्दैछ केप भर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक आम्ने सामने हुन लागेका हुन् समूह एच अन्तर्गत यो खेल नेपाली समयअनुसार आज राति 9:45 शुरू हुनेछ लुइस डेला फुएन्टेको नेतृत्वमा रहेको स्पेनलाई फ्रान्ससँगै उपाधिको प्रबल दावेदारका रूपमा हेरिएको छ फुएन्टेकै नेतृत्वमा स्पेनले युरोपियन च्याम्पियनशीप 2024 को उपाधि जितेको थियो। लामिन एमल र निको विलियम्सलाई रोक्न केप भर्डेलाई निकै सकस हुने देखिन्छ। केप भर्डेमा फिटनेस र इन्जुरीको कुनै समस्या छैन। उसका रायन मेन्डेज सर्वाधिक गोलकर्ता हुन्। 97 खेलमा उनले 22 गोल गरेका छन्। आजको खेलमा सुखद शुरूआत गर्ने योजनाका साथ केप भर्डे मैदानमा उत्रन लागेको हो। विश्वकप अन्तर्गत समूह जीमा आज इजिप्ट र बेल्जियम बीच पनि प्रतिस्पर्धा हुँदैछ। बेल्जियम र इजिप्ट विश्वकपमा पहिलो पटक एकअर्का विरूद्ध खेल्न लागेका हुन्। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 1:15 शुरू हुनेछ। अमेरिकाको सियाटल स्टेडियममा हुने खेल दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण मानिएको छ। बेल्जियम एकातिर अपराजित लयमा रहेको छ भने अर्कोतिर इजिप्टलाई स्टार फरवर्ड मोहम्मद सलाहको बलियो साथ रहेको छ। बेल्जियम विश्वकप छनौटमा आफ्नो समूहको शीर्ष स्थानमा रहँदै प्रतियोगिताका लागि छनौट भएको थियो। बेल्जियमका सबैभन्दा प्रभावशाली खेलाड़ी म्यान्चेस्टर सिटीका विंगर जेरेमी डोकु हुन्। बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकु फिटनेस समस्याबाट पूर्ण रूपमा मुक्त भइसकेका छैनन्। प्रशिक्षक गार्सियाले उनको शारीरिक अवस्था अझै 100% फिट नभएको संकेत दिएका छन्। इजिप्टका कप्तान मोहम्मद सलाहका लागि यो खेल अझ विशेष हुने देखिएको छ। खेलकै दिन उनले आफ्नो 43 जन्मदिन पनि मनाउँदैछन्। त्यसैले विश्वकपको पहिलो खेलमै देशलाई ऐतिहासिक जित दिलाएर जन्मदिन सम्झन लायक बनाउने उनको लक्ष्य हुनेछ। सलाह र ओमार मार्मुसले बेल्जियमलाई चुनौती दिने अपेक्षा पनि गरिएको छ।
26: र काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि 6 खेलाड़ीलाई रिटेन गरेको घोषणा गरेको छ। काठमाडौँले आज मार्की खेलाड़ी करण केसी सहित 6 खेलाड़ीलाई रिटेन गरेको जानकारी दिएको हो। करण बाहेक भीम सार्की, आदिल अन्सारी, राशिद खान, सन्तोष यादव र शाहब आलमलाई काठमाडौँले रिटेन गरेको हो। काठमाडौँले 6 खेलाड़ी रिलीज पनि गरेको छ। रिलीज हुनेमा सोनु देवकोटा, दिपेश कडेल, तुलबहादुर थापा र आकाश त्रिपाठी रहेका छन्। उत्तम थापा मगर र प्रतीक श्रेष्ठलाई पनि टोलीले रिलीज गरेको छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
26: दार्चुलामा भारतीय हेलिकप्टर आएको र सुस्तामा एसएसबीको गस्तीबारे संसदमा प्रश्न। विभिन्न वाहनामा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू बन्द।
0: 6 प्रदेशको बजेट सार्वजनिक। सुदूरपश्चिम प्रदेशसभाको बैठक राति 9 बस्दै।
26: निर्माण व्यवसायहरूलाई खुट्टा भाँचिदिने यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध। शिक्षक सरूवामा थप कडाई गरिने।
0: रूसले गरेको पछिल्लो हवाई आक्रमणमा परि युक्रेनमा 9 मृत्यु। 1,40,000 भन्दा बढ़ी नागरिक अन्धकारमै बस्न बाध्य।
26: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै स्पेन र केप भर्डे तथा इजिप्ट र बेल्जियम भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौं।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210। थप सम्पर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाडि नीरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भो तिमलाई गुम्सेर बसेछौ?
5: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी,
19: सुगर थाइराइड
20: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
21: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
23: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
24: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
25: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
26: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
27: इन्डोस्कोपी सेवा
26: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
23: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
23: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
0: दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
20: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
20: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
0: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
20: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
0: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
20: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
1: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
3: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843123।
18: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
0: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण ब्रह्मगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: अन्य सेवाहरू:
1: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166994। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848303153 र 9649141944।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
29: खुशीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908044, 0825908044।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
7: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
8: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
10: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 98573 1817 र 98573 35 643।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पडिन्द्र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबनानी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबनानमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविक विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
3: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
3: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
3: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन् त्यसकारणले मात्रै
2: अनुमान त धेरै हुन्छन् तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
3: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांग्लादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिर कुनै बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
3: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
3: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
0: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौ।
4: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई चाहिँ डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
0: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे? चाहिँ
4: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ प्रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौँ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्था

0: मनमै हुँदाखेरि सबै कम्पनीहरूलाई अप टु डेट अकाममा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: यति बेला रात्रिको 9 बजेको छ।

साथी 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 38 अर्ब 38 करोड़ 45 लाखको बजेट ल्याएको छ, जसमा चालुतर्फ 29.33% अर्थात 11 अर्ब 11 करोड़ 27 लाख र पुँजीगत तर्फ 60.73% अर्थात 22 अर्ब 71 करोड़ 65 लाख बजेट विनियोजन भएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि झण्डी 1.5 अर्ब कमको बजेट ल्याएको हो। लुम्बिनी प्रदेश सरकारले उद्योग व्यवसायलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशमा मदिरा र सुर्ती जन्य बाहेकका उद्योग दर्ताका लागि कुनै पनि शुल्क नलाग्ने कुरालाई समेटेको छ। त्यसै गरी प्रदेश सरकारले सुशासन र खर्चमा मितिवेत्ता अपनाउँदै मन्त्रालयको संख्या 12 घटाएर 8 छार्ने र कर्मचारी समायोजन गर्ने कुरालाई पनि बजेटले प्रमुखताका साथ उठाएको छ। बजेटले प्रदेशका गौरवको आयोजना, बहुवर्षीय आयोजना, गत वर्षको दायित्व भुक्तानीलाई प्राथमिकतामा राखेको छ भने कृषि, उद्योग, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पनि बजेटले समेटेको छ। बजेटले संहिताको लाभ आम नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार विकासमा दायित्व भुक्तानीलाई प्राथमिकता दिएको छ। दिगो तथा गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै गृहयोजनामा समावेश सड़क तथा राष्ट्रिय राजमार्गसँग जोडिने सड़कलाई प्राथमिकतामा राखिएको छ। सरकारले सार्वजनिक नीति तथा सहकारी क्षेत्रको सहकार्य मार्फत साझा समृद्धिको लक्ष्य हासिल गर्ने र राष्ट्र सेवक कर्मचारीको क्षमता अभिवृद्धि मार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नीति ल्याएको जनाएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 लागि 38 अर्ब 91 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सुचारू भएका छन्। प्रतिष्ठानको अस्पताल प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डको परिमार्जित व्यवस्था अनुसार सेवा पुनः शुरू भएको जानकारी दिएको हो। स्वास्थ्य बीमा बोर्डले जारी गरेको सुविधा थैली तेस्रो संशोधन 2083 बमोजिमका परिमार्जित विवरण तथा नयाँ दर रेटहरू प्रतिष्ठानको मिदा सफ्टवेयरमा अध्यावधिक भइसकेकाले रोकिएका सेवाहरू सञ्चालनमा ल्याइएको प्रशासनले सुनाएको छ। प्राविधिक तयारी पूरा भए सँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूले बीमा सुविधा मार्फत साबिक बमोजिमकै सेवाहरू प्राप्त गर्न सक्नेछन्। यसअघि सफ्टवेयरमा दर रेट व्यवस्थापन गर्ने कार्यका कारण बीमा सेवा प्रभावित भएको थियो। नयाँ व्यवस्था लागू भएसँगै दाङ र आसपासका क्षेत्रका विपन्न तथा आम सर्वसाधारण नागरिकहरूलाई स्वास्थ्य उपचारमा ठूलो राहत पुग्ने विश्वास लिएको छ। दाङ देउखुरी होटेल व्यवसाय समितिले रैथाने खाना प्रबन्धनका लागि एक दिने खाना महोत्सव गर्ने भएको छ। समितिको 32 स्थापना दिवसका अवसरमा एक दिने खाना महोत्सव गर्न लागि हो। असार 3 गते घुराएको कर्मचारी मिलन केन्द्रमा हुने महोत्सवमा नेवारी, थकाली, मगर, थारू जातका रैथाने खानाहरूको प्रदर्शनी गरिने कार्यक्रम रहेको आयोजक दाङ देखुरी होटेल व्यवसाय समितिका अध्यक्ष ईश्वर बुढाले जानकारी

किन्भयो। समितिले आज खुराहेमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने र उद्योग व्यवसायको प्रवर्धन गर्नका लागि महोत्सव गर्न लागिएको समितिले जानकारी गराएको छ। दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरूको संस्कार संस्कृतिसँग जोड़िएका विभिन्न रेथाने महोत्सवमा राखिने र अवलोकनकर्ताहरूलाई त्यसको स्वाद चखाउने कार्यक्रम पनि रहेको छ। रैथाने खाना महोत्सवमा विभिन्न जातीय सांस्कृतिक प्रस्तुति रहने पनि आयोजकले सुनाएको छ। र गढवा गाउँपालिकामा उद्यमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय खोराही दाङका प्रमुख सुदर्शन शर्माको अध्यक्षता तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बस्नेतको प्रमुखका अध्यक्षतामा सम्पन्न भएको हो। घरेलु तथा साना उद्योग कार्यालय खोराही दाङको आयोजना तथा गढवा उद्योग वाणिज्य संघको समन्वयमा आज गढवा उद्योग वाणिज्य संघको सभा हलमा उद्यमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। व्यावसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रक्रिया सम्बन्धी र वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले व्यवसायहरूको हक हितका लागि व्यवसाय सञ्चालनकर्तालाई व्यवसाय पूर्व यस प्रकारको कार्यक्रमले सही दिशा निर्देश गर्ने बताउनुभयो। साथै वित्तीय साक्षरता बिनाको व्यवसाय जोखिमपूर्ण रहेकाले व्यवसायहरूले वित्तीय साक्षरता सम्बन्धी ज्ञान आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय खोराही दाङका उद्यम सहजकर्ता अनिल चौधरीले उद्यमीहरूलाई व्यावसायिक योजना तयारीका विभिन्न चरणहरूको बारेमा प्रशिक्षण गर्नुभएको थियो भने कुमारी बैंक लिमिटेडका सरोज बस्नेतले वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण जानकारीको बारेमा सहजीकरण गर्नुभएको थियो। हौस्त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578369।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095812871।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065323।
7: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ।

0: कति जोडी फिल्म भने नि थाहा छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
0: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु।
1: लाली बजार र मिज्यू
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
0: के टेन्सन लिएर
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20-19 भएको हैन.
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ. म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको घोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलामा निर्माणाधीन 4 लेन पुलको ठेक्का अवधि सकिँदा आधा काम सकिएको छ। 3 वर्षमा पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको पुल निर्माण व्यवसायको ढिला सुस्तीका कारण 3 वर्षमा मुस्किलले 55% मात्र काम सकिएको हो। खोराही उपमहानगरपालिका 16 स्थित सेवार खोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौडाईको पुल निर्माणका लागि 2080 जेड 30 गते एमएस राईमाझी कन्स्ट्रक्सन जेबी काठमाडौँसँग 23,43,300 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर रामकिशन चौधरीले सम्झौता अनुसार 2083 जेठ 28 गते भित्र पुल निर्माणको काम सक्नुपर्ने भए पनि अहिलेसम्म करिब 55% काम भएको जानकारी दिनुभयो। समयमै काम सम्पन्न गर्न पटक पटक ठेकदारलाई ताकेता गरिएको भए पनि काममा ढिलाइ गर्दा समयमा पुल निर्माण हुन नसकेको इन्जिनियर चौधरीको भनाइ छ। उहाँका अनुसार सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माण काम गर्न नसकेपछि चैत्र मसान्तसम्म म्याथपका लागि फाइल तयार गरेर पुल विभागमा पठाइएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर 3 मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय सेवारीमा जुनियर डिभिजन राष्ट्रिय सेवा दल एनसीसीको 100 दिने तालिम शुरू भएको छ। नयाँ युवाहरूमा अनुशासन सिकाउने, राष्ट्रिय एकताको भावना जागृत गराउने तथा विपद व्यवस्थापनका क्रममा उद्धार कार्य र राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो। ज्वाला दल गनखुराईद्वारा सञ्चालित उक्त तालिममा 30 जना विद्यार्थीको सहभागिता रहेको छ। तालिम अवधि भर सहभागीहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास तथा आत्मसुरक्षा सम्बन्धी विभिन्न सिप र ज्ञान प्रदान गरिने ज्वाला दल गनखुराईका सेनानी दिनेश भण्डारीले जानकारी दिनुभयो। साथै विपद व्यवस्थापन सम्बन्धी व्यावहारिक प्रशिक्षण समेत दिइने र भविष्यमा विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। तालिमले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, उत्तरदायित्वको भावना निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सो अवसरमा बंगलाचुले गाउँपालिका अध्यक्ष तुलसी रामपुन, वडा नम्बर 3 का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभा राम विश्वकर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भागेश्वर खर्ती, विद्यालयका प्रधानाध्यापक तिलक ओली लगायत विद्यालयका शिक्षक व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले फुमिया पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताउनु भएको छ। फुम्या पर्व 2083 का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरण प्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गर्नुभएको हो। उहाँले विशेष गरी रोल्पा, दाङ, प्युठान तथा रूकुम पूर्वी भाग लगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौदेखि संरक्षण गर्दै आएको भूमिया पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पूर्ण राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबूत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सिद्धनारायण आचार्यले संचार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनु

भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले संचार माध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धरना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उहाँले पत्रकारहरूको जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण भएको बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले मीडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ़ने उल्लेख गर्दै सही र गलत विषयबारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका संचार क्षेत्रले निर्वाह गरिरहेको बताउनुभयो। उहाँले संघीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी संचार माध्यमसँग संचार माध्यमहरू समस्यामा परेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने व्यवस्था व्यावहारिक नभएको बताउनुभयो। भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई, दाङ शाखाका अध्यक्ष सन्तोष सुविदी लगायतले संचार क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक संकटका विषयमा धारणा राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण महासंघका प्रदेश महासचिव पाण्डव प्रसाद शर्माले गर्नु भएको थियो। हस्त अलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।
1: नमस्कार। दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरू अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

0: के जीवन र जगत एउटै हुन्? आ होइनन्, जगत त यो सम्पूर्ण ब्रह्माण्ड हो, यहाँ चाहिँ स्थावर छ, जंगम छ। स्थावर भनेको अचर जगत जुन केही चलिरहेको छैन, जंगम भनेको चलायमान जगत, चल जगत, यी प्राणीहरू यी सबै जंगम हुन्। त्यो यो स्थावर जंगम इत्यादि जति पनि छन् नि यी सबै जगत हो, अनुभवमा आउने जति सबै जगत हो। तर जसले अनुभव गरिरहेको छ त्यो चाहिँ जीवन हो। अब फरक बुझ्नुहोस् है, जे अनुभवमा आइरहेको छ त्यो सबै जगत हो, र जसले अनुभव गरिरहेको छ त्यो चाहिँ जीवन हो। अब जगत कत्रो विराट छ, हेर्नुहोस् त यहाँ के छ नि जगतमा? पृथ्वी छ, पृथ्वीभित्र यी नदी नालाहरू, मानिसहरू, पशु पन्छी, कीट पतङ्ग आदि, आकाश छ, यहाँ चाहिँ के छन्? आकाशभित्र यत्र ग्रह नक्षत्र सबै छन्, महाकोलाहल छ, सबै कुरो चलिरहेको छ। यो सबै दृश्य चलायमान जुन अस्तित्व छ यसलाई जगत भनिन्छ। यो जतिसुकै तपाईँले अनुभव गरे पनि मेरो भने पनि ठ्याक्कै यो तपाईँको होइन, तपाईँको अनुभवमा आएको विषय हो, यो तपाईँ चाहिँ होइन। अब तपाईँले भन्नुहोला के म जीवन हुँ? होइन, तपाईँ भित्र पनि हेर्नुहोस् त कति कुरा सलबराइरहेका छन्, कति कुरा चलिरहेका छन्, कति अनुभव गरिराख्नु भएको छ। बाहिरको संसार त हामीले अनुभव गरेका छौँ, भित्रको अर्को संसार छ, जसको अनुभव हामी आँखा बन्द गर्दा, विश्राम गर्दा वा निद्रामा, सपनामा गर्छौँ। बाहिरको जगत त ठुलो छ, सबैलाई थाहा छ, तर हामीलाई के थाहा छैन भने भित्रको जगत चाहिँ बाहिरको जगतभन्दा ठुलो छ। भित्रको जगत त असीम छ, बाहिर ससीम होला, बाहिरको जगतमा सिमाना होला, मेरो आँखाले देख्ने, मेरो कानले सुन्ने, यो जगतमा सिमाना होला, तर भित्रको जुन अर्को जगत छ नि त्यसमा कुनै सिमाना छैन। तर भित्रको पनि त्यो जगत हो, जीवन होइन। जीवन चाहिँ के हो? बस म भित्रको त्यो सानो बिन्दु जसले सबै थाहा पाइरहेको, थाहा पाउनेवाला कोही होइन, केही छ। कोही भए त व्यक्ति हुन्छ, केही छ, प्रत्येक व्यक्तिभित्र छ, तपाईँभित्र छ, मभित्र छ त्यो थाहा पाउनेवाला। के तपाईँले त्यो थाहा पाउनेवालालाई नै थाहा पाउनुभयो? के तपाईँले त्यसलाई देख्नुभयो जसले सबैलाई देखिरहेको छ? के तपाईँले त्यसलाई भेट्नुभयो जसले सबैको अनुभव लिइरहेको छ? त्यो भित्रको सानो बिन्दु, त्यो सूक्ष्म बिन्दु नै जीवन हो। तर यो जीवन नहुँदा जगतको केही पनि अर्थ छैन। यो पूरा जगत चाहिँ यो जीवनको अनुभवमा आएको, जीवन प्राथमिक हो, जगत त बाहिरी कुरा हो, गौण विषय हो। जगत महत्वपूर्ण नै छैन, यो जगत त छेड छेड परिवर्तन भइरहेको छ। जगतमा कुनै पनि कुरा स्थिर छैन, सबै चलायमान छ, यहाँ सब दौडिरहेका छन्, यहाँ केही पनि स्थिर छैन। हामी चट्टानहरू स्थिर देख्छौँ, सूर्य चन्द्र कहाँ स्थिर देख्छौँ हामी, तर तिनीहरूभित्र पनि त ऊर्जा कति चलिरहेको छ, कत्रो गतिमा दौडिरहेको छ सबै। तर भित्र त्यो जीवनको बिन्दु जसले सबै थाहा पाउँछ त्यो चाहिँ परम स्थिर छ, त्यसैलाई सनातन भनिन्छ। त्यही हो तपाईँको आत्मा, त्यो सानो जीवनको बिन्दु। अब आँखा बन्द गरेर बिन्दु नखोज्नु होला, खोज्नु होला त्यसलाई जसले सबै थाहा पाइरहेको छ। त्यसका लागि मौनको अभ्यास गर्नुपर्ने हुन्छ, त्यसका लागि ध्यानमा जानुपर्ने हुन्छ। तपाईँ सक्रिय मात्रै रहनुभयो भने आफूभित्रको त्यो परम जीवन्त चैतन्य बिन्दु कहिले पनि भेट्नुहुन्न। त आफ्नो लागि समय निकाल्नुहोस्, टक्क अडिएर खोज्नुहोस् त्यो बिन्दुलाई, जसले सबै जानिरहेको छ। त्यो बिन्दु जुन छ भित्रको जीवन, त्यसको त्यो एउटा अचम्म छ। के छ भने त्यसले बाहिरको कुरा त थाहा पाउँछ, आफूलाई पनि थाहा पाउन सक्छ। जस्तो तपाईँको आँखाले सबैलाई देख्दछ तर कहिले आँखाले आफूलाई देखेको छ? कानले सबैलाई सुन्छ तर कान स्वयंले कानलाई नै सुन्दैन। नाकले सबै गन्ध लिन्छ तर स्वयंको गन्ध भने लिन सक्दैन। तर भित्रको जीवन फरक छ। भित्रको जीवन भेट्नुभयो भने त्यहाँ एउटा गुणवत्ता तपाईँले भेट्नुहुनेछ। त्यो भित्रको जीवनले सबै त थाहा पाउन सक्छ तर थाहा पाउनेलाई पनि थाहा पाउन सक्छ। त्यो आफैलाई देख्न सक्छ, आफैलाई भेट्न सक्छ। हामी हाम्रा चर्म चक्षु प्रयोग गरेर आफूलाई कहिले पनि देख्दैनौँ, ऐनामा हेर्नुपर्छ आफूलाई देख्नपछि। तर भित्रको त्यो दिव्य चक्षुले हामीलाई निरन्तर देख्छ। अहिले बाहिर देखिरहेको छ, अभ्यासले त्यो स्वयंलाई देख्न थाल्छ, स्वयंलाई चिन्न थाल्छ। त्यो जगत भन्दा भिन्न जीवन छ, तर यो जगत यो जीवनको कारणले छ। त्यो चलचित्र भवनमा प्रोजेक्टर हुन्थ्यो नि पहिले, त्यो प्रोजेक्टरको कारणले, प्रोजेक्टरमा भएको त्यो रिलको कारणले त्यहाँ चलचित्र देखिन्थ्यो। अब त्यो प्रोजेक्टर र त्यो रिलै हटाइदिनुहोस् त, के देखिन्छ त्यहाँ पर्दामा? सेतो पर्दा, अब सेतो नै रहन्छ, केही पनि छैन नि। त्यस्तै त्यो भित्रको जगत, भित्रको जगत, भित्रको लुकेको त्यो जीवन, त्यो नरहने बित्तिकै मृत्यु भयो। अब केही पनि अर्थै भएन उसलाई। अब त्यो जीवन नै आत्मा हो, यही ब्रह्म हो, यही सनातन हो, यही थाहा पाउने तत्त्व हो, यही द्रष्टा हो। बाकी सबै त जगत हो, बाकी सबै माया हो, यही शाश्वत सनातन परब्रह्म परम सत्य हो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।
8: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
10: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
10: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
10: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
9: सम्पर्क फोन नम्बर 082-560-204,
8: सम्पर्क मोबाइल नम्बर 98578-3672 र 98699-64848।
11: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
12: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
13: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
14: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
13: यौन उत्तेजना नहुने,
14: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
13: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
14: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
13: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98 1-28-89-09

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहै नाइस
0: अड्गुरी
2: मलाई जन्मदेखि मृत्युसम्म बाँच्नुको अनुभव त छ तर के म जीवित हुनुको अनुभव छ बाँच्नु र जीवित हुनु एउटै हो कि होइन जिन्दगी र जीवन एउटै हो कि होइन केवल बाँच्नु र जीवित हुनुमा त्यति नै फरक छ जति अन्धकार र प्रकाशको बीचमा फरक छ मात्र बाँच्नु जीवित हुनु पटक्कै होइन हामी भित्र एउटा विराट जीवन लुकेको छ जुन सामान्य ढंगले बाँच्दा कहिले पनि उद्घाटित हुँदैन आफूलाई कहिले पनि चिनिँदैन भित्र लुकेको जीवन प्रकट भएर आउँदैन अहिले हाम्रो बाँच्नु चाहिँ कस्तो छ भने मानौ कि तपाईँ एउटा धेरै ठूलो महल बनाउनु भयो जीवनभरको कमाई खर्च गर्नुभयो सारा व्यवस्था मिलाउनु भयो तर त्यो भवनको त्यो महलको बाहिर पिँढीमा तपाईँले आफ्नो शयन कक्ष बनाउनु भयो त्यही तपाईँले आफ्नो भोजन कक्ष त्यही पाकशाला त्यही सबै कुरा गर्नुभयो र बिस्तारै बिस्तारै बिर्सिँदै जानुभयो अब तपाईँका सन्तानहरू आए सन्तानहरूले बुवा चाहिँ बाहिर बसेको देखे आमा बाहिर बसेको देखे यहीँ बस्नु नै जीवन रहेछ भन्ने ठाने तिनीहरू पनि त्यसै गरी गए अब बिस्तारै जुन ठूलो भवन छ महल छ त्यो चाहिँ पूजा गर्नका लागि मात्रै भयो अथवा कहिले काहीँ तस्विर उतार्न मात्रै भयो अब पिँढी पछि पिँढी बाहिर पिँढीमा बस्दछ भने के त्यो महलभित्र देखे के त्यो महलभित्र के छ सुविधा जाने बाहिरको दुःखलाई नै अब जीवन भनेर बसिरहेको छ ठीक त्यस्तै छ हाम्रो बाँच्ने ढंगले हामीलाई एकदमै सतही बनाएको हुन्छ केवल बाहिरका कुराहरू हाम्रो अनुभवमा आउँछ र त्यसैको भरमा हामी तुलना गरेर फलानु भन्दा म राम्रो छु ढिस्कानु भन्दा म नराम्रो छु फलानु भन्दा म धनी छु अर्को भन्दा म गरिब छु यस्तो प्रकारको तुलनाले भरिएको एउटा जिन्दगी हामी बाँच्छौ यो बाँच्नु कुनै बाँच्नु होइन किनभने भित्र जुन विराट महल छ महलको सुविधा छ महलमा प्रकाश छ महलमा आनन्द छ महलमा प्रेम छ ऊर्जा छ त्यो त हामीले अनुभव कहाँ गरेका छौँ त्यो भित्रको जीवन अनुभव गर्दाका दिन हरेक क्षण बहुमूल्य हुन थाल्छ बल्ल थाहा हुन्छ कि वर्तमान भनेको के रहेछ बाहिर सतही जीवन बाँच्ने मान्छेले कहिले पनि वर्तमान क्षणको आनन्द अनुभव गर्दैन तर भित्र प्रवेश गरेर त्यो भित्रको जीवनको अनुभूति गर्ने व्यक्तिका लागि न गएको समय छ न आउने समय छ न अतीत न भविष्य ऊ त निरन्तर वर्तमानमा छ एउटा सतत शाश्वत सनातन वर्तमान प्रकट भएर आउँछ त वर्तमानमा रम्न थाल्ने व्यक्ति बिस्तारै जीवन्त बन्न थाल्छ जिउँदो बन्न थाल्छ भित्रको जीवन्तता प्रकट हुन्छ त्यस्तै अरू पनि उपायहरू छन् आफूलाई हेर्न सक्नुहुन्छ प्रयोग गर्न सक्नुहुन्छ जस्तो तपाईँ कहीँ शान्त बस्ने अनुभव गर्नुहोस् सबै कोलाहलभन्दा पर अथवा कोलाहलको माझमा भए पनि मौनमा रहेर भित्रको शान्तिलाई अनुभव गर्ने कोसिस गर्नुहोस् त अलिकति पनि त्यो शान्ति अनुभवमा आयो भने तपाईँलाई थाहा हुन्छ कि एउटा अर्कै लोकभित्र पर्खेर बसेको छ त्यो लोक तपाईँको हो तपाईँ अहिले बाहिर बस्नुभएको छ तर त्यो विराट लोक बिस्तारै प्रकट हुँदै जान्थ्यो त्यस्तै अर्को तरिका छ कि केही बेर बसेको बेलामा आफूभित्र के सलबलाइरहेको छ अनुभव गर्ने कहीँ विचार चलेका छन् कहीँ शरीरका विभिन्न क्रियाहरू चलेका छन् कहीँ स्पन्दन चलेको छ कहीँ संवेदनाहरू उठेका छन् त्यो के हो त भित्रको जीवन्तता हो त्यो भित्र उठेका विचारहरू, भित्र सलबराइरहेका भावनाहरू, शरीरभित्र भइरहेका विभिन्न प्रकारका संवेदनाहरूलाई बसेर कुनै प्रतिक्रिया नदेखाइकन मात्र अनुभव गर्नुहोस्, मात्र अनुभव गर्नुहोस्, केही बेर आफैसँग हुनुहोस्। यो राम्रो यो नराम्रो नभन्नुहोस्, आफै भित्रको कुनै राम्रो कुनै नराम्रो कसरी होला? या त तपाईँ पुरै नै राम्रो हुनुहुन्छ या पुरै नै नराम्रो हुनुहुन्छ, एउटा अङ्ग राम्रो नराम्रो कसरी होला? त चुपचाप बसेर आफूभित्रको जीवन तथा आफूभित्र जुन कुरो सलबलाइरहेको छ त्यसलाई अनुभव गर्दै जानुहोस्, नआत्तिनुहोस्, प्रतीक्षा गर्नुहोस्, भित्र डुब्दै जानुहोस्। त्यो अर्को एउटा तरिका म यहाँलाई बताउँछु, जो व्यक्तिहरू सक्रिय हुन चाहनुहुन्छ, दौडिने, उफ्रिने, कुद्ने, नाच्ने, गाउने, यस्ता क्रियाहरू रमाइलो मान्ने मित्रहरूको लागि अर्को एउटा तरिका, त्यो के हो भने एकछिन दौडिनुहोस्, 15-20 मिनट आधा घण्टा पूरा पूरा शक्तिका साथ दौडिनुहोस् अथवा पूरा तेजीका साथ हिँड्नुहोस्। कुनै गति कम नगर्नुहोस्, पूरा गति तपाईँको आफ्नो क्षमता पूरा गर्नुहोस्। त्यो पूरा क्षमतामा तपाईँ हिँडे वा दौडिरहेको बेलामा भित्र याद गर्नुहोस् त तपाईँ भित्र सबै सलबलाइरहेको हुन्छ, तपाईँको शरीरको अङ्ग अङ्ग, कोष कोष, स्नायु स्नायु, नसा नसा सलबलाइरहेका हुन्छन्। अचानक रोकिनुहोस् कहीँ कुनै ठाउँमा, टक्क रोकिनुहोस्, आँखा बन्द गरेर त्यो जीवन्ततालाई अनुभव गर्नुहोस्। तपाईँ भित्र सबै सलबलाइरहेको थियो, पहिले सबै जीवन्त थियो, सबै चलायमान थियो, चलिरहेको थियो, सबै गतिशील थियो। अचानक तपाईँ रोकिनु भयो भने त्यो गति रोकिँदैन, शरीर त रोक्नुभयो तर त्यो गति जस्तो थियो पहिले त्यही भइरहेको हुन्छ। भित्र ती ऊर्जाको धक्का तपाईँले अनुभव गर्न सक्नुहुन्छ, भित्रको संवेदना, भित्र उठिरहेका जागिरहेका तरङ्गहरूलाई अनुभव गर्न सक्नुहुन्छ। त्यस घडी तपाईँ जीवित हुनुको एउटा परम रहस्यमा हाम फाल्न सक्नुहुन्छ, तपाईँ जीवन्तताको केन्द्र बिन्दुमा हाम फाल्न सक्नुहुन्छ। त्यो घडी प्रसाद लिएर आउने घडी हुनेछ, त्यो महा शान्तिको घडी, महा महोत्सवको घडी हुनेछ, किनभने त्यस दिन त्यस घडी तपाईँले पाउनुहुन्छ कि तपाईँ कहीँ अलग हुनुहुन् रहेछ, सम्पूर्ण ब्रह्माण्ड नै तपाईँ रहेछ, तपाईँ आफूलाई कहीँ छुट्टै भेट्दै भेट्नुहुन्न। यो शरीर त एउटा खोल रहेछ, शरीरको खोल रहोस् कि जाओस् तपाईँको हुनुमा केही पनि फरक पर्दैन, रत्ती पनि फरक पर्दैन, त्यो तपाईँको जीवन्त अनुभूति हुनेछ। र अचानक तपाईँ पाउनुहुनेछ कि तपाईँले जेलाई म भन्नुहुन्थ्यो, मेरा भन्नुहुन्थ्यो, त्यस्तो त केही पनि होइन, कि सबै मेरा कि कोही पनि मेरा होइन, कि सबै नै मेरो हो कि केही पनि मेरो होइन, त्यस्तो एउटा विराटता, एउटा जीवन्तताको अनुभूति तपाईँमा अचानक आउन सक्छ। यो छेड परम विस्मयकारी हुनेछ, यो छेड परम रूपान्तरणकारी हुनेछ, यही छेड हो जहाँबाट समाधि प्रारम्भ हुन्छ। त्यसकारणले केवल बाँची नराख्नुहोस्, जीवित हुनुको आनन्द पनि उठाउनुहोस्।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर,
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर
13: कृष्ण चन्द्र अधिकारी,
14: सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू,
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
17: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
16: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9847810030 र 9829954555।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
20: भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
20: हाम्रा विशेषताहरू,
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
21: शान्त तथा पारिवारिक वातावरण भएको,
20: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
21: तिहार सुसारको राम्रो व्यवस्था भएको,
20: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
21: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
24: भर्ना खुल्यो।
25: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
24: कार्यक्रमहरू,
25: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
24: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
26: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
27: फोन नम्बर 0825562601, 9858335090, 9858331684, 9852123228
25: र 9858337255।
24: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
25: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
25: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
25: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
1: हामीले योभन्दा अगाडिको एपिसोड आनन्दको विषयमा चर्चा गरेका थियौं। मानिसले खोजेको आनन्द हो, सुख हो। त्यो सुख, त्यो शान्ति, त्यो आनन्द कहाँ पाइन्छ, त्यो पाउने ठाउँ के हो, कहाँ कहाँ पाइन्छ, त्यसको खोजी गरेका थियौं। तीनटा ढोकालाई प्रयोग गरेका थियौं आनन्दभित्र छिर्नको लागि। एउटा अनुकूल परिस्थिति, दोस्रो अनुकूल मनस्थिति, तेस्रो शून्यता, यानि कि मौन, मौनको अभ्यास। परिस्थिति अनुकूल बनाउने प्रयास गर्ने, मनस्थिति अनुकूल बनाउने प्रयास गर्ने, र अन्तिम परिस्थिति मनस्थिति भन्दा पर मौनको अभ्यास गर्ने, शान्तिको अभ्यास गर्ने। अकारण आनन्द यहाँबाट उत्पन्न हुन्छ, हामीले पहिला चर्चा गरेका थियौं। अब आउनुहोस्, यो आनन्द प्राप्त गरेर मात्रै पनि पुग्दो रहेछ। धेरै मानिसहरूको अनुभव छ, ध्यानमा गयो गहन शान्तिको अनुभव हुन्छ, गहिरो शान्ति, मन मौन भएको अनुभव हुन्छ, पूरै रोम रोमबाट आनन्द प्रकट भएको जस्तो, रोम रोमबाट आनन्दको झरना फुटेको जस्तो अनुभव हुन्छ, पूरै आनन्दले नुहाएको जस्तो हुन्छ। तर फेरि ध्यानबाट बाहिर गयो, केही समय त रहन्छ, केही समयपछि आनन्द हराउँछ, अनि पछि फेरि ध्यान बस्यो, त्यही आनन्द प्राप्त गर्न पहिला आए जस्तै आनन्द आउँछ कि भनेर आशा गर्यो, फेरि आनन्द आउँदैन। जति पटक ध्यान बस्यो आउँदैन, फेरि कहिले आउँछ आउँछ भन्नै सकिन्न। यस्तो स्थिति धेरै मानिसले अनुभव गर्नु परेको छ। कहिले ध्यान लाग्यो आनन्द आयो, तर सधैँ ध्यान लाग्दैन, के गर्नु, जति प्रयास गरे पनि, जुन विधिबाट गए पनि त्यो पहिला आएको आनन्द आएन, के गर्ने भन्ने धेरै मानिसहरूको प्रश्न सुनिन्छ। यसको अर्थ के हो भने, आनन्द एक पटक पाएर मात्रै हुँदो रहेछ, त्यो आनन्दलाई स्थिर पनि गर्न सक्नु पर्दो रहेछ। अब यो आनन्दलाई स्थिर बनाउने कला के हो त? पहिलो त आनन्दमा कसरी छिर्ने, यो नै चुनौती छ। आनन्दभित्र कसरी प्रवेश गर्ने, यो चुनौती छ। यसमा कसरी कसरी प्रवेश गर्ने, हामीले केही तरिकाहरू को विषयमा चर्चा गर्यौं। अब दोस्रो, आनन्दभित्र प्रवेश गरिसकेपछि त्यहाँ स्थिर कसरी रहने, टिकेर कसरी बस्ने। मैले अहिले ध्यान गर्दाखेरि प्राप्त गरेको आनन्द सधैँ कायम रहोस्, त्यसको लागि म के गर्न सक्छु, कस्तो अभ्यास हुन सक्छ, यो अर्को प्रश्न। आउनुहोस्, यसमा पनि स्थिरताको लागि पनि केही तरिकाहरूमा चर्चा गरौं। सबैभन्दा पहिलो तरिका सहज हुने, अति सहज। मलाई आनन्द आयो, म बचाउन चाहन्छु, यो आनन्द आयो अब नजाओस्, बसिरहोस् भन्ने इच्छा राख्दछु, त्यो इच्छा छोड्दिने। यति सरल भन्ने जे भएको छ ठिक छ, पूरै समर्पण, शरणागति। हे परमात्मा, यो आनन्द पनि मेरो कारणले आएको कहाँ हो र? मेरो कारणले आउँथ्यो आनन्द भने त जतिखेर चाहे त्यतिखेर निकाल्न सक्थेँ नि, म सक्दिनँ। यो त तिम्रो प्रसाद रहेछ। मैले प्रयास गरेर मात्रै हुँदो रहेछ। कति प्रयास गर्छु आनन्द आउँदैन, कुनै दिन त्यत्तिकै आनन्द आइदिन्छ। यो प्रयासले मात्रै हुँदो रहेछ प्रभु, यो त प्रसाद। प्रयास र प्रसादको सन्तुलन रहेछ। मेरो प्रयासमाथि परमात्माको प्रसाद आवश्यक रहेछ, त्यसकारण तिमीले जे गर्छौ मलाई स्वीकार छ। आनन्द आयो त्यो पनि ठिक, आएन त्यो पनि ठिक। जुन व्यक्ति स्वीकारमा आयो उसको आनन्द कहिल्यै घट्दैन। बाहिर घटनाहरू घट्छन्, कति राम्रा घटना कति नराम्रा घटना। राम्रो घटना पनि तिम्रो कारणले हो, नराम्रो पनि तिम्रो कारणले हो। प्रत्येक नराम्रोभित्र राम्रो लुकेको हुन्छ। कुनै नराम्रा पनि घटना घटे भने प्रभु मेरै हितमा होला। तिमी जान्दछौ नि म के जान्दछु, ज्ञाता त तिमी हौ, जान्नेवाला तिमी हौ। तिमीलाई जुन ज्ञान छ मलाई के ज्ञान छ र? मलाई त एकछिन पछाडि के हुन्छ थाहा छैन, अँध्यारोमा हिँडिरहेका छु। म भोलि पर्सिको योजना बनाएर बसेका छु, तर एकछिन पछाडि के हुन्छ, मै रहन्छु कि रहन्न त्यो पनि थाहा छैन। म त अँध्यारोमा हिँडिरहेका छु प्रभु। सबै जान्नेवाला तिमी छौ, त्यसकारण जे हुन्छ स्वीकार। मलाई कसैले माया गर्दाखेरि म जति खुसी हुन्छु, गाली गर्दाखेरि पनि म त्यही नै हुन्छु। राम्रो हुँदा म जस्तो छु, नराम्रो हुँदा त्यस्तै छु, किनभने सबै तिम्रो प्रसाद हो। यो शरणागति भाव, यो समर्पण भाव जुन व्यक्तिमा आयो उसको आनन्द अब स्थायी भयो। उसको आनन्द एकपटक आयो अब जाँदैन। परमात्मा आएर मात्रै हुँदो रहेछ, बस्ने ठाउँ पनि बनाइदिनु पर्दो रहेछ। हो थाहा छ हामीलाई ईश्वर बस्ने घर हृदय हो, यो हृदयमा ईश्वरको वास हुन्छ। तर यो हृदयलाई मन्दिर पनि त बनाउनु पर्यो नि, सफा पनि त राख्नु पर्यो नि। हृदयमा गुनासै गुनासो छ, फलानाले गर्दा बिगार्यो, उसले गर्दा बिगार्यो, यहाँ पाइन, मलाई यो भएन, असन्तुष्टि असन्तुष्टिको पोको बनाएर बसेको छ। अनि आनन्द आए पनि एकैछिनमा हराउँछ, कहाँ रहन्छ र? यो अतृप्ति असन्तुष्टिले डुबायो हामीलाई। यो मैरो, यो फोहोर, यो फोहोर हृदयमा बस्नुहुन्न। आफ्नो हृदय सफा राख। सर्वस्वीकृति, यहाँ आनन्द स्थायी हुन्छ। जहाँ चाहना रहेनन् त्यहाँ आनन्दै आनन्द छ। जहाँ चाहना, अनियन्त्रित चाहना छन् त्यहाँ आनन्द टिक्दैन। आयो पनि झझलको जस्तो, एकछिन कता कताबाट ध्यान गर्दा आनन्द आएको थियो अनि फेरि कहाँ हरायो हरायो। आनन्दलाई स्थायी बनाउनको लागि चाहना रहित भन्ने, सबै जे छ स्वीकार भावमा जाने, यो स्वीकार भाव नै शून्यता हो। जहाँ मेरा इच्छा नै छैन, इच्छा सुन्ने अवस्थालाई नै शून्यता भनिन्छ। शून्यता भनेको बाहिरको वस्तु नहुनु होइन, बाहिर त संसार जस्तो छ त्यस्तै छ, म पनि जस्तो छु त्यस्तै छु। सुन्ने भनेको म भित्रको गुनासो शून्य, अतृप्ति असन्तुष्टि शून्य, कामना शून्य। जहाँ कामना रहेनन् त्यहाँ शान्ति नै शान्ति। त्यो शान्तिबाट जुन आनन्द उत्पन्न भयो त्यो स्थायी रहन्छ। त्यसलाई फेरि कामनाले बिगार्न सक्छ, कामनाप्रति सजग हुने, सचेत हुने। यही नै आनन्दलाई स्थायी बनाउने कला हो, शरणागतिको कला, समर्पणको कला।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: आया, मम्मी मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
5: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
29: हाम्रा सेवाहरू
28: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
29: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
29: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
29: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
29: डाक्टर विप्लव